0: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
1: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पितलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849-85-18-08।
4: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
5: के गरौँ त म? यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
4: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
5: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
6: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।
7: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
8: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
8: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
10: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
1: कन्या प्रावि टिकापुर साउन 7 र 8 गते,
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
1: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून सुधार तथा कानून निर्माण वर्ष ल रिफर्म इयरको रूपमा घोषणा गरेका छौं। यस वर्ष प्रचलित ऐनहरूको पुनरावलोकन गर्दै आवश्यक कानूनहरूमा संशोधन, खारेजी, संहिताकरण वा एकीकरण गर्ने हाम्रो लक्ष्य रहेको छ भने नयाँ कानून आवश्यक भएका क्षेत्रहरूको पनि पहिचान गर्नेछौ, जसका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गरेर समग्र प्रक्रियालाई व्यवस्थित रूपमा अगाडि बढ़ाउनको लागि हामीले तयारी पनि गरिसकेका छौं। कानून निर्माण प्रक्रियालाई अझ पारदर्शी र व्यवस्थित बनाउनको लागि गभर्नमेन्ट बिल ट्र्याकिङ सिस्टम सञ्चालनमा लिएर आइनेछ, जसबाट तपाईँहरूले विधेयकहरू कुन अवस्थामा छन् नियमित रूपमा आफैले पनि अनुगमन गर्न सक्नुहुनेछ। कानून निर्माण प्रक्रिया थप प्रभावकारी र समयमै सम्पन्न गराउनको लागि संघीय संसदसँग पनि आवश्यक समन्वय रहनेछ।
3: संघीय संसदमा विधेयक निर्माण छलफल र पारित गर्ने प्रक्रियालाई समयमा नै सम्पन्न गर्नका लागि ती काममा संलग्न हुने जनशक्तिको प्राविधिक तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्ने तथा संघीय संसदका विषयगत समितिहरूलाई थप सक्रिय बनाउन सभामुख तथा संसदीय समितिका सभापति र संसदका महासचिवसँग आवश्यक समन्वय गरिने पनि योजनामा उल्लेख छ। प्रत्येक महिनाको पहिलो सोमबार सम्बन्धित मन्त्रालयका कानून महाशाखा शाखा प्रमुखसँग परामर्श बैठक आयोजना गरी विधेयकहरूको प्रगतिको सम्बन्धमा छलफल गरिने, प्रत्येक मन्त्रालयका मन्त्रीसँग विधेयकहरूको अवस्थाबारे नियमित छलफल परामर्श गरी विधेयक तर्जुमा गरी संसदमा पेश गर्ने कार्यलाई समयमा नै अघि बढ़ाउन आवश्यक सहजीकरण गरिने, आम नागरिकबाट प्राप्त सुझावलाई अध्ययन विश्लेषण तथा सरकारवालासँग छलफल गरी उपयुक्त सुझावहरूलाई कानून संशोधन तथा नयाँ कानून निर्माण प्रक्रियामा समावेश गरिने पनि मन्त्रालयले जनाएको छ। कानून तथा अभ्यासका क्रममा देखिएका व्यावहारिक समस्या तथा कमजोरीहरूको सम्बन्धमा प्रणाली मार्फत सरकारी अधिकारीहरूले प्रदान गरेका सुझावहरूको अध्ययन विश्लेषण गरी आवश्यक अनुसार ती सुझावहरू बमोजिम कानून सुधारका लागि आवश्यक समन्वय गरिने पनि मन्त्री गौतमले बताउनुभयो। सर्वोच्च अदालत तथा अन्य अदालतबाट भएका आदेश तथा फैसलाहरू अध्ययन गरी कानून निर्माण वा संशोधन आवश्यक पर्ने विषयहरू कानून निर्माण तथा संशोधनको वार्षिक कार्ययोजनामा समावेश गरी आवश्यक विधेयक तर्जुमा गरिने पनि घोषणामा उल्लेख गरिएको छ।
4: अब मिटर ब्याज पीड़ित र सरकार बीच भएको सहमतिको प्रसंग। 9 दिनदेखि जारी मिटर ब्याज पीड़ित विरूद्धको आन्दोलनमा सहभागी र सरकार बीच 9 बुधे सहमति भएपछि आन्दोलन स्थगित भएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने प्रस्ताव मन्त्री परिषदमा लैजाने र नियन्त्रणका लागि विशेष कानून बनाउने प्रतिबद्धता जनाइएको छ। गत 25 असारमा धनुषाको जनकपुर स्थित तृतीया गाछीबाट शुरू भएको पैदल न्याय मार्च 12 को निजगढ पुगेपछि 32 असारमा गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधिबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। त्यही सहमति अनुसार काठमाण्डुमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वको सरकारी टोली र पीड़ित पक्षको वार्ता टोलीको बीचमा भएको छलफलपछि 9 बुधे सहमति जुटेको हो। सहमति पत्रमा सरकारी टोलीका तर्फबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराधका रूपमा घोषणा गर्दै यसको पूर्ण उन्मूलनको प्रस्ताव आगामी मन्त्री परिषद बैठकमा लैजानेछ। प्रस्ताव स्वीकृत भएपछि फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास तथा बाध्यकारी चेक जस्ता लिखित स्वत अवैध र खारेज हुने उल्लेख छ। गृह मन्त्रालयले तीन महिनापछि मिटर ब्याज नियन्त्रण सम्बन्धी विशेष ऐनको मस्यौदा तयार गर्नेछ। प्रस्तावित ऐनमा मिटर ब्याज सम्बन्धी मुद्दा हेर्न छुट्टै न्यायाधिकरण गठन, पीड़ितको सम्पत्ति फिर्ता गराउने तथा उचित क्षतिपूर्तिको व्यवस्था समेटिनेछ। सहमति अनुसार वडा कार्यालय मार्फत हुने ऋण लेनदेन प्रमाणीकरणमा रकमको वैधानिक स्रोत र बैंकिङ कारोबारको प्रमाण अनिवार्य गरिनेछ। भ्रष्टाचार वा अन्य आपराधिक लाभबाट आर्जित रकम मिटर ब्याजमा लगाउनेमाथि पनि कड़ा कानूनी कार्यवाही गरिने उल्लेख छ। नयाँ कानूनमा वास्तविकता भन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, चरको ब्याज असुल्ने, धम्की दिने, शारीरिक वा मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने तथा सम्पत्ति हत्याउने कार्यलाई अपराधका रूपमा परिभाषित गरिने उल्लेख छ। मिटर ब्याजीहरूको अनुसन्धानका लागि लिखतहरूको फोरेन्सिक परीक्षण, सम्पत्तिको स्रोत खोजी तथा सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ ऐन अन्तर्गत समेत छानबिन गरिने सहमति भएको छ। अदालतमा विचाराधीन मुद्दामा पीड़ितले न्याय पाउने गरी देखिएका कानूनी अवरोध हटाउने प्रतिबद्धता पनि सरकारले जनाएको छ। पीड़ितका गुनासा सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको संयोजकत्वमा केन्द्रमा उच्चस्तरीय समन्वय समिति र छुट्टै डेस्क स्थापना गर्ने पनि उल्लेख गरिएको छ। वार्ता टोलीका संयोजक सचिव सापकोटाले सहमतिपछि भन्नुभयो,
5: मिटर ब्याजलाई चाहिँ एउटा चाहिँ गैरकानुनी तरले हुने कुराहरूलाई चाहिँ अपराधिकरण घोषणा गर्ने, नेपाल सरकारले घोषणा गर्ने भन्ने विषय छ भने, फर्जी किसिमले बनेका त्यस्ता किसिमका कागज पत्रहरू चाहिँ गैरकानुनी घोषणा गरेर एउटा चाहिँ गर्ने किसिमको चाहिँ अपराधिकरण गर्ने, यस्तै किसिमको कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकमा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
4: जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका तीन प्रतिनिधि सहित सहजीकरण समिति गठन गरी छ महिनाभित्र सबै उजुरी फर्सेउट गर्ने र त्यसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ। सरकारसँग सहमतिपछि पीड़ित पक्षका तर्फबाट अवधेशको सुहाले सरकारले गरेका प्रतिबद्धता र सहमति पूर्णत लागू गर्नुपर्ने बताउनुभयो। यसैबीच अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिखमा रिहा गर्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले हिजो उहाँलाई साधारण तारिखमा रिहा गर्न आदेश दिनुभएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको थियो। विभागले पौडेल विरूद्ध 20,90,00,000 बिगो मागदाबी गरेको थियो, तर थुनछेक बहसपछि अदालतले उहाँलाई मुद्दाको पूर्वपक्षको लागि साधारण तारिखमा राख्न आदेश दिएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बताउनुभयो।
6: यी प्रतिवादीले इन्कार रहित बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेतको अवस्था हुँदा उल्लेखित तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विशाल अदालत 59 दफा 4 गको अवस्था विद्यमान रहेको देखियो। तसर्थ पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाका पूर्वपक्षको लागि प्रतिवादी विष्णु प्रसाद पौडेललाई साधारण तारिखमा राख्नु भनी आज विशेष अदालतको इजलास नम्बर 2 माननीय सदस्य नारायण प्रसाद पौडेल, माननीय सदस्य दिल्ली रत्न श्रेष्ठ र माननीय सदस्य विदुर कोइरालाको इजलासबाट यो आदेश भएको छ।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद पूर्व तयारीको योजना कार्यान्वयनमा कसरी हुँदैछ सुधार?
8: त्यो भएको कुराले अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिएको सकेका छौँ। हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ।
4: उच्च अदालत पाटनबाट लक्ष्यभन्दा बढ़ी मुद्दा फर्सेट, मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती, लगातारको वर्षा र बाढ़ी पहिरोका कारण 6 राजमार्ग अवरूद्ध लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो। टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
10: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
9: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
10: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
9: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
10: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
9: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
10: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
9: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
10: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
9: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
10: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
9: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
10: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
9: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
10: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
9: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
10: टीकापुर बहुमुखी क्याम्पस टीकापुर कैलाली
11: सामुदायिक सूचना नेटवर्क CIN
12: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर
13: डडलधुराका किसान पछिल्ला वर्षहरूमा परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक बन्न थालेका छन्। उनीहरूले लगाउने मध्येमा आलु खेती पनि प्रमुख एक हो। घरायसी उपयोगका लागि सीमित क्षेत्रफलमा आलु लगाउने किसानहरू अहिले बजारलाई लक्षित गर्दै ठूलो क्षेत्रफलमा आलु खेती तथा बिउ आलु उत्पादनमा लागेका छन्।
14: डडेलधुराको अमरगढ़ी नगरपालिका एकका पदम एर पहिले परिवारको आवश्यकताका लागि मात्रै आलु उत्पादन गर्नुहुन्थ्यो। अहिले भने व्यावसायिक रूपमा खेती विस्तार गर्दै आलु बिक्रीबाट राम्रो आमदानी गरिरहनु भएको छ।
15: बिउ उत्पादन सम्बन्धी तालिम दुईचोटि लिए, बिउ उत्पादन सम्बन्धीको अनुमति पत्रको लागि र अर्को चोटि चाहिँ प्राकृतिक कुराहरू सम्बन्धी 6 दिने तालिम लिएर काम गरिरहेका छौँ। विभिन्न समूह सहकारी समन्वय गरेर मेरो आफ्नै फर्मले 740 क्विन्टल यो उन्नत बिउहरू उत्पादन गरेर यहीँको शीत भण्डारमा राखेका छौँ।
14: पहिले आफ्नो घराइसी उपभोगका लागि मात्रै आलु खेती गर्ने पदम लगायतका स्थानीयवासी अहिले आलु उत्पादनलाई जीविकोपार्जनको मुख्य आधार बनाई व्यावसायिक उत्पादनमा लागेका छन्। आलुको माग र मूल्य दुवै राम्रो भएकाले यसबाट आर्थिक रूपमा बढ़ी लाभ मिलिरहेको अमरगढ़ी आठका किसान कमल सिंह झुकालको अनुभव छ।
16: कृषि ज्ञान केन्द्रले यो राष्ट्रिय कृषि ज्ञान परियोजनाले वर्षका अलिअलि सेन्सन कार्यक्रम सूचना निकाले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ र काम पनि भइरहेको छ। आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो।
14: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ डडेलधुराका अनुसार आलु जोन हुँदै सुपर जोन कार्यक्रम सञ्चालन शुरू हुँदासम्म जिल्लामा 121 हेक्टर क्षेत्रफलमा मात्रै आलु खेती हुने गरेको थियो। अहिले त्यो विस्तार भएर 1122 हेक्टर पुगेको छ। एकाइका प्रमुख पिताम्बर बस्नेत
17: गाउँबाट जति फाइदा हुन्छ त्योभन्दा आलु तरकारीबाट चाहिँ दोब्बर तेब्बर फाइदा हुन्छ नि त। त्यसले सुरुमा किसानलाई हामी डेमोन्स्ट्रेसनहरू गराएर देखाएर चाहिँ उहाँलाई त्यो गर्यो, त्यसपछि फाइदा हुने भनेपछि किसान स्वस्फूर्त आइरहनु भएको छ र टोटल चाहिँ 1122 हेक्टर हाम्रो चाहिँ टोटल आलु खेती हो। हिउँदेर बर्खे गरेर खास हिउँदे आलु हाम्रो धेरै छ, 65% हामी हिउँदे आलु भन्छौँ भने 35% चाहिँ बर्खे आलु खेती भएको अवस्था हो।
14: उन्नत जातका बिउ, सिंचाई सुविधाको विस्तार, कृषि यान्त्रिकरण, आधुनिक उत्पादन प्रविधि र प्राविधिक सेवाको पहुँच बढ्दै जाँदा आलुको उत्पादन र उत्पादकत्व दुवैमा उल्लेख्य सुधार आएको कृषि प्राविधिकहरूले बताएका छन्। किसान भने उत्पादन भएको आलुको बजार र चित्त बुझ्दो भाव निर्धारणमा स्थानीय सरकार तथा सरकारवालाबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै आएका छन्। तर्कराज भट्ट, CIN, रेडियो अमरगढ़ी, डडेलधुरा।
3: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 सीमित गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय हिजोदेखि कार्यान्वयनमा आएको छ। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। नेपालको संविधान धारा 168 उपधारा 90 बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नुभएको हो।
18: डेंगी रोकथामका लागि हिजोदेखि 3 महिने सचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न लागेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय स्वास्थ्य संस्था शैक्षिक संस्था सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक सम्बन्धी र सहकार्य गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
19: यो डेंगी संक्रमण उच्च हुने यो 3 महिनालाई मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगीको गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 महिने अभियान सञ्चालन गरेको छ। यो अभियान सञ्चालन गर्ने क्रममा डेंगी गराउने लामखुट्टेको वृद्धि विकास हुने ठाउँको खोजी गर्ने नष्ट गर्ने घर वरिपरि सरसफाई गर्ने र व्यक्तिगत रूपमा लामखुट्टेको टोकाईबाट बच्ने उपायहरूमा सबैलाई सुसूचित गरिने सचेतना अभिवृद्धि गरिने काम गरिनेछ।
18: अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन हुनेछ।
3: लगातारको पानीसँगै आएको बाढ़ी पहिरोका कारण देशभरका विभिन्न 6 राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको हिजो साँझसम्मको तथ्याङ्क अनुसार बाढ़ी पहिरो डुबान लगायतका कारणले 6 राजमार्ग अवरूद्ध भएका हुन्। बीपी राजमार्ग अन्तर्गत खुर्कोट नेपाल थोक कटुञ्जे बेसीमा सञ्चालन हुने सबै सवारी साधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले बताएको छ। बीपी राजमार्ग खण्डमा आइपर्ने सम्भावित बाढ़ीलाई मध्यनजर गर्दै गत जेठ 22 बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सञ्चालन हुने सम्पूर्ण सवारी साधन आवजावतमा रोक लगाइएको हो। उक्त सड़कमा बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म मात्र सवारी साधन सञ्चालन हुने गर्छन्। वर्षातका कारण हुन सक्ने बाढ़ी पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुर स्थित कान्ति लोकपथ अन्तर्गत सञ्चालन हुने सवारी साधन रातिको समयमा रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन हुने सबै सवारी साधन आवजावतमा रोक लगाइएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफेले इलाम जिल्लामा पर्ने मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको बताउनुभयो। केन्द्रीय प्रहरी प्रवक्ता काफले ढुङ्गा सहितको पहिरोका कारण अर्घाखाँची जिल्लाको सालझण्डी ढोरपाटन सड़क बन्द भएको बताउनुभयो। गत असार 28 अर्घाखाँचीको वानिनी गाउँपालिका 2 ढुङ्गे खोला स्थित सालझण्डी ढोरपाटन सड़कमाथिबाट ढुङ्गा खसेर बाटो पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको अरनीको राजमार्ग पहिरोका कारण अवरूद्ध छ। गत असार 31 भोटेकोशी गाउँपालिका 4-0 अन्तर्गत अरनीको राजमार्गमा सड़कमाथिबाट पहिरो खसेर पूर्ण रूपमा अवरूद्ध भएको नेपाल प्रहरीको भनाइ छ। बागलुङ कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा बन्द रहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
18: 2 बन्द त्रिभुवन विमानस्थलबाट हुने निर्यात व्यापार खुलाउन 2 सहमति भएको छ। सहमतिपछि निर्यात व्यापार सञ्चालन हुने भएको हो। भन्सार विमानस्थलका प्रहरी सुरक्षाको नाममा कार्गोका कामदारहरूलाई प्रवेशमा रोक लगाएको र काममा बाधा पुर्याएको भन्दै निर्यात व्यापार ठप्प बनाइएको थियो। बिहिबार दिनभर सरकारवाला बीच भएको वार्ताबाट भएको सहमति कार्यान्वयन नभएपछि निर्यात खुल्न सकेको थिएन। कार्गो व्यवस्थापनका लागि आगामी दिनमा सुधारको योजना ल्याउने र तत्काललाई पहिलेकै व्यवस्था अनुसार मालवस्तुको मार्किङ र लेबलिङ गर्ने सहमति समेत भएको छ।
3: सरकारले आर्थिक वर्ष 2082-83 असार 24 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिमाण वार्षिक 6 मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको थियो। गएको असार 24 चार लाख 91,300 मेट्रिक टन रासायनिक मल खरीदका लागि टेण्डर प्रक्रिया सम्पन्न भइसकेको छ। मन्त्रालयका अनुसार हालसम्म दुई कम्पनी मार्फत 327,579.80 मेट्रिक टन युरिया, 203,426.30 मेट्रिक टन डीएपी तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जानकारीमा उल्लेख गरेको छ। यसैबीच साल ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले वैदेशिक व्यापारमा विद्यमान कर प्रणाली र पार वहन असहजताका कारण मल आपूर्तिमा चुनौती थपिएको बताउनु भएको छ। संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा बोल्दै उहाँले अग्रिम आयकर टीडीएस, दोहोरो कर मुक्ति सम्झौताको अभाव र बन्दरगाहको सीमितताले अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरू नेपालमा आकर्षित हुन नसकेको उल्लेख गर्नुभयो।
20: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनको तथ्याङ्कमा हस्तक्षेप गरेको बताएपछि बेजिङले आरोपको खण्डन गरेको छ। मिडटर्म निर्वाचन अघि ट्रम्पले मतदाता ठगीबारे आफ्नो पुरानो र आधारहीन दावीलाई पुनः जीवित गर्नुभएको छ। धेरैले यसले उहाँलाई थप विवादित बनाउने अपेक्षा गरेका छन्। राष्ट्रपति ट्रम्पले बिहिबार व्हाइट हाउसमा गरेको सम्बोधनमा अमेरिकी निर्वाचन प्रणाली खतरनाक रूपमा जोखिममा रहेको समेत बताउनु भएको थियो। अमेरिका इरान बीचको युद्ध फेरि चर्किएको छ। यो सँगै इरानका सर्वसाधारणमा त्रास, अन्यलता, आर्थिक संकट र मानसिक तनाव बढ़दै गएको छ। केही समय कायम रहेको कमजोर युद्धविराम भंग भएपछि पुनः आक्रमण शुरू भएको हो। रोइटर्सका अनुसार विभिन्न इरानी नागरिकले युद्धका कारण महँगी तीव्र रूपमा बढ़ेको बताएका छन् भने युद्ध अघिको तुलनामा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बर बढ़ेको छ। सबैभन्दा ठूलो समस्या अर्थतन्त्रमा परेको नागरिकहरूले बताएका छन् र कंगोमा युवाला प्रकोप उच्च बन्दै गएको छ। अहिलेसम्म 2,100 जनामा संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्यूएचओले सक्रिय द्वन्द्व, असुरक्षा र सामुदायिक प्रतिरोधले प्रभावित क्षेत्रमा उपचार कार्यमा बाधा पुर्याएको समेत बताएको छ। निगरानी, उपचार र अनुसन्धानमा उल्लेखनीय प्रयासहरू भए तापनि रोगको उच्च प्रकोपले त्यसका नियन्त्रण प्रयासहरूमा बाधा पुर्याएको समेत बताइएको छ।
3: साझा खबरमा अब खेल खबर। एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपाल पराजित भएको छ। मलेसियामा सम्पन्न खेलमा युएईसँग नेपाल सुपर ओभरमा पराजित भयो। सेमी फाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला 19 वर्ष मुनिको एसिया कपका लागि भने छनौट भइसकेको छ। प्रतियोगिताको सेमी फाइनलमा पुगेर चार टीम एसिया कपका लागि छनौट भएका हुन्। सेमी फाइनलमा शुरूमा ब्याटिङ गरेको युएईलाई नेपालले 19 ओभर 5 बलमा 100 रनमा समेटेको थियो। 101 रनको लक्ष्य पछ्याएको नेपालले पूरै 20 ओभर खेल्दै सबै विकेट गुमाएर 100 रन मात्र बनाउन सकेपछि 100 रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। सुपर ओभरमा शुरूमा ब्याटिङ गरेको नेपालले मात्र 6 रनको चुनौती दियो। उक्त चुनौती युएईले मात्र 3 बलमा 7 रन बनाउँदै भेटाएको हो। यो जितसँगै युएई फाइनलमा पुगेको छ। जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसोको थाउलो टोली चीनको कुनमिङ प्रस्थान गर्ने भएको छ। खेलाड़ीहरूमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिंजाली र सविता राई रहनु भएको छ। एसियाली खेलकुदकै लागि छनौट हुनुभएको सुस्मिता तामाङ चीनमै रहेकाले उतैबाट टोलीसँग समावेश हुने जानकारी दिइएको छ। प्रशिक्षकमा प्रकाश महर्जन रहनु भएको छ। एसिया टोली बाहेक खेलाड़ी निमा घरती मगर र प्रशिक्षक नवीन बस्नेत पनि टोलीसँगै आइतबार भोलि चीन जानुहुने भएको छ।
20: विपदको प्रतिकारी योजना निर्माण र कानूनमा सरकारले चालेको कदम र देखिएको नतिजा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
20: साझा खबरमा अब विपदको पूर्व तयारी. यो बर्खाको समयमा मौसम जन्य विपदका घटनाबाट हुने जनधनको क्षति रोक्न सरकारले बनाएका योजना र कानूनको अवस्थाका बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीसँग हामीले कुराकानी गरेका छौं.
8: अब नयाँ सरकार आइसकेपछि अहिले हाम्रो चाहिँ अब हामीले जस्तो अहिले राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण हेर्नु भने हामीले खैती योजना बनाइसक्यो. साउन अब आज 1 गते भयो, अब आजबाट हामी चाहिँ खैती प्रक्रिया सुरु गर्छौँ. अरू निकायले पनि त्यो गर्नुपर्छ, त्यो अनिवार्य हो. तर अब प्रदेश सरकारले पनि त्यो गर्नु पर्यो, स्थानीय तहले पनि त्यो गर्नु पर्यो. समयमै तपाईँको खैदी योजना बनाउनु पर्यो, समयमै ठेक्का आउनु गर्नु पर्यो, अथवा चाहिँ उपभोक्ता समितिबाट गर्ने हो कि कसरी गर्ने त्यो गर्नु पर्यो. र तपाईँको असार त कुनै भएन.
0: मनबहादुर शाहले लेख्नु भएको छ सामाजिक सञ्जाल फेसबुकमा, वर्षेनी बाढी र पहिरोबाट जनधनको ठूलो क्षति भइरहँदा पनि सरकार किन हरेक वर्ष तयारीमा छौं भन्ने एउटै जवाब दोहोऱ्याइरहेको होला. विपद आउनु अघि गरिनुपर्ने कामहरू किन समयमा पूरा हुँदैनन् र यसको जिम्मेवारी कसले लिन्छ भनेर सोध्नु भएको छ. छोटकरीमा दोहोऱ्याउनु छ.
8: एकदमै हामीले पहिलाको भन्दा अहिले हामी चाहिँ प्रोएक्टिभ भएर लागिराखेको छौँ. भनेको
1: पहिला भनेको अघिल्लो वर्ष एक वर्ष
8: त्योभन्दा पहिला अब
1: दुई वर्ष अगाडि भन्दा अहिले
8: त्यो मात्रै होइन, त्योभन्दा पहिलाको कुरा पनि छ. भने बिस्तारै हामी चाहिँ अब मान्छेले विपद बुझ्दै आएको छ. विपद जोखिम न्यूनीकरण व्यवस्थापन भनेको के हो भन्ने कुरा मान्छेले बुझाउनु नै गाह्रो छ. त्यो भएर यो स्ट्यान्डर्ड फ्रेमवर्कदेखि धेरैमा के भनिएको छ भन्दा पहिला चाहिँ विपद बारेको बुझाइ चाहिँ तपाईँको मान्छेको एकरूपतामा हुनु पर्यो. भनेको मान्छेलाई अवेर गर्नु पर्यो, मान्छेले स्वीकार पनि गर्नु पर्यो र त्यही अनुसार बिहेभियर पनि त चेन्ज गर्नु पर्यो. भनेपछि अब बिस्तारै त्यो चाहिँ सुधार भइराखेको छ. गत वर्ष देख्नुभयो भने हामी गत वर्ष पनि तपाईँको चाहिँ यस गरेका हाम्रो चाहिँ रेस्पोन्सका कामहरू अथवा पूर्व तयारीका कामहरू र त्योभन्दा आज यो वर्ष हामी आज खारिएर काम गरिराखेका छौँ. भनेपछि अहिले चाहिँ अब केही नभएको होइन, केही चाहिँ भइराखेको छ. अझै हामीले सुधार गर्नुपर्ने चाहिँ धेरै आवश्यकता छ. अझै यसलाई सुधार गरेर हामी चाहिँ अगाडि बढ्ने प्रतिबद्धता चाहिँ व्यक्त गर्न चाहन्छु.
0: संगीत च्यानलको नामबाट हामीलाई प्राप्त प्रश्न छ. मनसुनको समयमा अरनीको पृथ्वी त्रिभुवन राजमार्ग जस्ता मुख्य सड़कहरू अवरुद्ध हुँदा ढुवानी र उपचारमा निकै शास्ति हुने गरेको छ. सड़क अवरुद्ध भएको केही घण्टाभित्रै सञ्चालनमा ल्याउन उपकरणहरू कुन कुन ठाउँमा अलर्ट अवस्थामा राखिएका छन् जानकारी दिन मिल्छ भनेर सोध्नुभयो.
8: एकदमै मिल्छ. यसमा अहिले धेरै प्रगति भएको भन्छुमा गत वर्ष र यो वर्ष हामीले हेऱ्यौँ है. यो वर्ष आज हामी चाहिँ तपाईँ यसलाई सिस्टमेटिक बनाइसकेका छौँ. जस्तो कि अहिले हाम्रो चाहिँ सडक विभागको चाहिँ राष्ट्रिय सडक भनौँ न, राष्ट्रिय सडक र त्योसँग जोड्ने फिडर सडकहरूमा 277 हेभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो. अहिले एउटा नयाँ एप्लिकेसन बनेको छ, सेतु एप्लिकेसन भनेर, सेतु एप भनेर सेतु एसिटियु सेतु भन्छ नेपालीमा लेखिने हुन्छ. त्यो सेतु एपबाट एपमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कुनै
0: ठाउँ
8: तपाईँको यस्तो छ. अहिले चाहिँ यो हाम्रो चाहिँ अपरेटर र यो भनेको डिजास्टर रेस्पोन्समा खटिनले मात्रै यसलाई हामीले चाहिँ प्रयोग गर्ने भनेका छौँ. जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ. त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ हेभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, परिचालन भइराख्नु भइहाल्नुहुन्छ. र त्यो सेतुबाट के हेर्न सकिन्छ भने त्यो मान्छे परिचालित भयो कि भएन र अहिले चाहिँ तपाईँको चाहिँ त्यो मर्म सम्मारको अथवा तपाईँको चाहिँ त्यो बाटो खुलाउने सन्दर्भमा के प्रगति भइराखेको छ सबै मोनिटरिङ गर्न मिल्छ माथिबाट. यो किन गरिएको त भन्दाखेरि पहिला पनि तपाईँको चाहिँ अब बाटो खुलाउने अथवा अवरोध खुलाउने काम नभएको होइन, तर त्यो के भन्दा अलिकति ढिलो भयो होइन. त्यो भएको हुनाले अब जति सक्दो छिटो मौसम अथवा चाहिँ हाम्रो चाहिँ वातावरण ठिक छ भने त्यतिखेर चाहिँ हाम्रो चाहिँ यो अपरेटरहरू तुरन्त त्यसमा खटिनुहुन्छ. त्यो सेतुबाट हामी चाहिँ यसलाई चाहिँ मोनिटर गर्छौँ र त्यो मोनिटरको आधारमा यदि कोही खटिया रहन्छ भने फेरि त्यही प्रकारको चाहिँ हामी त्यहाँ अलर्टिङ गर्नुपर्ने हुनसक्छ. त्यो भएको कुराले अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिएको सकेका छौँ. हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ.
21: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको

0: काबी अमेरिका इरान बीच नागरिक बीचको द्वन्द्वले नागरिकमा पुनः त्रास, सशस्त्र द्वन्द्वका कारण कंगोमा इबोला नियन्त्रणमा समस्या
1: र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित। विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसको टोली चीन जाने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, साउने संक्रान्ति हिजो र लुतो फाल्ने दिन पनि हिजो नै थियो र लुतोलाई कतिपयले राजनीतिक लगायत अरू सामाजिक विभिन्न प्रकारका विकृति र यसलाई हटाउनु पर्ने बारेमा पनि जोड़ दिँदै व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा पनि विचार व्यक्त गर्दै आएका छन्। यहाँ दुईजना व्यक्ति छन्, दुईजना मध्ये एकजना अलि पाको जस्ता देखिन्छन् र नजिकै रहेका अर्को व्यक्ति तर्फ ती व्यक्तिले औंला थड्याएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, 35 वर्ष पुरानो लुतो यो संक्रान्तिमा पनि हटाउन नसकिने जस्तो छ।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव पोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज मुक्त कमैया दिवस। कैलालीमा 900 परिचय पत्र पाएका पुनस्थापना हुन बाँकी। 1500 परिचय पत्र समेत नपाएको मुक्त कमैया समाजको गुनासो। टीकापुरमा हिंसा पीड़ितका लागि सुरक्षित आवास गृह आवश्यक रहेको सरकारवालाको मनाई। विश्वविद्यालय सुधारमा पनि सुशासन पहिलो शर्त भएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किशन दत्त भट्टको मनाई। कृषि विज्ञानका उप प्राध्यापकहरूको स्थायित्व नभएको गुनासो। टीकापुर नगरपालिका वडा नम्बर 3 द्वारा 120 जना ज्येष्ठ नागरिकलाई छाता र झूल वितरण। र जानकी गाउँपालिकाको वडा नम्बर 9 बकलौवामा सामुदायिक भवन उद्घाटन। खोज खबर अब विस्तारमा। आज साउन 2 गते मुक्त कमैया दिवस। अझै 900 मुक्त कमैया परिचय पत्र भएर पनि पुनस्थापना हुन बाँकी रहेका र 1500 परिचय पत्र पाउन बाँकी रहेका मुक्त कमैया समाज कैलालीका उपाध्यक्ष सीता चौधरी बताउनुहुन्छ।
1: अहिले मुक्त कमैयाहरूको समस्या त धेरै छ। अझै 1500 मुक्त कमैयाहरू परिचय पत्र नपाएको मुक्त कमैयाहरू छन्, छुट मुक्त कमैयाहरू। अनि परिचय पत्र पाएको अनि पुनस्थापना नभएको 900 मुक्त कमैयाहरू कैलाली जिल्लामा रहेछन्। अब तिनीहरूको लागि अब हामी राज्यसँग हाम्रो सवाल के हो भने, अब जुन छुट मुक्त कमैयाहरू छन्, परिचय पत्र नपाएको कमैयाहरू छन्, त्यो कमैयाहरूलाई परिचय पत्र सहितको पुनस्थापना गरोस्, र 900 जुन परिचय पत्र पाएको कमैयाहरू छन्, 900 त्यो मुक्त कमैयाहरूलाई पनि पुनस्थापना गरोस् भनेर हामी त्यो सवाल लिएर हामी सरकारसँग हामी अनुरोध गरिराखेका छौँ। अस्ति नै पनि दबाव र्यालीमा पनि हामी यही सवाल लिएर नि दबाव र्याली गर्यौँ धनगढीमा। सरकार कमैयाहरूको प्रति अब कस्तो नजर भएछ अब त्यो हामीलाई थाहा भएन, तर हामी आफ्नो तर्फबाट धेरै यही पुनस्थापनाको सवालमा आन्दोलन गरिराखेका छौँ। अनि हामी विरोध र्याली दबाव र्याली पनि गरिराखेका छौँ, त्यो छ। अनि धेरै अब मुक्त कमैयाहरूको बस्ती बस्तीमा पनि अहिले सरकारको दबाव अनुसारले जुन बस्ती बस्तीमा छुट मुक्त कमैयाहरूको बस्तीमा जुन अब सरकारको त्यो पत्र गएको थाहा पाएर पनि हामी त्यो कारणले पनि हामी एउटा दबाव र्याली गरेको हौँ, अस्ति नै भएको।

0: हरेक यही असारको महिनाको 5 गतेतिर अब गाछ बाँस कपास सबै कुरा होस् मुक्त कमैयाहरूको र शिक्षा रोजगार होस् भनेर हामी यही सवाल लिएर नि अगाडि बढेका छौ अनि अहिले मुक्त कमैयाहरूको 57 सालमा मुक्ति भएर अहिलेको मुक्ति दिवसमा हाम्रो 26 मुक्ति दिवस भयो साउन 2 गते 26 वर्ष पुग्छ 26 मुक्ति दिवस हो अहिलेको हाम्रो
1: टिकापुरमा हिंसा पीड़ितका लागि सुरक्षित आवास किरा आवश्यक रहेको सरकारवालाले बताएका छन् पालिकामा आफ्नै सेफ हाउस नहुँदा विभिन्न संस्थाको सहयोग लिनु परेको भएका सुरक्षित आवास पनि दीर्घकालीन नहुँदा हिंसा न्यूनीकरणमा काम गर्न समस्या भइरहेको सरकारवालाले बताएका छन् थप खबर रत्नापुन मगरबाट
2: हिंसा दुर्व्यवहार शोषण वा अन्य जोखिममा परेका व्यक्तिहरूलाई केही समयका लागि सुरक्षित रूपमा बस्न दिइने सुरक्षित आवास नहुँदा समस्या भइरहेको सरकारवालाको भनाई छ टिकापुर नगर स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जालको बैठकमा सहभागीले विशेष गरी महिला बालबालिका तथा हिंसाबाट प्रभावित व्यक्तिहरूको संरक्षणका लागि सेफ हाउस टिकापुर बजारमै बनाउन सके राम्रो हुने बताएका छन् टिकापुर नगरपालिकाका महिला बालबालिकाका शाखा प्रमुख संगीता शाहले महिला हिंसाका घटना पालिकामा धेरै नआएका भए पनि फोन तथा मौखिक रूपमा सल्लाह लिनेहरू धेरै आउने गरेका बताउनुभयो पालिकाले एक वर्षमा 67 जना पीड़ित महिला तथा बालबालिकालाई माइती नेपालको सेफ हाउसमा राखेको जानकारी दिनुभयो यही साउनबाट माइती नेपालको यस क्षेत्रमा कार्यक्रम सकिएकाले सेफ हाउस हटाइएकाले बेचबिखनको जोखिममा रहेकाहरूका लागि शान्ति पुनस्थापना गृहले खोलेको सेफ हाउसमा केही दिन राख्न सकिने तर दीर्घकालीन रूपमा सेफ हाउसको समस्या भएकाले पालिकाले कसरी व्यवस्थापन गर्ने भनी छलफल गर्नुपर्ने बताउनुभयो
3: घरेलु हिंसाको उजुरी दर्ता भएको छ कि छैन भनेर सोध्दा चाहिँ उजुरी दर्ता भएको छैन दुईटा चाहिँ मेलमिलाप गरेर पठायौं भनेर भन्नुभयो तर मौखिक फोनहरू आउने अनि उहाँ आएर आफ्नो समस्या राख्ने चाहिँ यो वर्ष अलिक धेरैजना आउनुभयो कि यो वर्ष चाहिँ हामीले 67 जनालाई चाहिँ सेफ हाउसमा राखेका थियौँ माइती नेपालको सहयोगमा तल झुङ्गामा सञ्चालन गरेका थियौँ र अब साउनदेखि चाहिँ माइती नेपालले टिकापुर आफ्नो कार्यक्षेत्र बन्द गरेको छ र पालिकामा सेफ हाउस चाहिँ छैन अहिले र अस्ति चाहिँ हाम्रो शान्ति प्रस्थापना गृह भन्ने छ उसले चाहिँ मानव बेचबिखनका केसहरू मात्रै राख्ने अन्य केसहरू नराख्ने भावनाले त्यहाँको चाहिँ जिल्ला अफिसहरूलाई बोलाएर हामीले व्यवस्थापन नगर्दासम्म तपाईँहरूले जटिल खालको केसहरू आयो भने चाहिँ तपाईँहरूले चाहिँ राखिदिनु पर्ला भनेर चाहिँ हामीले रिक्वेस्ट गरेका छौँ
2: शाहले टिकापुरका सेफ हाउसमा अन्य पालिकामा पीड़ितलाई पनि राख्ने गरिएकाले अन्तरपालिका मिलेर सेफ हाउस चलाउनु पर्ने र सेफ हाउस आवश्यकताको कुरा सबैले उठाइदिनु पर्ने बताउनुभयो
3: यहाँहरू सबै समुदायसँग प्रत्यक्ष काम गर्ने भावनाले यहाँहरू सबैजनाले बुझे अनुसार नै दिनदिनै जटिलता धेरै बढ्दै गइरहेको छ अलिकति व्यवस्थित खालको सेफ हाउस त्यो पनि आज मलाई त के लाग्छ भने जानकी जोशीपुर र टिकापुर दुई चारवटा पालिकै मिलेर एउटा सेफ हाउस सञ्चालन गर्नुपर्ने जस्तो छ हामीले सञ्चालन गरेको सेफ हाउस पनि हाम्रो भन्दा बाहिरको धेरै छ के जानकीको लम्कीचुवाको जोशीपुरको धेरैजना छ अन्तरपालिका मिलेर सञ्चालन गरे झनै राम्रो हुन्थ्यो
2: टिकापुर अस्पतालका नर्सिङ अधिकृत कलावती तिमिल सिन्हाले अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीमा अस्पतालमा आउने बिरामीलाई केही दिन राख्न सेफ हाउस जरूरी रहेको बताउनुभयो अहिले अस्पतालको ओसीएमसीमा कुटपिट जबरजस्ती करनी मानसिक स्वास्थ्य समस्या भएका बिरामी सेवा लिन आउने गरेका बताउँदै मानसिक समस्या भएकालाई सहारा घर पठाउने गरिएको जानकारी दिनुभयो ओसीएमसीमा वर्षेनी सेवा लिनेहरू बढ़दै गएका छन् त्यहाँ अघिल्लो वर्ष 150 जनाले सेवा लिएकोमा गत आर्थिक वर्षमा 190 जनाले सेवा लिएका छन्
4: हाम्रोमा आउने धेरै जस्तो केसहरूमा सबभन्दा धेरै भनेको फिजिकल असल नै हो कुटपिट भएको धेरै आउँछन् त्यसपछि अहिले हाम्रो हस्पिटलमा सिटी स्क्यान पनि आइसकेको भएर सहज भएको छ त्यसपछि आउने भनेको मानसिक यातना दिने मानसिक तनाव दिने त्यसले मानसिक समस्याहरू एकदम धेरै आइरहेको अवस्था दोस्रोमा चाहिँ त्यसको लागि फेरि हामीले मानसिक हाम्रो मनोचिकित्सक पनि बोलाइराखेका छौँ टिकापुर हस्पिटलमा अर्को भनेको चाहिँ अब रेप केसहरू जबरजस्ती गराउनेका केसहरू यसको अधिकारबाट वञ्चित भएका बालबालिकाहरू सबै खालको केसहरू आउँछ पोहोर साल हाम्रोमा चाहिँ 150 जना लैङ्गिक हिंसाको केसहरू आए टिकापुर अस्पतालमा अहिले 190 पुगिसकेको छ
2: इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाङ्गीले प्रहरीको तथ्याङ्क हेर्दा पनि अघिल्ला वर्षको तुलनामा हिंसा तथा अपराधका घटना बढ्दै गएका बताउनुहुन्छ प्रहरी कार्यालयले गत वर्ष 261 मुद्दा दर्ता गरेको छ मुद्दा दर्ता बढ़ेका जसमा महिला बालबालिका पीड़ित बढ़ी देखिएका छन् प्रहरीको तथ्याङ्क अनुसार बहुविवाहका 2 मानव बेचबिखन 1 जबरजस्ती करनी 12 मुद्दा दर्ता भएका छन्
5: 261 दर्ता भयो यो चोटि। त्यसमा विभिन्न किसिमका पर्ने भए, पहिलाको 228 थियो महिला बालबालिका पीडित हुने अपराधहरूमा, भूविवाह दुईटा भूविवाह केस भयो, मानव बेच बिखन एउटा दर्ता भएको थियो, अनि जबस्तीकरणका चाहिँ 12 मुद्दा दर्ता भएको छ हाम्रोमा, उद्योग 3 विश्वबनबाट 2 महिलाले ज्यान गुमाउनु भएको छ।
2: महिला सेलमा कार्यरत प्रहरी बसन्ती गिरीले गत वर्ष महिला सेलमा हिंसाका 160 ठाडो उजुरी दर्ता भएका, जसमा घरेलु हिंसाका घटना धेरै रहेका जानकारी दिनुभयो। नागरिक समाजका सचिव काशीराम ढुंगाना महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि नियमित छलफल समीक्षा गर्नुपर्ने बताउनुहुन्छ।
6: यो प्रक्रियालाई सरले पटपट मिटिङ राख्यो भने यो अलिक सहज जस्तो हुन्छ कि, धेरै दिनदेखिको बाँकी रहेका कुराहरू निस्क्यो नि त, यस्ता कुराहरू धेरै छन्। अब त्यो व्यक्तिले भर पर्ने भयो क्या, कुनै देश हिसाबले मन परेवाले बटेरा हुन्छ, नुपरेवा राख्नुहुन्न, सधैँ राखिदिएपछि यस्ता कुराहरू आइराख्ने थिए, अलिक समाजमा जाने हुने थियो राम्रो।
2: सामुदायिक सहयोग केन्द्र टिकापुरका अध्यक्ष तारा प्रसाद अधिकारी टिकापुरमा सेफ हाउस प्रमुख समस्या भएकाले सञ्चालनमा ध्यान दिनुपर्ने बताउनुहुन्छ।
7: सामुदायिक सहयोगमा आउने केसहरू प्राय घरेलु हिंसाका आउँछन्, विशेष गरी श्रीमानले जो टिच्यो भन्ने सम्झाइ गरेपछि घर जाने, त्यस्तै गऱ्यो भने मलाई यहाँ पठाउने कुराहरू गरिरहेको छु। र अर्को जुन यसलाई अब कसले पोलिसन गर्ने, जस्तो हामीले जान्दा कि लम्पीलाई कन्डिसन निरानगर सम्भव छैन, केस हामी हेर्छौँ, अब हामी कहाँ पनि जाने कि आउँछ एकचोटि, अब नागरिक समाजले गर्ने कन्डिसन कसले गर्ने, किनभने यो समन्वय गरेर एकजना कुनै संस्थाले त कसैले जिम्मेवारी लियो भने कन्डिसन गराएर हामी सञ्चालन नभइरहने।
2: प्रहरी कार्यालय परिसरमा महिला तथा बालबालिकाका सेवा सहज होस् भनी सुदूरपश्चिम प्रदेश सरकार महिला समुत्थान परियोजनाको सहयोगमा भवन निर्माण भएको छ। भवन निर्माणको काम सकिए पनि हस्तान्तरण भएको छैन। महिला बालबालिका र ज्येष्ठ नागरिकलाई सेवा दिन बनेको भवन प्रयोगमा सेवा दिन सहज हुनेछ। यसलाई आधार मानेर टिकापुरमा सेफ हाउस बनाउनु पर्ने सामुदायिक रेडियो टिकापुरका स्टेशन म्यानेजर एकेन्द्र तिमिल सिन्हा बताउनुहुन्छ।
8: घरेलु हिंसा पीडित महिलाले हामीले सारा घरसम्म पुर्याउनु मिल्छ कि मिल्दैन, होइन, अहिले बाध्यता पनि छ एक खालको, त्यो बाध्यतालाई छिटो अब टार्नुपर्छ। महिला बालिका ज्येष्ठ नागरिक जुन यो बन्द बिल्डिङ छ, यसलाई कार्यालयको तर्फबाट अब दुइटैलाई अलिकति झकझक गर्नु पर्ने भयो, दातृ संस्थालाई पनि ठेकदारलाई पनि, अब यो छिटो के हो तिमीहरू गर भन्नु पर्यो, अब यसले भ्याउँदैन, अब त सेवा दिने ठाउँ हुने भयो, होइन, बस्ने नमिल्दा आखिर नगरपालिकाले खर्च त्यहाँ पनि भएको छ, यो अब बजार एरियामा अलिक सुविधा सम्पन्न त्यस्तो घरहरू खोजेर भाडामा चाहिँ लिनु पर्ला।
1: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
9: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
10: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
9: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
11: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो, कसो कालले छिटो नलाग्यो।
12: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
11: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो, म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
12: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ, त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
13: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
14: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
15: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 2, 9, 16, 23 र 30 शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: विश्राम पछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, टीकापुर नगरपालिका वाडा नम्बर 3 ले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत 75 जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। वडा कार्यालयले वडामा रहेका 120 जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो। आर्थिक वर्ष 2082-83 विनियोजित कार्यक्रम अन्तर्गत वडामा रहेका ज्येष्ठ नागरिकलाई छाता र झोल वितरण गरिएको वडा सचिव तारा विक्रम राणाले जानकारी दिनुभयो। वडा कार्यालयले हरेक वर्ष ज्येष्ठ नागरिकलाई यसरी नै सम्मान गर्दै आइरहेको छ। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर किशन दत्त भट्टले सरकार र विश्वविद्यालयको नीति अनुसार संस्थागत सुशासन आवश्यक रहेको बताउनु भएको छ। उपकुलपति नियुक्ति भइसकेपछि पहिलो पटक औपचारिक कार्यक्रममा कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चरको 9 स्थापना दिवसका अवसरमा टीकापुरमा आयोजित कार्यक्रममा बोल्दै उपकुलपति भट्टले यस्तो बताउनु भएको हो। उपकुलपति भट्टले कृषि विज्ञान विषयका उप प्राध्यापकहरूको स्थायित्व र भर्नाको काम छिट्टै हुने आश्वासन दिनुभयो।
16: तपाईँ हामी सबैलाई थाहा छ, सुदूरपश्चिम विश्वविद्यालय विभिन्न समस्याहरूबाट गुज्रिरहेको छ। थुप्रै समस्याहरू छन्, विभिन्न इस्यूहरू छ, च्यालेन्जेसहरू छ। यसको बावजुद पनि यो विश्वविद्यालयको एक्स्ट्रा अर्डिनरी पोटेन्सियल पनि छ। सबैभन्दा महत्वपूर्ण कुरा भनेको क्वालिटी एजुकेसनको छ। हामीसित अहिले ज्ञान भइरहेको छ। सबै संकायहरूमा आपसका एक अर्का संकायहरू पाठ्यक्रमहरू क्लासहरूमा क्वालिटीको ग्याप छ, डिफ्रेन्सिएट छ। हाम्रो युनिभर्सिटी अरू युनिभर्सिटीको बीचको कम्पेरिजन गर्दा पनि त्यो ग्याप देखिन्छ, यो प्रश्नसँग देखिन्छ, यहाँहरू सबैलाई थाहा छ। त्यसै गरी अर्को महत्वपूर्ण कुरा, विश्वविद्यालय सञ्चालनको लागि अथवा विभाग सञ्चालनको लागि अथवा क्याम्पस सञ्चालन वा संकाय सञ्चालनको लागि अति आवश्यक कुरा, संस्था सञ्चालनको लागि आवश्यक कुरा भनेको सुशासन हो, गभर्नेन्स हो। सुशासन भनेको त्यतिकै आउँदैन र हाम्रो विश्वविद्यालयको जुन नीतिगत पोलिसीगत कुराहरू छन् तिनीहरूलाई अनुसरण गर्ने कुरामा तपाईँहरू कतिको सफल हुनुभयो त्यसले चाहिँ सुशासन दिन्छ र त्यसमा हामीले काम गर्नुपर्ने आवश्यकता छ।
1: यहाँ 8 वर्षदेखि प्राध्यापनरत उप प्राध्यापकहरूको स्थायित्व नभएको, शैक्षिक विकासको अवसर नभएको गुनासो छ। विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर गोविन्द सिंह विष्टले 5 वर्ष पहिले प्राध्यापकहरूको स्थायी भर्ना गर्ने काम रोकिए पनि अब छिट्टै सेवा आयोग खुल्ने र दिनको नियुक्ति पनि हुने बताउनुभयो। उप प्राध्यापक वसन्तराज भट्टराईले 2075 सालको असोजमा काठको कुर्सीमा बसेर कक्षा सञ्चालन गरेर 9 वर्ष लाग्दा सुविधा सम्पन्न भएको, पूर्वाधार बने पनि प्रशिक्षकहरूको स्थायित्व र सुविधा नभएको, दिन नहुँदा गुनासो पुग्न पनि केन्द्रीय कार्यालय पुग्नु परेको बताउँदै नयाँ नेतृत्वले सबै समस्या समाधान गर्ने अपेक्षा राख्नुभयो। स्कूल अफ एग्रीकल्चरका प्रमुख संजय कुमार राउतले आर्थिक वर्ष 2082-83 2,92,00,000 रूपियाँको आयव्यय प्रस्तुत गर्नुभयो। यहाँबाट 4 ब्याचले स्नातक तह पूरा गरिसकेका छन्। स्कूल अफ एग्रीकल्चरले 47 बिघा जमीन नमूना बाली पशुपालन गर्दै आएको छ। सह प्राध्यापक डाक्टर केशरबहादुर कुँवरले 8 वर्ष अघि इष्टिका पूर्वमुखी क्याम्पसको कोठामा दिन कार्यालय खोलेर शुरू भएको संकायको सबै क्षेत्रको विकास भए पनि मानव स्रोतको स्थायित्व र विकास हुन नसकेको बताउनुभयो। टीका पूर्वमुखी क्याम्पसका उप प्राध्यापक प्रेम प्रसाद भण्डारीले कठिनाईका बावजूद आशा गरेर काम गरिरहेका उप प्राध्यापकको समस्या समाधान हुनुपर्ने बताउनुभयो। यस्तै टीका पूर्वमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख आत्माराम अधिकारीले मानव स्रोतको स्थायित्व, प्रयोगशाला निर्माण र फलफूल बगैंचा बनाउन नसकिएको बताउनुभयो। कृषि विज्ञान स्नातक तहमा एउटा सत्रमा 110 जना विद्यार्थी र स्नातकोत्तर तहमा हर्टिकल्चर र एग्रोनोमी विषयमा 12-12 जना विद्यार्थी पढ़ाउँदै आएको विश्वविद्यालयमा अहिले डिन नहुँदा प्रशासनिक काम र स्नातकोत्तर तहका विद्यार्थीको पठन पाठनमा समस्या भइरहेको छ। जानकी गाउँपालिका वडा नम्बर 9 वडा अध्यक्ष खकेन्द्र भण्डारले आफूहरूले चुनावमा बोलेको वाचा अनुसार काम गरिरहेको बताउनु भएको छ। जानकी गाउँपालिका वडा नम्बर 9 बक्लौरामा सामुदायिक भवन उद्घाटन गर्दै वडाको विकासका लागि आफू सधैँ सक्रिय भएर लागेको र आगामी दिनमा पनि लाग्ने बताउनुभयो। संविधान सभा सदस्य सुखदया चौधरीले बक्लुवा बस्तीमा सामुदायिक भवन नभएकाले अब कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने बताउनुभयो।
17: कार्यक्रम
1: वडा नम्बर 8 का वडा अध्यक्ष तीर्थराज उपाध्यायले भवनको सदुपयोग आवश्यक रहेको बताउँदै भवनलाई निरन्तर सञ्चालनमा ल्याउने गरी काम गर्न आग्रह गर्नुभयो। वडा सदस्य कल्पना खड्काले नकारात्मक भन्दा सकारात्मक सोचले अगाडि बढ्न सके विकासमा सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा स्वागत गर्दै वडा सचिव आनन्द उपाध्यायले सद्भाव र एकताको प्रतीकका रूपमा भवन निर्माण भएको बताउँदै दिगो व्यवस्थापनका लागि सबैलाई आफ्नो ठाउँबाट लाग्न आग्रह गर्नुभयो। कार्यक्रममा वडा सदस्य अर्कराज भाट, निरू विश्वकर्मा, वडा नम्बर 8 का वडा सदस्य झपत पेर्मी, समाजसेवी भीमबहादुर शाह, कर्णाली करिडोर सामुदायिक वनका अध्यक्ष गोविन्द विष्ट, अमरावती सामुदायिक वनका अध्यक्ष जम्मान सिंह साउद, छतियन सामुदायिक वनका अध्यक्ष विनोद भण्डारी, हिमालय राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण प्रसाद अधिकारी, पारस आधारभूत विद्यालय अमरावतीका प्रधानाध्यापक जितराम चौधरी, अरूणोदय माध्यमिक विद्यालय खैरीफाटाका प्रधानाध्यापक कपिल राज भाट, जनता आधारभूत विद्यालय अमरावतीका प्रधानाध्यापक टेकबहादुर सार्की, बर्गर राजाराम चौधरी लगायतले बोल्नु भएको थियो। कार्यक्रम सञ्चालन अनिल कुस्मीले गर्नुभएको थियो। भवन प्रदेश सरकारको 40 लाख र वडाको 9 लाख लागतमा निर्माण भएको हो। जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना रहेको ले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका मौसमविद संजीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको निम्नचापीय रेखा पश्चिमतर्फ सदर स्थानभन्दामा केही माथि नेपालको तराई आसपासमा तथा पूर्वतर्फ सदर स्थानकै आसपास रहेकाले आगामी 3 दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका थोरै स्थानमा भारी तथा एक दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भए पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। विभागका अनुसार सम्भावित वर्षा कारण गेगरान बहाव, बाढ़ी, पहिरो तथा बुच्छैको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनु पर्नेछ। यसबाट दैनिक जीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सड़क तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले विभागका पछिल्ला मौसम सम्बन्धी सूचना नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश पहाड़ी तथा तराई भूभागमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ भने हिमाली क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपात समेत हुन सक्ने विभागले जनाएको छ। आज राति पनि देशभर अधिकांश स्थानमा बदली रही पहाड़ी तथा तराई भूभागका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ सहितको वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिन र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा धेरै भारीदेखि अति भारीसम्म वर्षा हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। परिस्थितिको क्रममा मृत्यु भएकी काठमाण्डुको गोठाटारकी मनिता शर्माको उपचारमा एभरेस्ट अस्पताल र उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर ज्योत्सना शर्मा तिवारीले लापरवाही गरेको उपभोक्ता अदालतले ठहर गरेको छ। उपभोक्ता अदालतले बिहिबार दिएको फैसलामा एभरेस्ट अस्पताल र चिकित्सकको उपचारमा लापरवाही पुष्टि गर्दै पीड़ित पक्षलाई 39 लाख रूपियाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ। अदालतका प्रवक्ता होमनाथ कणेलका अनुसार अध्यक्ष डाक्टर दिवाकर भट्ट र सदस्य गेन्दराज रेग्मीको कैलाशले एभरेस्ट अस्पतालबाट 3 लाख रूपियाँ र डाक्टर जस्तना शर्मा तिवारीबाट 9 लाख रूपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो। मृतक मनिताका श्रीमान सुभाष पराजुलीले उपचारमा लापरवाही भएको दावी गर्दै उपभोक्ता अदालतमा क्षतिपूर्तिको मागसहित मुद्दा दायर गर्नुभएको थियो। प्रवक्ता कण्डेलका अनुसार अदालतले उपचार प्रक्रियामा भएका कमजोरीलाई निर्णयको मुख्य आधार बनाएको छ। विशेष गरी प्री एक्सेम्पिया को समस्या भएकी बिरामीलाई शल्यक्रिया अघि अनिवार्य रूपमा दिनुपर्ने, म्याग्नेसियम सल्फेट औषधि अपरेशन अघि नदिए शल्यक्रियापछि मात्रै दिएको विषयलाई उपचारमा भएको गम्भीर कमजोरीका रूपमा अदालतले ग्रहण गरेको छ। उहाँका अनुसार अदालतले चिकित्सकले नियमित परीक्षण गरिरहेकी बिरामीको स्वास्थ्य अवस्था जटिल बन्न सक्ने पूर्वानुमान हुँदाहुँदै आवश्यक सावधानी नअपनाएको तथा प्री एक्लेम्सियामा बिरामीलाई शल्यक्रिया अघि दिनुपर्ने औषधि नदिएको लगायतका विषयमा अस्पताल र चिकित्सक दुवैको लापरवाही पुष्टि भएको थाहा गरेको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
17: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
18: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
17: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
18: महिनाको महिनावारी गडबडीको समस्या,
17: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
18: पेट सम्बन्धी सम्पूर्ण समस्या,
17: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
18: ईसीजी सेवा,
17: डिजिटल एक्सरे सेवा
18: र प्रयोगशाला ल्याब सेवा।
17: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: कब्बू का पिए रही था, कब्बू पेंसिल ले रही था, कब्बू झोले फटाका आजी था, का कना हो बाबा के ओस्ट पाटिन गतिलो ठाउँ से झोला आनले से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी, जलम भर भर बराई थी राहत
0: का हुई, कब्बू लड़का कॉपी हेरा कई था, कब्बू पेंसिल हेरा कई था, कब्बू झोले फटा कई था, बढ़िया ठाउँ से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से ना नाम था,
0: कहाँ से लन बो, वो तो कहाँ टीकापुर में रलक रख गई झोला उडोक मसे, वहाँ झिंगरान दीदी कटरा से गुड़ झोला आनला बाटी, ना कब्बू लड़का कहाँ पिए रही थी, ना कब्बू पेंसिल रही थी, ना झोला फाटल हुई थी, कहिए आनल झोला दस का टस बाटिन, ये बुढ़क ढंग कब्बू पसल छान कर झोला नहीं आना से आकट हुई।
1: लिया लिया मैं अब नहीं जाबू रख गई झोला उद्योग में, रख गई झोला उद्योग,
2: झोला उद्योग
1: हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए, पुरान बिगड़ा झोला है मरम्मत करा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
3: प्रोपराइटर राम प्रसाद रत गैया, संपर्क मोबाइल नंबर 98484-22373।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन त भाउ के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोपराइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484-46673 र 98164-60204।
11: विश्राम पछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, सरकारले आयातित कृषि उपज मार्फत नेपालमा भित्रिन सक्ने विनाशकारी रोग र किरा नियन्त्रण गर्न जैविक सुरक्षाका लागि कड़ा मापदण्ड लागू गरेको छ। प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रले तोकेको फाइटो सेनिटरी मापदण्ड नगरीका कारण भारतबाट आउने बदामका कन्साइन्टमेन्टहरू सीमामै रोकिएका छन्। कृषि विज्ञहरूले बदाम लगायत कृषि बालीमा आत्मनिर्भर हुन, स्वदेशमै उत्पादन बढ़ाउन संघीय सरकारले पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम अघि बढ़ाउनु पर्ने बताएका छन्। कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर सुनिल कुमार जोशी र रजिस्ट्रार डाक्टर भीम चन्दले पदभार ग्रहण गर्नुभएको छ। उनीहरूले विश्वविद्यालयको केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्। पदभार ग्रहणसँगै विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा संस्थागत विकासलाई प्रभावकारी रूपमा अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरिएको छ। यसअघि बुधबार बसेको विश्वविद्यालयको सिनेट बैठकले प्राध्यापक डाक्टर जोशीलाई उपकुलपति तथा डाक्टर चन्दलाई रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो। विश्वविद्यालयले नयाँ नेतृत्वसँगै स्वास्थ्य, शिक्षा, अनुसन्धान, सेवा विस्तार तथा संस्थागत सुदृढीकरणका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढ़ाउने अपेक्षा गरिएको छ। बर्दियामा भूमि प्रशासनको कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा सरकारी कर्मचारी सहित पाँचजना पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्लाधिकारी गोगन बहादुर हमालले केही कर्मचारी पक्राउ परेको र अहिले उनीहरूको स्वास्थ्य परीक्षणको काम भइरहेको जानकारी दिनुभएको छ। कार्यालयको सेक्युरिटी बस्ने कोठाबाट केहीलाई नियन्त्रणमा लिएको हो। प्रमुख जिल्लाधिकारी हमालले भन्नुभयो, उनीहरूलाई मादक पदार्थ सेवन गरेको हो होइन भन्ने पुष्टि गर्न स्वास्थ्य परीक्षणका लागि लगिएको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले मादक पदार्थ सेवन गरेको अवस्थामा पाँचजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही कार्यालयका खैदार पदमा कार्यरत सुरक्षित वीरेन्द्रनगर नगरपालिका 11 बस्ने युवराज आचार्य, सोही कार्यालयका सवारी चालक बारबर्दिया नगरपालिका 7 बस्ने गुण बहादुर चौधरी छन्। त्यस्तै गुलरिया नगरपालिका भू सेवा कार्यालयमा कार्यरत गुलरिया नगरपालिका वार्ड नम्बर 1-6 बस्ने सन्तोष राणा, गुलरिया नगरपालिका 4 बस्ने बिचौलिया सुबा थारू र दिलमाया डागी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक रमेश रेशम बोहराले बताउनुभयो। कार्यालयमा मादक पदार्थ सेवन गरेको अवस्थामा स्वागराले थाहा पाएपछि खबर जिल्ला प्रशासन कार्यालयमा गरेका थिए। खोज खबरमा अब पालो जनावासको काम महिला र पुरूषको हुँदैन। घरमा जसले जे सक्छ जे देख्छ त्यही काम गर्नुपर्छ। आजको जनावासमा हामीले घरायसी काम मिलेर गर्दा के सहज हुन्छ भने केही नागरिकलाई सोधेका छौं।
2: नमस्कार, मेरो नाम साधन खनाल हो। मेरो टोलको नाम जमरा टोल हो। घरको काम घरमा सबैले मिलेर गर्दा काम सजिलो छिटो र राम्रोसँग सम्पन्न हुन्छ तथा परिवारमा सहयोग र एकता बढ्छ। सबैमा जिम्मेवारीको भावना विकास हुन्छ। घर सफा र व्यवस्थित रहन्छ।
12: नमस्कार, म अमर बहादुर खड्का टिकापुर कैलाली ब्लक नम्बर 1। सहज भनेर आधा भइहाल्छ सर। दुईजना मिलेर काम गर्दाखेरि एक अर्काले बाँड्दाखेरि अब दुई घण्टा हुने कामहरू एक घण्टामा समापन हुन्छ र सबैले रेस्ट गर्न पाउँछ। एक अर्काको सहयोग पनि हुने भयो। मैले केही गरिराख्दाखेरि अर्कोले मलाई हात बढाउँदा काम गरेको जस्तो महसुस पनि हुँदैन। अनि जस्तै म अब पसलमा बस्दाखेरि कसैले चाहिँ केही गरिदिँदा कहिले काहीँ कुनै भुलिँदाखेरि पनि एक अर्काले सहयोग गर्न सक्छ। मलाई चाहिँ त्यो भुलिएको चिजहरूलाई पनि उनले सम्झाउन सकिन्छ। एक अर्काले काम गर्दाखेरि कुनै गल्ती कामलाई पनि अब निहाल्न सकिन्छ।
13: मेरो नाम बलबहादुर विश्वकर्म हो। मेरो बसाई विशाल नगर हो, शिविरमा हो। सबैजना मिलेर काम गर्दाखेरि सजिलो हुन्छ। म सबैलाई भन्छु, छिमेकी दाजुभाइलाई पनि मिलिजुली काम गर्नलाई राम्रो हुन्छ, थकान लाग्दैन, सबै राम्रो हुन्छ। एक्लैले गर्दाखेरि निराश हुन्छ, त अप्ठ्यारो पर्छ।
11: संघीय संसदका सदस्यले स्वकीय सचिवको सुविधा पाउने भएका छन्। भदौ 23 र 24 को जेएनजी आन्दोलनपछि गठित सरकारले स्वकीयको सुविधा खारिज गरेकोमा सरकारले मंगलबारको बैठकबाट सुविधा पुनस्थापित गरेको हो। राजपथ रांकित तृतीय श्रेणी सरहको स्वकीयको सुविधा दिने गरी मन्त्री परिषदले निर्णय गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले यसैकै साबिकको व्यवस्था बमोजिम हुने गरी सम्बन्धित कानूनको अनुसूची हेरफेर गर्ने निर्णय भएको बताउनुभयो। संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सम्बन्धी ऐनको अनुसूची 2 संशोधन गरेर सरकारले पुनः स्वकीयको सचिवको व्यवस्था गरेको हो। सरकारले स्वकीय सह राख्न पाउने निर्णय गरे पनि सो बारेमा संसद सचिवालयलाई भने कुनै पत्राचार भएको छैन। र बहुप्रतीक्षित नागडुङ्गा सुरुङ मार्गको साउने 11 गते उद्घाटन हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको सुरुङ मार्गको उद्घाटन साउने 11 गते गर्ने गरी तयारी भइरहेको नागडुङ्गा सुरुङ मार्ग आयोजनाले जनाएको छ। आयोजनाका निर्देशक सौजन्य नेपालले सुरुङ मार्गको सम्पूर्ण निर्माण सम्पन्न भई उद्घाटन र सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो। उहाँले साउने 11 गते उद्घाटन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। उद्घाटन तयारी अन्तिम चरणमा पुगेको छ। उद्घाटन के कसरी गर्ने, कोबाट गर्नाउने भन्ने बारे अहिले मन्त्रालयमा छलफल भइरहेको बताइएको छ। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जनाउँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। आज मुक्त कमैया दिवस। कैलालीमा 900 परिचय पत्र पाएका पुनर्स्थापना हुन बाँकी। 1500 परिचय पत्र समेत नपाएको मुक्त कमैया समाजको गुनासो। टिकापुरमा हिंसा पीड़ितका लागि सुरक्षित आवास गृह आवश्यक रहेको सरकारवालाको भनाई। विश्वविद्यालय सुधारमा पनि सुशासन पहिलो शर्त भएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किशन दत्त भट्टको भनाई। कृषि विज्ञानका उप प्राध्यापकहरूको स्थायित्व नभएको गुनासो। टिकापुर नगरपालिका वडा नम्बर 3 120 ज्येष्ठ नागरिकलाई छाता र झूल वितरण। र जानकी गाउँपालिकाको वडा नम्बर 9 बकलौवामा सामुदायिक भवन उद्घाटन। हवस् त, अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु।

0: ल है म आइपुगे सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो
1: एकैछिन है हामी सहयोग गरेर ल्याउँदैछौ बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न
0: हुन्छ हुन्छ ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस् उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बिहोश हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो
2: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ
0: एम्बुलेन्स र अरू चार चाङ्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन् सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ
1: तपाईँहरू जाँदै गर्नुहोस् है म ढोका लाएर आइहाल्छु
0: ल उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ
2: फोटो मेरो मोबाइलमा छ अहिले हामी गइहालौ नत्र ढिलो हुन्छ
3: सर्पले डसिहालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस् बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस् सर्पले टोक्दा मोटरसाइकल चालक बोलाउ नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउँ जीवन रक्षा गरौं
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: छिच्छी कस्तो गनाएको इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए
7: फेरि छिमेकीको गाली पाइने भयो के गर्ने होला घरमा पुरुष पनि छैनन्
8: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदै छ नि
6: कता छ त त्यो
8: जता भए पनि फोन गर्नुहोस् न तुरन्त आइहाल्छ नि
6: फोन नम्बर कति हो भाइ
8: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो अर्को पनि छ 98-65-69-2026
6: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सप्पी राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 97620-20300 र 98-56-92-026
9: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान MBBS MD न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको ढड़कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुसी जीवनको आनन्द लिऊ हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बम बहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
1: कन्या प्राविधिक टीकापुर साउन 7 र 8 गते,
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
1: कर्णाली मावि टीकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088, 98485015 र 98486134।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: बितल 25 वर्ष के लम्बा अनुभव धल डाक्टर हेमन्त स्वार्से टीकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराई। सत्कार पोलिक्लिनिक म बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरम्हे उकरा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग टीकापुर कैलाली, फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 9842423।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट एक वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा

0: सामिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने।
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने।
0: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
0: कक्षा बाह्रको पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
0: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।
2: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल,
2: टिकापुर कैलाली।
5: सम्पर्क मोबाइल नम्बर 98017-10672।
3: स्वास्थ्यका लागि पानी

0: सर्पदंश अथवा सर्पको टोकाईबाट बच्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षतिबारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश। नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरूद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तर्क्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईलाई स्वागत छ। म अचला। रेडियो कार्यक्रम जीवन सन्देशको आजको श्रृंखलामा हामी विज्ञ व्यक्तिहरूसँग अन्तर्क्रियात्मक छलफल गर्नेछौ। आजको यस कार्यक्रममा हामी सर्पले टोक्ने बित्तिकै के गर्ने, कहाँ जाने भन्ने विषयमा छलफल गर्नेछौ। साथै नेपालमा सर्पदंशको सबभन्दा मुख्य समस्या के हो, सर्पदंश न्यूनीकरण कसरी गर्न सकिन्छ, अनि काठमाण्डुमा पनि देखिएका सर्पदंशका समस्याहरू कस्ता खालका छन्, ती समस्याहरू तराईका भन्दा कसरी भिन्न छन् बुझ्नुका साथै सर्पदंश रोकथामका लागि रोटरीको जनचेतनामूलक अभियान सहित विस्तृत परिचर्चा गर्नेछौ। यसबाहेक सर्पदंश सम्बन्धी अभिमुखीकरण तालिम स्वास्थ्यकर्मीका लागि किन आवश्यक छ भन्ने विषयमा पनि आजको यस कार्यक्रममा कुराकानी गर्नेछौ। आउनुहोस् कार्यक्रमको शुरूआत गरौं विज्ञ व्यक्तिहरूको पूरा परिचयबाट।
1: नमस्ते, म डाक्टर मिलन बजाचारी, हाल सुकराज ट्रपिकल तथा सरोरग अस्पतालमा कन्सल्टेन्ट फिजिसियनको रूपमा कार्यरत छु। नेपालको लागि नेशनल स्नेक बाइट ट्रेनरको रूपमा पनि विभिन्न स्थानहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम दिने कार्यमा पनि इन्भल्भ छु।
2: नमस्ते, म डाक्टर कृष्ण प्रसाद आचार्य, हाल कार्यरत म चाहिँ राष्ट्रिय ट्रमा सेन्टर न्याम्स काठमाडौँमा।
3: नमस्कार,
4: म तीर्थ राज पौडेल, बाह्र बर्दिया नगर अस्पतालको अहिलेको अध्यक्ष। म चाहिँ विशेष गरी अलि बढी सामाजिक क्षेत्रमै काम गर्छु।
0: आजको यस छलफलको शुरूआत डाक्टर कृष्ण प्रसाद आचार्यज्यूबाट गर्न चाहन्छु। सर्पले टोक्ने बित्तिकै के गर्ने अनि कहाँ जाने भन्ने विषयमा बताइदिनुहोस् न डाक्टर साहब।
2: धन्यवाद प्रश्नको लागि। पहिला सर्प दंशबाट मरिन्छ भन्ने खालको डरले त्यो बिरामी अथवा बिरामीको मान्छेहरू चाहिँ अतालिएर सकेसम्म छिटो एम्बुलेन्स अथवा कुनै साधन प्रयोग गरेर अस्पतालसम्म आउने एउटा ग्रुप छ भने अर्को ग्रुप चाहिँ पुरानो गाउँघरतिर चल्दै आएको फुक्ने मन्तर गर्ने यस्तो खालको मान्छे कहाँ जाने र त्यहाँ चाहिँ यदि त्यो विषालु सर्प टोकेको रहेछ र विष चढिसकेको रहेछ लास्टमा अन्तिम अवस्थामा बल्ल रिफर भएर आउने दुईटा खालको चाहिँ देखिएको छ। त्यसमध्ये अभियसली नै त्यो फुक्ने गुरुवा कहाँ गएर आएका मान्छेहरू चाहिँ अन्तिम अवस्था आइसकेको हुनाले कतिपय अवस्था तिनीहरूलाई बचाउन सकेका हुँदैन। यो चाहिँ भेरी अस्पताल नेपालगञ्जमा काम गर्दाखेरि भेटेका दुईटा खालका ग्रुपहरू हुन्।
5: कस्ता कस्ता विखाल सर्पले टोक्दा कति समयमा चाहिँ उपचार केन्द्रमा पुर्याइ ल्याउँदा चाहिँ बचाउन सकिन्छ?
2: नेपालको तराई रिजन र कतिपय भित्री मधेसहरूको जिल्लाहरूमा चाहिँ करेत प्रजातिका सर्प र गोमन प्रजातिका सर्पहरूले टोकेर चाहिँ मान्छेको ज्यान जाने गरेको छ। त्यसमा पनि जुन गोमन जाति अथवा कोब्रा जातिको सर्प टोक्दाखेरि उसले टोकेको विष शरीरमा छिटै फैलिएर बिरामीको मांसपेशीलाई शिथिल बनाइदिँदाखेरि चाहिँ सास फेर्न नसकेर मृत्यु हुने गर्छ। त्यो चाहिँ कम्तीमा आधी घण्टादेखि दुई घण्टाभित्र नै बिरामीले प्राथमिक उपचार पाएन भनेदेखि चाहिँ मृत्यु हुने गरेको छ। त्यही भएर सकेसम्म छिटो ल्याउन हामीले चाहिँ तिनीहरूलाई सल्लाह दिन्छौँ भने करेट बाइटमा चाहिँ ढिलो चाहिँ त्यसको न्युरो मस्कुलर प्यारालाइसिस को प्रोग्रेस हुने भएको हुनाले छ घण्टाभित्र ल्याउन सक्यो भनेदेखि करेक्ट बाइटलाई चाहिँ बचाउन सकिन्छ। सर्पले टोकेको र सर्पलाई चिन्न सक्यो भने मात्र यो चाहिँ कोब्राले टोकेको म छिटो जानुपर्छ भन्ने विचार गर्ला होइन भने सकत व्यवस्थामा टोकेको सर्प देखिँदैन। त्यसो भए करेन्टले टोक्यो कि गोमालले टोक्यो भन्ने कुरा थाहा नपाउँदाखेरि जति सक्दो छिटो पुर्याएको राम्रो।
0: सर्पदंश या कुनै भिक्टिम तपाईँका ल्यायो भने उसलाई सर्पले टोकेकै हो भनेर तपाईँले कसरी पत्ता लगाउनुहुन्छ?
2: वास्तवमा हामी यति धेरै प्रिमिटिभ अवस्थामा छौँ कि नितान्त लक्षण देखिनसम्म हामीले कुर्नुपर्छ सर्प टुकेको हो कि होइन अथवा चाहिँ बिरामीले भनेको कुरा हामी विश्वास गर्नुपर्ने हुन्छ। न कि यो जमानामा आएर हामीले एउटा सानो रगत जाँच गरेर अथवा कुनै स्क्यान गरेर चाहिँ यो रगत यो सर्प टुकेको भन्ने कुरो पत्ता लगाउने हामी कहाँ त्यो प्रविधि र ज्ञान छैन। जबकि त्यो ज्ञान प्रविधि चाहिँ अब डेभलप कन्ट्रीहरू अस्ट्रेलियासम्म आइसक्यो, अमेरिकामा आइसक्यो, इभन श्रीलङ्कामा पनि त्यसको परीक्षण भइरहेको छ। तर हामी अझै पनि बिरामीको लक्षण आइसकेपछि ओहो यसलाई चाहिँ सर्पले टोकेको रहेछ भनेर चाहिँ हामीले आश्वस्त हुन्छौँ।
0: त्यो तिन जेल ढिला भइसकेको त हुँदैन यदि लक्षणलाई नै खुल्न थाल्यो भने पनि
2: सुरुवाती लक्षणहरूमै हामीले चाहिँ स्विच गरिहाल्छौँ औषधि चलाउने नचलाउने भन्ने कुरा। हामी चाहिँ सशङ्कित माइन्ड सेटअपमा चाहिँ बस्नु पर्यो, किनभने त्यो सर्पले टोक्ने सिजन फरक हुन्छ, सर्पले टोक्ने ठाउँ फरक हुन्छ, त्यो ठाउँ र त्यो सिजनमा सर्पका त्यस्ता प्रारम्भिक लक्षण देख्ने बित्तिकै ढिलो नगरिकन हामीले उपचार चाहिँ सुरु गर्नुपर्छ।
5: म डाक्टर मिलन कहाँ आएँ, अब सुगम क्षेत्र जहाँ चाहिँ अझ काठमाडौँमा बिखालु सर्पहरू पनि त्यति पाइँदैनन् भन्ने कुराहरू सुन्दा तपाईँको अनुभव के छ, कस्तो किसिमको केसेसहरू आउँछन्?
1: अब हाम्रो काठमाडौँको कन्टेक्स्टमा चाहिँ प्राय आउने भनेको चाहिँ बिख नगएको भन्दा पनि हेमाटोटक्सिक्स नै भन्छौँ हामी, जसले चाहिँ रगतलाई असर गर्ने हुन्छ, रगतको जुन जम्ने क्यापासिटी हुन्छ त्यो क्यापासिटीलाई नै त्यसले फरक पार्ने हुन्छ। विशेष गरी चलन जल्दीको भाषामा हरियो या हरो पनि भनिन्छ, र अर्को अँधो भनेर दुईटा किसिमको लाई अङ्ग्रेजी माउन्टेन पिट भाइपर र ग्रिन पिट भाइपर भनिन्छ। यसको टोकाइको कारणले आउने हुन्छ। त्यो भन्दा भन्दै यो ठाउँमा विषालु सर्पै छैन भन्दा पनि मिल्दैन, किन भन्दाखेरि यहीँ हामीले हजुरको किङ कुबरा पनि कति ठाउँमा रेस्क्यु भएको देखिन्छ, विशेष गरी काभ्रेस्थली दक्षिणकाली त यिनीहरूको अभय हो, र गोकर्णबाट दुईटा तिनवटा नेस्ट भेटिएको छ। त्यो सँगसँगै कतिपय ठाउँहरूमा चाहिँ अब हाम्रोमा धेरै ट्रान्सपोर्ट भइरहेको छ अहिले, ट्रान्सपोर्टको कारणमा लगहरूमा बसेर पाइपहरूमा बसेर पनि विषालु सर्पहरू तराईबाट आएको देखिन्छ। कति ठाउँमा चाहिँ अब हामीले यो सर्प रेस्क्यु गर्ने टिमहरूसँग कुरा गर्दाखेरि या सर्प रेस्क्यु गर्ने व्यक्तिहरूसँग कुरा गर्दाखेरि इभन तपाईँको सातौँबाट बढी गोहन प्रजातिका सर्पहरू रेस्क्यु भएको अवस्था छ, त्यसले गर्दाखेरि भोलिको दिनमा नहोला भन्न सकिन्न। र मेरो अनुभवमा पनि यही वर्ष पनि हाम्रो मेलाम्चीबाट गोमन सर्पको टोकाइबाट प्रभावित भएका एक व्यक्ति पनि अस्पतालमा आउनु भएको छ, तर लकिली उहाँलाई चाहिँ ड्राई बाइट भएको थियो। अर्को बुझ्नुपर्ने कुरा के छ, सबै सर्प विषालु हुन्नन् होइन, विषालु सर्पले पनि पूर्ण रूपले विष नछोडेको अवस्था हुन सक्छ, र पूर्ण रूपले विषै छोडेको रहेछ भने पनि त्यसको उपचार सम्भव छ। पूर्ण रूपले विष नछोडेको कारण ड्राई बाइट भयो, हामीले एन्टिस्नेक भनौँ चाहिँ जुन चाहिँ सर्पदंश विरुद्ध दिने औषधि चलाएनौँ, हामीले हेऱ्यौँ 24 घण्टा हेर्दाखेरि पनि लक्षण नआएको कारणले गर्दाखेरि चाहिँ हामीले उहाँलाई डिस्चार्ज गर्यौँ। उहाँले चाहिँ सर्पै बोकेर आउनु भएको थियो, मारेर होइन, दाँत भाँचेर बोट्टामा हात लिएर आउनु भएको थियो, अनि त्यसपछि हामीले त्यसको व्यवस्थापन पनि गर्नु, त्यसको लागि पनि यहाँ स्नेक रेस्क्युअर भाइहरू छन् उहाँहरूलाई सम्पर्क गरेर उहाँहरूलाई सम्पर्क गरेर सर्पलाई पनि रेस्क्यु गर्यो।
0: यो तराईमा हुने सर्पदंश या मोस्ट सर्प आउने एरियामा हुने केसेस र काठमाडौँमा स्पेसिफिकली हुने केसेसमा के फरक पाउनु भएको छ, तपाईँको अनुभव सुनाइदिनु?
1: अब हाम्रोमा चाहिँ प्राय जुन चाहिँ मैले सुरुमा पनि भने हेमाटोटक्सिक सर्प जसले चाहिँ रगत जम्नलाई त्यसले अप्ठ्यारो बनाउने हुन्छ, यसमा चाहिँ खासै त्यति साह्रो पिट भाइपरको बाइटमा मृत्यु दर चाहिँ कमै छ। मेरो 5-3 वर्षको एक्सपिरियन्समा एउटा एउटा केसेस चाहिँ जसमा चाहिँ पहिलेदेखि दीर्घ रोगहरू थियो, पेटको अल्सर थियो या लामो समयदेखि अरू विभिन्न रोगहरू भएका वृद्धहरूमा चाहिँ मोर्टालिटी भएको छ भन्न खोजेको, मृत्यु भएको छ, तर अरू यङ पेसेन्टहरूमा चाहिँ खासै रगत पातलो रहन्छ, केही समयसम्म हामी हेर्छौँ, खासै हामी बिखले गर्दा नै हो, बिखले रगत तातोलो चाहिँ बनाउँछ होइन, तर ब्लिडिङ भइहाल्दैन। त्यही कुरा गर्दाखेरि हाम्रो यो नवलपरासी साइडतिर, त्रिवेणी साइडतिर चाहिँ रसल्स भाइपर भन्ने पनि भेटिन्छ। प्राय त्यो रसल्स भाइपरलाई चाहिँ बर्मिस पाइथन या अचिङ्गर भनेर पनि छोप्ने गरिन्छ होइन, कहिले काहीँ उस्तै देखिने कारणले गर्दाखेरि सर्टेन कुराले प्याटर्न हेरेर छुटाउन सकिन्छ, यो बर्मिस पाइथन हो कि तपाईँको रसल्स भाइपर हो भन्ने छुटाउन सकिन्छ। जसलाई बाघे सर्प पनि भनिन्छ, उतापट्टि बाघ कस्तो काटा भएको हुनाले, त्यो पनि हेमाटोटक्सिकै हो, त्यो चाहिँ ट्रु भाइपर भन्छौँ हामी होइन, अनि त्यसले चाहिँ रगत एकदम पातलो बनाउने र ब्लिडिङ गराउने, ब्लिडिङ भएर किडनीलाई असर पार्ने र विष आफैले पनि किडनीलाई असर पार्न सक्ने खालको सर्प हो। हामी कुनै पनि बिरामी आइसकेपछि चाहिँ रगत पातलो भएको छ कि छैन भनेर हामी एउटा पिटिएनआर भन्ने जाँच गराउँछौँ। पिटिएनआरको सुविधा छैन भने चाहिँ कोआगुलोपाथी छ कि छैन भनेर 20 मिनट होल ब्लड क्लटिङ टाइम भन्ने टेस्ट गराउँछौँ। त्यसको आधारमा रगत कतिको पातलो छ भन्ने कुरा त्यसले हामीलाई त्यसको बारेमा आइडिया दिन्छ, र हामी त्यो हेरेर अनि हाम्रो कन्टेक्स्टमा चाहिँ हामी पहाड़ी क्षेत्र जहाँ चाहिँ प्राय जस्तो रगतमा असर पर्ने जुन विष हुन्छ त्यो विष चाहिँ ग्रिन पिट भाइपर र माउन्टेन पिट भाइपरको हुने कारणले गर्दाखेरि हामी सर्पदंशको विरुद्धमा दिने त्यो औषधि हामी चलाउँदैनौँ। तर त्यही कुरा नवलपरासी साइडमा छ, किन भन्दाखेरि त्यहाँ रसल भाइपर्स छन्, त्यहाँ पपुलेसन देखिया छ, त्यसले गर्दाखेरि त्यस्तै खालको बिरामी आयो, सर्प चिन्न सकेको छैन भने चाहिँ त्यस्तो अवस्थामा चाहिँ त्यस्तो ठाउँहरूमा चाहिँ सर्पदंश विरुद्ध दिने जुन चाहिँ हामीसँग भएको एन्टिस्नेक भेनम छ त्यो चाहिँ दिनुपर्ने हुन सक्छ।
5: हजुर, डाक्टर कृष्णलाई योसँग सम्बन्धित कुरा सोधौँ। सर्पलाई मारिहाल्नु हुँदैन भन्ने कुरा एउटा, त्योसँग जोडेर अनि तपाईँको पनि त्यस्तो कुनै अहिले डाक्टर मिलनले सुनाए जस्तो त्यस्तो अचम्मको चाखलाग्दो कुरा छ तपाईँको सर्पदंश उपचार गर्ने क्रममा आएको?
2: एउटा घटना के थियो भने, बारबर्दियामा एउटा लेडिजलाई राति सुत्नुभन्दा अगाडि 10 बजेतिर टोक्यो, टोकिसकेपछि उनीहरू त्यति धेरै कन्सर्न भएनन्, मात्र उनीहरूले के गरे त जुन सर्पले टोके त्यसलाई छोपे, छोपेर एउटा ट्र्यापमा राखे, अनि उनीहरू चाहिँ गुरु आकारतिर लागे, त्यहाँ लाग्दाखेरि बिरामीलाई झन्झन च्याप्दै गयो, च्याप्टर गइसकेपछि बिहान पख मात्रै उनीहरू भिरियास्थलमा आए. भिरियास्थलमा आइसक्दाखेरि चाहिँ उनीहरूले त्यो सर्प पनि लिएर आएका थिए. सर्प चाहिँ जिउँदो थियो, त्यो मान्छे चाहिँ डेड बडी. उनीहरूले चाहिँ त्यो प्रायोरिटाइज गर्न नसक्दाखेरि चाहिँ त्यो घटना चाहिँ बडा विडम्बनापूर्ण लागेको थियो.
5: र सर्पलाई मारिहाल्नु त हुँदैन,
2: मारिहाल्नु चाहिँ हुँदैन, यो चाहिँ इकोलोजिकल पोइन्ट अफ भ्यूबाट मार्नु हुँदैन. र तिनीहरूको एउटा बिलिफ सिस्टम के रहेछ भने सर्पलाई चाहिँ मार्यो भन्दै आफू पनि मरिन्छ भन्ने खालको त्यो बिलिफ सिस्टम रहेछ. त्यो नमार्दा रहेछन् र चाहिँ त्यो सर्पलाई हामीले त्यसपछि रेस्क्युर बोलाएर हामीले चाहिँ पठायौं त्यहाँ फरेस्ट अफिसमा. अनि उनीहरू त्यो डेड बडी लिएर घर गए, हामीले डिक्लेयर गर्यौं. घर गइसकेपछि त्यहाँको उनीहरूको जुन गुरुहरूले होइन सर्प त ल्याउनु पर्छ, म सर्प लिएर आएपछि म फेरि ठिक पारिदिन्छु भनेर उसले क्लेम गरेको रहेछ. अनि त्यसरी चाहिँ बडा मान्छेको बिलिफ सिस्टमलाई मेन कुरा हेल्थ एजुकेसनबाट हामीले कन्भिन्स गर्न नसक्दाखेरि चाहिँ कतिपय घटनाहरू चाहिँ हुँदो रहेछ.
0: डाक्टर आचार्यलाई एउटा प्रश्न, जस्तो सर्पले टोकिसकेपछि त्यो विक्टिमले या जसलाई टोकेको छ उसले उपचार केन्द्रसम्म ल्याउँदा के विधिहरू या के उपायहरू अप्नाउनु पर्छ, त्यसको बारेमा अलिक विस्तृत रूपमा भनिदिनुहोस्.
2: पहिला कुरा त जुन स्वाभाविक जो पनि सर्पले टोक्ने बित्तिकै आत्तिएर भागदौड गर्ने अकालिने त्यो खालको कुरालाई चाहिँ हामीले नगर्न भन्ने सुझाव दिन्छौं. किनभने जति आत्तियो जति दौड़धुप गर्यो उति नै शरीरमा टोकेको ठाउँबाट विष फैलिन्छ, रक्त सञ्चार बढ्ने हुनाले त्यो फैलिन्छ, त्यस्तो गर्नु हुँदैन. अथवा आफू कन्सियस सबै कुरा गर्न सक्ने भए पनि साथीभाइ आफन्तहरूको सहायता लिएर विभिन्न साधन जस्तै साइकल मोटरसाइकल अरूलाई चलाउन दिएर अथवा गाडी एम्बुलेन्स त्यो मार्फत उपचार केन्द्रसम्म जानु पर्यो. टोकेको ठाउँभन्दा पछाडिपट्टि जुन बाँध्नुपर्छ र टोकेको ठाउँमा चाहिँ चिराले चिर्नुपर्छ भनेर पुरानो पाठ्यक्रममा पनि पढाइन्थ्यो, त्यो चाहिँ गर्नु हुँदैन. त्यो गर्न खोज्दाखेरि चाहिँ समय घर्किन्छ र कहिलेकाहीँ त्यो टोकेको ठाउँमा काट्नाले र बाँध्नाले चाहिँ थप क्षति हुने हुनाले त्यो चाहिँ नगर्न हामीले सुझाव दिन्छौँ. र गर्नुपर्ने कुराहरू छिटो सकेसम्म अर्काको सहायतामा उपचार केन्द्रसम्म आउनु पर्यो र टोकेको ठाउँलाई सकेसम्म नचलाइकन जसरी हामीले चाहिँ हात खुट्टा भाँचिँदाखेरि चाहिँ त्यो नचलोस् नदुखोस् भनेर एउटा काम्रो बाँध्ने अथवा चाहिँ एउटा काठमा अल्झाएर स्प्लिन्टिङ गर्ने गर्छौँ, त्यो गरेर मात्रै ल्याउन हामी सुझाव दिन्छौँ.
5: तपाईँहरू तालिममा पनि इन्भल्भ हुनुहुन्छ डाक्टर मिलन, अलिकति भनिदिनुहोस् न कस्तो हुन्छ तालिम, कसका लागि तालिम, कति ड्युरेसनमा हुन्छ, कहाँ कहाँ जानुहुन्छ?
3: अब यो तालिमको बारेमा कुरा गर्नुपर्दाखेरि विशेष गरी अब स्वास्थ्य कर्मीहरू डाक्टर्सहरू जो चाहिँ सर्वदंश प्रभावित क्षेत्रमा हुनुहुन्छ उहाँहरूको लागि चाहिँ भनेर छ. र हामी अहिले चाहिँ सकेसम्म चाहिँ सर्वदंश प्रभावित क्षेत्रमै गएर जस्तै विशेष गरी स्वास्थ्य कर्मी र डक्टर्सहरूको लागि चलाउने हुन्छ. फेरि पनि भनिहाल्यो तपाईँलाई धेरै यसको बारेमा हामीलाई नलेज छैन, कति डक्टर साहबहरूले अब हाम्रो आफ्नो मेडिकल अफिसर्सहरूलाई ट्रेनिङ गराइरहेको हुन्छौँ, त्यो आधारमा चाहिँ अब उनीहरू ट्रेन हुन्छन्, कहिलेकाहीँ चाहिँ अब हाम्रै ठुलो डाक्टर साहबहरूसँग पनि विवाद हुन्छ होइन, अब यो रगत पातलो देखिया छ सर्पदंश छ किन सर्पदंश विरुद्ध औषधि नदिएको भन्ने खालको तरिकाले तिमीले भनेर हुँदैन, तिम्रो सिनियर कन्सल्टेन्ट को छ उहाँसँग कुरा गराउनु भनेर खालको कुराहरू हुन्छ होइन. किन भन्दाखेरि अब हामी सुरुदेखि भन्छौँ त्यसले सर्पदंश विरुद्ध जुन दिने एन्टिस्नेक भनेर त्यसले काम गर्ने भनेको बिग फोर हो. बिग फोरमा सर्सकेल भाइपर भन्ने नेपालमा पाइँदैन, अरू दिने भनेको कोब्रा कमन करेट र तपाईँको रसल्स भाइपरमा मात्र हो. अब त्यसले गर्दाखेरि ग्रिन पिट भाइपरमा कोहीको पाथि हुँदाखेरि हामीले लगभग लास्ट इयर पनि चार्सीको हारारी केस हेरेका थियौँ, तर कसैले पनि एन्टिस्टिङ भेनम दिएको थिएन त सपोर्टिभ ट्रिटमेन्टमा धेरै जस्तो निको भएका थिए. त्यो आधारमा अब कति भने र कहिले काहीँ बिल्डिङै भएको अवस्थामा हामी रगत चढाउने सपोर्टिभ ट्रिटमेन्ट मात्र दिन्छौँ. अब यो कुरा नबुझेर कतिचोटि डक्टर्सहरूसँग पनि विवाद हुने कारणले गर्दाखेरि चाहिँ यो ट्रेनिङ अझ मेरो विचारमा त मेडिकल कलेजहरूमा इन्टर्नसिपका भाइ बहिनीहरूलाई त्यो मेडिकल कलेजहरूमा गएर दिन सक्यो भने त्यहीँबाट पनि धेरै कुरा डिसिमिनेट हुन सक्छ होइन, त्यो नलेजहरू डिसिमिनेट हुन सक्छ. एक त स्वास्थ्य कर्मीमा पनि यो नलेज ल्याक भएको देखिन्छ. अनि त्यसै गरी अहिले चाहिँ बागमती प्रदेशको पनि यहाँ कार्यक्रमहरू हाम्रोमा हुने गरेछ सर्पदंश विरुद्ध. मैले लगभग 6-7 ब्याच जति बागमती प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा काम गर्ने यो स्वास्थ्य कर्मीलाई पनि यो ट्रेनिङ दिइसकेको छु.
2: डाक्टर मिलनले भने जस्तै साँच्चै नै मेरो पनि स्नेक बाइट सम्बन्धी नलेज एमबीबीएस गरिदिनु सम्बन्धी थिएन, एमडी गरिदिनु सम्बन्धी थिएन. जब म सर्पदंश प्रभावित क्षेत्र भेरियस ठाउँमा सो अध्ययनबाट नै केही ज्ञान गर्ने कुराहरू थाहा भयो. त्यसो भएको भएर यसलाई मेडिकल एजुकेसन सिस्टममा इन्कर्पोरेट नगरेसम्म नेपालबाट जति पनि एमबीबीएस एमडी ग्रेजुएट हुन्छन् तिनीहरूमा हामी जस्तै कन्डिसन आउँछ. त्यसो भएको भएर यो मेडिकल काउन्सिलले पनि सर्पदंश नेपालको साँच्चैकै मौलिक एउटा जनस्वास्थ्य समस्या हो भन्ने कुरा बुझेर त्यसलाई चाहिँ कोर्समै अनिवार्य स्नेक बाइट म्यानेजमेन्ट सेन्टर अथवा हस्पिटल एक्सपोजर हुने ठाउँमा चाहिँ पोस्टेड भएपछि मात्र उसले प्र्याक्टिकल नलेज गेन गर्छ भन्ने मलाई लाग्छ। त्यसपछि मात्रै स्नेक बाइट म्यानेजमेन्ट ट्रेनिङ गरेर हामीले त्यो दुई चारजनालाई दिएर भन्दा कोर्समै यसलाई समाहित गर्न सक्यो भने यसले चाहिँ लार्ज स्केलमा स्नेक बाइट भिक्टिमलाई राम्रो गर्छ भन्ने लाग्छ।
0: सम्बन्धित निकायहरूलाई केही भन्न चाहनुहुन्छ कि
3: सर्पदंशमा देखिएको सिचुएसन के छ भन्दाखेरि मेरोमा सर्पदंशको बिरामी आयो, बिरामीलाई उपचार गर्नलाई मसँग एन्टिस्टिङ भेनम छैन र भेन्टिलेटर पनि छैन भने मैले रिफर गर्छु लक्षण देखेको आधारमा, होइन भन्न त भन्छौँ यो फल्ला अस्पतालमा जानुस्, तर बिरामी अत्यालेको बेलामा अल्म लिन सक्छ, त्यो एउटा रिफरल गर्ने मेकानिजम चाहिँ स्ट्रङ हुनु पर्यो होइन। अब त्यो सर्पदंश बाहेक अरूमा पनि लागू हुन्छ तर अझ सर्पदंशलाई विशेष मानेर होइन, किन भन्दाखेरि टाइमली पेसेन्टलाई एन्टिस्टिङ भेनम दिन सक्यो या भेन्टिलेट गर्न सक्यो भने यसको आउटकम एकदम राम्रो छ। त्यो रिफरल मेकानिजम चाहिँ स्ट्रङ हुनु पर्यो होइन। अब जसले गर्दा कहाँ जाने कता जाने नम्बर दिएर हुन्छ कि सकेसम्म स्वास्थ्यकर्मी छन् भने स्वास्थ्यकर्मी पनि सँगै एम्बुलेन्समा पठाएर हुन्छ कि सक्दो चाँडो उपचार हुने सर्वदंश उपचार केन्द्रमा पुग्नु पर्यो। एम्बुलेन्सै चाहिन्छ भन्ने पनि छैन, चाहे त्यो मोटरसाइकल किन नहोस् होइन, सकेसम्म कम मोबिलाइज हुने तरिकाले सक्दो चाँडो सर्वदंश उपचार हुने केन्द्रमा चाहिँ पुर्याउनुपर्छ बिरामीलाई जस्तो लाग्छ।
2: साँच्चै नै अब बिस्तारै नेग्लिजेबल ट्रपिकल डिजिज भए पनि अब अलिअलि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको चाहिँ आँखामा पर्न थालेको छ, यो चाहिँ खुसीको कुरा सर्वदंश र अझै स्नेक बाइट फोकस्ड कार्यक्रमहरू चाहिँ नेपाल सरकारले लिएर आयो भनेदेखि चाहिँ साँच्चै नै यो सर्वदंशबाट कोही पनि मान्छे मर्दैनन्।
0: अहिले हामी सुन्दैछौ सर्पदंश सम्बन्धी अन्तर्क्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देश। आज हामीसँग कुराकानीमा हुनुहुन्छ डाक्टर कृष्ण प्रसाद आचार्य, डाक्टर मिलन बज्राचार्य र तीर्थराज पौडेल। अब भने बारबर्दिया नगर अस्पतालका अध्यक्ष तीर्थराज पौडेलसँगको फोन वार्तालापको अंश प्रस्तुत गर्न चाहन्छु। तीर्थजी, तपाईँहरूले यो सर्पदंश सम्बन्धी त्यहाँ कसरी कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ बताइदिनुहोस् न।
6: हाम्रोमा पहिले त्यो सिस्टम थिएन म्याम, होइन, गत वर्ष मङ्सिरको महिनामा अध्यक्ष भइसकेपछि अनि यहाँको आवश्यकता असाध्य तराईको क्षेत्र वरिपरि जंगल त्यसपछि खोलाहरू होइन, त्यसपछि चाहिँ सर्पदंशको उपचार केन्द्र स्थापना गरौँ भन्ने खालको सोच राखेर त्यसको प्रक्रिया नेपाल सरकार स्वास्थ्य विभागबाट लाइसेन्सको प्रक्रिया गरेपछि उहाँहरूले लाइसेन्स दिनुभयो। लाइसेन्स दिइसकेपछि अनि त्यहाँबाट अलिअलि सरसामानहरू किनेर औषधिहरू किनेर सुरु गर्यौँ। अब त्यो सुरु गर्नुभन्दा अगाडि रोटरीबाट हामीलाई चाहिँ त्यो पोस्टर प्रमोसनको सामग्रीहरू दिनुभयो अनि रोटरी क्लबले नेपालगंजमा पोहोर साल पनि एउटा प्रोग्राम गर्नुभएको थियो, त्यो प्रोग्राममा निर्मल सरले मलाई बोलाउनु पनि भएको थियो, म आफू रोटरियन भएको कारणले पनि। त्यसपछि त्यहाँ गइसकेपछि अलिअलि त्यसको आवश्यकताको कुराहरू भयो, सम्पर्क पनि भयो। त्यसपछि प्रमोसनल मेटेरियलहरू आइसकेपछि हामीले त्यो प्रमोसनल मेटेरियल चाहिँ सबै स्वास्थ्य चौकी स्कूलहरूमा प्रमोसनल मेटेरियलहरू पनि सबै डिस्ट्रिब्युसन गर्यौँ। त्यसपछि चाहिँ यतातिर उपचारको लाइसेन्सिङ लिएर उपचारको प्रक्रिया पनि शुरू भयो।
0: लाइसेन्स चाहिँ तपाईँले कहाँबाट प्राप्त गर्नुभयो यसको?
6: स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडेमियोलोजी भन्ने डिभिजनबाट।
0: हजुर, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट।
6: हो, त्यो शाखाबाट हामीले एप्लाई गर्यौँ।
0: हजुर,
6: अनि उहाँहरू आएर इन्सपेक्सन गर्नुभयो, हाम्रो अस्पतालको स्थिति हेर्नुभयो, अनि त्यसपछि उहाँहरूले ल तपाईँहरूलाई दिन योग्य छ भनेर दिनुभयो। लाइसेन्स लिइसकेपछि हामीले नेपालगंजबाट त्यसको पिके डाक्टरहरूलाई ल्याएर तालिम चलायौँ।
0: हजुर,
6: हाम्रो डाक्टरलाई, हाम्रो प्यारामेडिक्सहरूलाई।
0: हजुर हजुर,
6: तालिम चलाइसकेपछि अनि हामी सुरु गर्यौँ।
0: अनि अर्को एउटा कुरा पनि बताइदिनुहोस् न, तपाईँहरूले अब यो स्नेक बाइट ट्रिटमेन्ट सेन्टर खोलिसक्नु भयो, यसको प्रक्रिया पनि बताउनु भयो, सर्पदंश पीड़ित व्यक्तिहरूलाई उपचार गर्ने क्रममा देखिएका अनुभव गर्नुभएका गाह्रो पक्षहरू के हो यसको?
6: हामीसँग करिब करिब 27-28 केस चाहिँ रिपोर्टेड भयो। त्यो रिपोर्टेड भएको केस चाहिँ एउटा पनि डेथ भएन कि यहाँ आएको केसहरू, अथवा त्यो पोइजनस स्नेकले नटोकिया पनि हुन सक्छ, अथवा चाहिँ त्यो सामान्य उपचार भएर सन्चो भए पनि हुन सक्छ, अथवा हामीले यहाँबाट रिफर गर्न समय पायौँ। तर कतिपय तीनजना जति हाम्रो क्याजुअलिटिज भयो यहाँ यो पालिकामा, तर त्यो तीनजना चाहिँ हामीसँग रिपोर्टेडै भएन। रिपोर्टेड नभएर उनीहरू कहाँ, त्यो गुरुवातिर गयो कि, गुरुवाहरूतिर गयो, त्यस बेलासम्म ढिलो भइसकेको थियो। त्यसले गर्दाखेरि त्यस्तो केसहरू चाहिँ तिनटा चारवटा जति त्यो सुन्नमा आयो, त्यस्तो जुन चाहिँ हाम्रो अस्पताल पुगिनन् तिनीहरू। त्यस्तो भएको त्यसले प्रमोसनको पाटो अलिकति बढी होला जस्तो लाग्छ मलाई.
7: तपाईँले जस्तो अब त्यहाँ सर्पदंशको केसहरू धेरै आउँछ, त्यसको निड बुझ्नु भएर या तपाईँको आवश्यकता बुझ्नु भएर तपाईँहरूले सर्पदंश उपचार केन्द्र खोल्ने निर्णय गर्नुभयो, यो प्रक्रिया गर्दाखेरि तपाईँलाई कहाँनिर अलिकति गाह्रो भयो, यो प्रक्रिया गर्दा कति टाइम लाग्यो त्यो अलिकति भनिदिनुहोस् न, ताकि हाम्रा अरू श्रोताहरूले पनि अरू यस्तै ठाउँमा आवश्यकता हेरिकन यो सर्पदंश उपचार केन्द्र खोल्नलाई के गर्नुपर्छ भन्ने उहाँहरूले पनि जानकारी पाउन् न.
6: पहिले यसमा आवश्यकताकै आधारमा गर्ने कुरा भयो, तराईतिर धेरै ठाउँमा आवश्यकता देखिन्छ. अब आवश्यकता भइसकेपछि अलिकति पूर्वाधार भनौँ न म्याम, थोरै जस्तो सामान्य हेल्थ पोस्टमा गाह्रो होला, अलिकति त्यो सेटअप भएको ठाउँमा अब हिँड्यो चलाउँछौँ भन्ने हो भनेपछि मलाई लाग्छ नेपाल सरकारले सजिलरी नै दिने रहेछ लाइसेन्सहरू. अनि लाइसेन्स दिइसक्यो भनेपछि जस्तो अब कावासोतीमा एउटा डाक्टर छविलालहरू हुनुहुन्छ होइन, नेपालगञ्जमा हुनुहुन्छ, डाक्टर साहबहरूले त्यो ट्रेनिङहरू चलाइदिनुहुन्छ. अब अलिअलि कसो हुन्छ त्यो दुई तिन महिनामा एडिसनल जस्तो स्टाफहरू चेन्ज आउँछ म्याम होइन. अब स्टाफहरू चेन्ज जस्तो पहिले मैले मेडिकल अफिसर 3 जनालाई ट्रेनिङ दिइयो, तर उनीहरू चाहिँ अब आफ्नो कारणले कोही स्कलरसिपको हुन्छ, कोही पढाइको कारणले हुन्छ, त्यो त जान्छ नि त. त्यस कारणले अलिकति पर्मानेन्ट स्टाफहरूलाई अथवा भइरहेको स्टाफलाई अलिक बढी ट्रेनिङ त्यो गर्नुपर्छ. अनि अर्को के गरेको थियो भने म्याम, 7-8 दिन जति हाम्रो डक्टरहरूलाई हामीले नेपालगञ्जमा पनि प्र्याक्टिकल अनुभव होला भनेर ठुलो अस्पतालमा हामीले चाहिँ पटक पटक उहाँहरूलाई पठाइरहन्छौँ अहिले पनि. त्यस्तो गाह्रो छैन म्याम, त्यो मैले चाहिँ अप्ठ्यारो भएन मलाई चाहिँ सेटअप गर्ने बेला. अब प्रमोसनल मेटेरियल अलिक सम्भव थियो मलाई, रोटरीले धेरै प्रमोसनल मेटेरियल दियो, त्यसले गर्दाखेरि गाउँ गाउँमा राम्रो खालको पोस्टरहरू मैले पहिले नै क्याम्पेन गरिसकेका थिएँ, अनि त्यसले गर्दाखेरि पनि राम्रै भयो.
7: डाक्टर निर्मल रिजाल, सर्पदंश अभियानका लागि रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले के कस्ता जनचेतनामूलक कामहरू गरिरहनु भएको छ बताइदिनुहोस् न.
8: रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले सन् 2019 काठमाडौँमा एउटा वृहत अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो सर्पदंशको बारेमा, जहाँ चाहिँ विभिन्न मुलुकका विज्ञ वरिष्ठ जनस्वास्थ्य अधिकृतहरू अस्ट्रेलियादेखि, युकेदेखि, हाम्रो इन्डिया, बङ्गलादेश, नेपाल, सबै मुलुकका विज्ञहरूलाई जम्मा पारेर एउटा सम्मेलन गरेको थियो. त्यो सम्मेलनको निचोड चाहिँ अन्तमा के आथ्यो भन्दा, जनचेतनाको अभावका कारणले धेरै मानिसहरू चाहिँ सर्पदंशको जोखिममा पर्छन्, त्यस्तो जनचेतना हुँदो हो त उनीहरू त्यो सर्पदंशबाट बच्न सक्थे, र सर्पदंश नहुने हो भने त मृत्यु पनि हुने सम्भावना कम हुँदै जान्छ. सो त्यस्तो किसिमको सन्देश सहित त्यो अन्तर्राष्ट्रिय सम्मेलन सिद्धियो, जसका आधारमा रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले चाहिँ एउटा परियोजना निर्माण गर्यो, र त्यो परियोजनाको चाहिँ अहिले 4 वर्ष एउटा अभियानको रूपमा अहिले चाहिँ त्यसमा काम भइराखेको छ, र त्यसमध्ये चाहिँ विभिन्न जनहितमा जारी रेडियो सन्देशहरू 11 छन्, जसमध्ये 5 चाहिँ रोकथामलाई टार्गेट गरेर गरिएको छ, त्यस्तै गरी 5 चाहिँ उपचार, ती मध्ये एउटा चाहिँ सर्पहरू चाहिँ पर्यावरणका अभिन्न अङ्ग हुन् भन्ने सहितको छ भने, 11 एउटा सन्देश चाहिँ बडा महत्वपूर्ण चाहिँ, सर्पले टोकिहाले के गर्ने त भन्ने एउटा एकदमै महत्वपूर्ण चाहिँ त्यसमा दिनुपर्ने कदमहरू के हुन् त भने, एउटा चाहिँ जनहितमा जारी सन्देशले चाहिँ त्यो कुरा चाहिँ बुझाउन कोसिस गर्छ. यसै गरी रेडियो कार्यक्रमहरू छन्, छोटो सन्देश र रेडियो कार्यक्रमहरू मुलुकभरि 41 एफएम रेडियोबाट चाहिँ प्रसारित हुने गर्दछन्। त्यसै गरी हामीले सामाजिक सञ्जालबाट पनि यी सबै सन्देशहरूलाई चाहिँ सामाजिक सञ्जाल जस्तो फेसबुकबाट, युट्युबबाट, इन्स्टाग्रामबाट पनि हामीले यी सन्देशहरू धेरै ठाउँमा पुर्याउन सक्यौँ भने, विशेष गरी युवाहरू जो चाहिँ सामाजिक सञ्जाल प्रयोग गर्छन् उनीहरू जागृत हुन सक्छन् भन्ने चाहिँ धारणा हो. यस पछाडि पोस्टरहरू छ, र पोस्टर पनि दुईतिर प्रिन्टेड छ, एकतिर चाहिँ हामीले रोकथामका सन्देशहरू दिएका छौँ भने अर्कोतिर चाहिँ उपचारको सन्देशहरू चाहिँ त्यसमा राखेका छौँ, र यी सबै चाहिँ 5 भाषामा नेपालीमा छँदैछ, यसबाहेक चाहिँ मैथिली, भोजपुरी, अवधी र पश्चिमी थारू भाषामा चाहिँ छन्. अब म लास्टमा फेरि एकपल्ट सम्झाउन चाहन्छु, हाम्रो वेबसाइट www.snakebitenepal.org, यो वेबसाइटमा यी अघि मैले भनेका सबै सामग्रीहरू पनि भेट्न सकिन्छ. त्यसबाहेक यी सर्पदंश भएर उपचार गर्नुपर्ने एन्टी भेनम सेन्टर्सहरूको फोन नम्बर, त्यो कहाँ हो, त्यो कुन ठाउँमा छ, त्यहाँको सम्पर्क व्यक्ति को हो, यी सबै कुराहरू त्यसमा चाहिँ विस्तृत रूपमा दिएको छ। त्यो वेबसाइटमा अझ अरू धेरै कुराहरू छन्, अनुसन्धानहरू भएका त्यसको बारेमा छ, आर्टिकल्सहरू न्युज पेपरमा अथवा पत्र पत्रिकामा आएका आर्टिकलहरू, स्वास्थ्य मन्त्रालयले अथवा विश्व स्वास्थ्य संगठनले निकालेका प्रकाशनहरू, सर्पदंश सम्बन्धी यी सबै कुराहरू त्यहाँ भेट्न सकिन्छ। विद्यार्थी अथवा शोधकर्ता जसले अनुसन्धानहरू गर्नुहुन्छ उहाँहरूको लागि पनि यो वेबसाइट चाहिँ असाध्यै महत्वपूर्ण रहने गर्छ। यो परियोजना चाहिँ अन्तर्राष्ट्रिय रोटरी इन्टरनेसनलको चाहिँ रोटरी फाउन्डेसन भन्ने छ, त्यहाँको एउटा ग्लोबल ग्रान्टले सम्भव भएको हो र उहाँहरूलाई पनि हामी धेरै धन्यवाद दिन चाहन्छौँ।
0: आजको यस रेडियो कार्यक्रम जीवन सन्देशमा आफ्नो अमूल्य समय दिई यस छलफलमा सहभागी भइदिनु भएकोमा हाम्रा विज्ञहरूप्रति हार्दिक आभार तथा धेरै धेरै धन्यवाद दिँदै अब सुनौ यो जानकारीमूलक रेडियो सन्देश।
9: सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
10: नात्यो छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
9: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
10: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियौ जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ तर यसको डसाई एकदम खतरनाक हुन्छ।
11: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
12: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
11: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
0: आजको यस रेडियो कार्यक्रममा विज्ञ व्यक्ति मार्फत सर्पदंश सम्बन्धी अभिमुखीकरण तालिमको महत्व र सर्पदंश सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दा के प्रक्रिया अप्नाउने, साथै सर्पले टोक्ने बित्तिकै ढिला नगरी पाइक पर्ने साधनमा अस्पताल वा सर्पदंश उपचार केन्द्र लैजाने, आफ्नो वरिपरि सर्प नआउन दिनको लागि आफ्नो घर वरिपरि सरसफाई गर्ने, खेतबारीमा तथा राति बाहिर जाँदा लट्ठी र टर्च लाइटको प्रयोग गर्ने, राति सुत्दा झुलको प्रयोग गर्ने र सर्पले टोकिहालेमा टोकेको व्यक्तिलाई सान्त्वना दिई सहयोग गर्नुपर्छ भन्ने जानकारी पायौं भन्दै आगामी साता अरू विज्ञ व्यक्तिहरूसँगको छलफल लिएर आउने वाचा गर्दै आजको यस प्रस्तुतिबाट सहकर्मी साथीहरूसँगै म अचला पनि बिदा हुन्छु। नमस्ते।
13: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
14: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
3: मै नै जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छु।
2: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई तो वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
3: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
4: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला, यौन, कुष्ठा तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाग, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
5: संपर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर। फोन नंबर 98-600-71-024 ओ 98-046-77-417।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: साउन 2 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो

0: बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुत्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन साउन 2 गते शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868800008 र 9825637772।
2: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: दन्तरोग सेवा,
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा
1: हरेक महिनाको प्रत्येक शनिबार,
2: र सिटी स्क्यान सेवा,
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
3: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
3: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 9762484538, उपेन्द्र शाह 9821602457 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583322 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: नरेश साहेब, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
1: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
0: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
2: यहाँ कुर्कुचनले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
0: नआत्तिनुहोस् है भाउजू, हामी छौ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेश चाहिँ एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
1: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
0: हो, तपाईँले ठिक भन्नुभयो। चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
3: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: छिच्छी, कस्तो गनाएको! यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए, फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैन।
7: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
6: कता छ त त्यो?
7: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
6: फोन नम्बर कति हो भाइ?
7: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो। अर्को पनि छ 98-65-69-20-26।
6: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-56-92-026।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: साउन 2 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन साउन 2 गते शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम। टिकापुर एफएम 101 मेगाहर्ज।

0: परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
0: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
3: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
4: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँचि गयो।
3: यो टिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
4: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, फोटो त बाई जाउँ।
5: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868 44 12 08, 9486 39 261।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
1: कन्या प्रावि टिकापुर साउन 7 र 8 गते,
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
1: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134.
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँचा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

झरीका बेला खोलानाला बढ़ने र थुनिने हुन सक्छन्। यसले तपाई बसेको ठाउँ वरपर बाढ़ी आउन सक्छ। तपाईका ठाउँमा बाढ़ी आउने सम्भावना कतिको छ भनेर बुझ्न पैसा नलाग्ने सरकारी नम्बर 1155 एनसेल वा एनटीसी दुवैबाट फोन गरेर जानकारी लिन सकिन्छ। बाढ़ी आउने सम्भावना छ भने सकेसम्म बसेको ठाउँ नजिक उचाइ भएको ठाउँ कहाँ छ त्यसको बारेमा जानकारी राख्ने, मोबाइल र टर्च लाइट फुल चार्ज गरेर राख्ने, औषधि, लाल पूर्जा, नागरिकता, पैसा, गरगहना जस्ता महत्वपूर्ण सरसामान प्लास्टिकमा फोको पारेर कोठाको अग्लो ठाउँमा राख्ने, आफू बसिरहेको घर खोला नजिक छ वा बाढ़ीका बेला बस्न असुरक्षित हुन सक्छ भने बाढ़ी आए पनि कहाँ जाने भन्ने बारेमा पहिल्यै पहिचान गर्ने।

स्थानीय रेडियो तथा जनप्रतिनिधिबाट जानकारी राख्ने। त्यस्तै कोरोनाका कारण र अस्पतालमा बिरामीका चाप बढ़िरहेकाले सकेसम्म सुरक्षित खानपिन गर्नु र बिरामी हुनबाट जोगिनु नै उत्तम उपाय हुन्छ। यस्तो विपदका बेला केटाकेटी, बुढ़ाबुढ़ी, सुत्केरी तथा बिरामीहरूलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने बढ़ी ख्याल राख्नुपर्छ। विपदका बेला सबैलाई सघाऊ, आफू बचौं र अरूलाई बचाऊ।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672। स्वास्थ्यका लागि पानी

0: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
1: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास

0: बासमती लिएर मात्र निर्माण गरौं।
1: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
0: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कार्यवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
3: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहरला छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सर
1: आऊ आऊ तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु के समस्या भयो र
0: केही भएको छैन सर टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए एकछिनसम्म कुर्दा पनि हलचल गरेन मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि
1: मरेको सर्पलाई चलाउन त चलाएनौ नि
0: चलाइन सर
1: विद्यार्थी भाइ बहिनीहरू तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है सर्प मर्दैमा त्यसमा भएको विषय असर नगर्ने भन्ने हुँदैन जिउँदो मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन
2: सर मरेको सर्प भेटियो भने के गर्ने त
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस् मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस् मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकला सुकाए हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
7: होइन चाइनाजो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
6: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
7: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता

0: 26 देखि 28 गते सम्म।
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म।
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म।
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म।
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म।
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
5: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
4: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि?
5: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
6: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएमटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक, गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगरिकन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन माथि गयो।
0: यो टिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, ठोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
4: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: साउन 2 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन साउन 2 गते शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: छिच्छी, कस्तो गनाएको! यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
3: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
2: कता छ त त्यो?
3: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
3: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 9762202300 हो। अर्को पनि छ 9865692026।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 9762202300 र 9856692026।
5: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज मुक्त कमैया दिवस, कैलालीको विजयपुर शिविरका 22 मुक्त कमैया परिवारले कमैया मुक्तिको 26 वर्षसम्म समस्या जहाँको त्यही, पूर्जा 6 श्रेष्ठा पाएनन्। आज भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अप्नाउन आग्रह। डडेलधुरामा जीप दुर्घटना, दार्चुलाका 2 जनाको मृत्यु, 3 जना घाइते। र कैलालीमा लागू औषध सहित 5 जना पक्राउ। अब मध्याह खबर विस्तारमा। कैलालीको गोदावरी नगरपालिका 1 विजयपुर शिविरका 22 मुक्त कमैया परिवारले 2 दशकदेखि एउटा नयाँ जीवनको सपना देखेका थिए। सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमीन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो। सरकारले उनीहरूलाई जग्गाको लाल पूर्जा पनि दियो, तर त्यसको श्रेष्ठता कायम भएन। त्यस यता मालपोत कार्यालय धाउँदा धाउँदा वर्षौ बिते, समस्या भने जहाँको त्यही छ। कमैया मुक्तिको 26 वर्ष पूरा हुँदा पनि संयोग मुक्त कमैया परिवारले अझै पुनस्थापनाका विभिन्न समस्या भोगिरहेका छन्। कतिपयसँग परिचय पत्र छ तर पुनस्थापनामा समेटिएका छैनन्। कतिपयसँग लाल पूर्जा छ तर श्रेष्ठा छैन। कतिपयले पाएको जग्गा डुबान र नदी कटानको जोखिममा छ। यिनै समस्या समाधानको गति आर्थिक वर्ष 2075-76 पछि झन सुस्त बनेको उनीहरूको गुनासो छ। कारण एउटै देखाइन्छ, विक्रम सम्वत 2075 पछि संघीय संरचना अनुसार पुनस्थापनाको अन्तिम जिम्मेवारी कसको भन्ने अन्यल। टीकापुर नगरपालिका वडा नम्बर 3 ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत 75 जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। वडा कार्यालयले वडामा रहेका 120 जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो। आर्थिक वर्ष 2082-83 विनियोजित कार्यक्रम अन्तर्गत वडामा रहेका ज्येष्ठ नागरिकलाई छाता र झोल वितरण गरिएको वडा सचिव तारा विक्रम राणाले जानकारी दिनुभयो। वडा कार्यालयले हरेक वर्ष ज्येष्ठ नागरिकलाई यसरी नै सम्मान गर्दै आइरहेको छ। मध्याह खबरमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अप्नाउन आग्रह लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा,
3: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
5: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
4: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
5: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
4: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
5: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
4: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
5: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
4: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
5: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
4: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
5: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
4: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
5: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
4: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
5: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
4: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
5: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
4: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
0: अब बाँकी खबर जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ विभागका मौसमविद संजीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी 3 दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ विभागका अनुसार सम्भावित वर्षाका कारण गेगरागन बहाव बाढ़ी पहिरो तथा भूक्षयको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दाले विशेष सावधानी अप्नाउनु पर्नेछ यसबाट दैनिक जनजीवन कृषि स्वास्थ्य पर्यटन पर्वतार सड़क तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले विभागका पछिल्ला मौसम सम्बन्धी सूचना नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ देशका अधिकांश पहाड़ी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपात समेत हुन सक्ने विभागले जनाएको छ आज राति पनि देशभर अधिकांश स्थानमा बदली रही पहाड़ी तथा तराई भूभागका अधिकांश स्थानमा गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षासम्म हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ भीमदत्त राजमार्ग अन्तर्गत डडेलधुराको अमरगढ़ी नगरपालिका 7 खरस्याखानमा बोलेरो जीप दुर्घटना हुँदा दार्चुलाका दुईजनाको मृत्यु भएको छ भने चालक सहित 3 घाइते भएका छन् धनगढ़ीबाट दार्चुलातर्फ जाँदै गरेको सुपप्र 01001-1850 नम्बरको बोलेरो जीप आज बिहान करिब 2 बजे दुर्घटनामा परेको हो दुर्घटनामा परि मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका 1 अन्दाजी 45 वर्षीय सुगन लोथ्याल र सोही ठाउँका अन्दाजी 28 वर्षीय हनु लोथ्याल रहेका छन् जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी भास्कर चन्दका अनुसार घटनास्थलमै उनीहरूको मृत्यु भएको हो प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मारमा गाउँपालिका 5 50 वर्षीय अमर सिंह ठगुन्ना अपिहिमाल गाउँपालिका 1 35 वर्षीय सरस्वती लोथ्याल तथा जीप चालक बैतडीको डिलासैनी गाउँपालिका 2 अमृत घरेडी रहेका छन् घाइते 3 जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ प्रहरीका अनुसार जीप सड़कबाट करिब 400 मिटर तल खसेको थियो। दुर्घटनाको कारण खोल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन। नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि।
6: के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
6: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
6: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
6: के छ त विकल्प?
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
6: विस्तारै गर्दा हुँदैन?
7: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर, कैलाली।
0: अब पुनः बाँकी खबर। कैलालीमा लागू औषध सहित प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शुक्रबार दिउँसो धनगढ़ी उपमहानगरपालिका 9 बकरा कटानबाट धनगढ़ी 8 निवासी 22 वर्षीय प्रकाश राणा सहित 3 जनालाई पक्राउ गरेको हो। से 2P6131 नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंकाका आधारमा जाँच गर्दा 863 मिलिग्राम खैरो हिरोइन सहित देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले लागू औषधसँगै मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। त्यसै गरी शुक्रबार राति गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले गोदावरी नगरपालिका 1 अनाम नगरबाट 270 मिलिग्राम खैरो हिरोइन सहित देखिने पदार्थ सहित 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी 1 का 33 वर्षीय हरीश बडु र गोदावरी 2 टेघरीका 26 वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। प्रहरीले दुवै घटनामा पक्राउ पारेमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ। बर्दियामा भूमि प्रशासनको कार्यालयभित्र मादक पदार्थ सेवन गरेको आरोपमा सरकारी कर्मचारी सहित 5 जना पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले केही कर्मचारी पक्राउ परेको र अहिले उनीहरूको स्वास्थ्य परीक्षणको काम भइरहेको जानकारी दिए। गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले मादक पदार्थ सेवन गरिरहेको अवस्थामा 5 जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही कार्यालयमा खरिदार पदमा कार्यरत सुर्खेत वीरेन्द्र महानगर नगरपालिका वडा नम्बर 11 बस्ने युवराज आचार्य, सोही कार्यालयका सवारी चालक बारबर्दिया, नगरपालिका वडा नम्बर 7 बस्ने गुण बहादुर चौधरी रहेका छन्। त्यसै गरी गुलरिया नगरपालिका भूसेवा कार्यालयमा कार्यरत गुलरिया नगरपालिका वडा नम्बर 6 बस्ने सन्तोष राणा रहेका छन् भने गुलरिया नगरपालिका वडा नम्बर 4 बस्ने बिचोलिया सुभा थारू र दिलमाया डाङ्गी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायक उपरीक्षक रेशम बोहराले बताए। कार्यालयमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा सेवाग्राहीले थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए। उक्त सूचना पाएपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको कमाण्डमा प्रहरी सहित टोली त्यहाँ पुगेको थियो। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आज मुक्त कमैया दिवस। कैलालीको विजयपुर शिविरका 22 मुक्त कमैया परिवारले कमैया मुक्तिको 26 वर्षसम्म समस्या जहाँको त्यही पूर्जा छ श्रेष्ठा पाएनन्। आज भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अप्नाउन आग्रह। डडेलधुरामा जीप दुर्घटना, दार्चुलाका 2 जनाको मृत्यु, 3 जना घाइते।

0: डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स।
1: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गते देखि।
0: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चित तथा प्रत्यायन QA प्राप्त सरकारी क्याम्पस।
1: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको।
0: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने।
1: PhD तथा MPhil गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने।
0: ICT इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने।
1: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
0: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
1: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
0: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
1: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: साउन 2 गते शनिबारका दिन
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन साउन 2 गते शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98688-0008 र 98-25-67-77-72।
4: आइहो बड्डो, घर कहिया सिर्जैब? पाछसे सुरु करल मने घर सिजार सेक्ल।
5: अरे का करुरी बुढिया, कठुवा खोजत खोजत परेशान हो गेल बाटु। मिल्बो मिल्बो नि करत का कैन हो का
4: मिस्तरान बर्जनाउकन घर हेरो न, कट्टा सुगुर बनैला बाट आल्मोनियम के मुहाका द्वार लगाक टुफे ओस्ट बनी हो न, ओट्टफे पटानी हुइन कि गुङ्गुवा बुढो हो न, कबु कहुँ र घुम जाए त था पाए।
6: UPVC ब्रांड के मौका, द्वार, पार्टीशन, स्टील की रेलिंग, आगे पानी हो घाम से नहीं बिगड़ना, खोले बेरो बंद करे बेर आवाज नहीं ना, विशेषता हुलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा दे।
5: मिलन अल्मोनियम एंड ग्लास हाउस, जमरा के उपार, टीकापुर, कैलाली। प्रोप्राइटर मोहन राज भाट, मोबाइल नंबर 98-48-51-43-26।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
8: होइन चाइनाजो माइलो, के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तलाई?
7: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
8: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
9: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
10: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकराला रोड, टिकापुर, कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा।

0: स्थान साठी अस्पताल को ठेक्क अगाडि। संपर्क नंबर 9849588008।
1: भागीरथी मेडिकल टीकापुर में विशेषज्ञ डाक्टर आउने बारे को सूचना। डाक्टर बमबहादुर को क्लिनिक भागीरथी मेडिकल सेंटर टीकापुर में साउन 9 गते दोस्रो शनिवार का दिन नेपालगंज मेडिकल कलेज में कार्यरत धेरै अनुभवी र सीनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौका को फायदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जीव झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

0: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
1: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
0: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
1: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाऊ, आँटा पुरी तरकारी।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98 6 88 14 799, 98 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।

0: रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए
1: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सर सबै सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
4: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
5: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
4: जनरल फिजिसियन विशेषज्ञ सेवा,
5: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
4: रोग सेवा,
5: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
4: मनोचिकित्सक विशेषज्ञ सेवा
6: हरेक महिनाको प्रत्येक शनिबार,
4: र सिटी स्क्यान सेवा,
5: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयु, एचडियु, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयु सेवा,
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
5: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
4: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
5: हिंसा पीडितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
4: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
5: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
4: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
5: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
0: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलेै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, ठोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-44-1208, 9846-39-261।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584-89213, इमेल ocmcticapur@gmail.com।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षीपालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: साउन 2 गते शनिबारका दिन
1: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन साउन 2 गते शनिबार।
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएन ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछु छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684 1479 98 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।
3: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
4: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
3: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
4: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
3: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय, बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
4: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
3: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
4: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
3: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
4: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
3: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
4: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
3: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
4: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
3: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
4: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
3: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
4: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
3: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्मा टेरेसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेडस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया चितै आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

जीवनको महत्वपूर्ण निर्णय लिने समय यही हो। प्लस टू तहको परीक्षामा सफल हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्दछौ। उच्च तह अध्ययन गर्ने संस्थाको छनौट गर्दा संस्थाको विगत र वर्तमानको साथै संलग्न जनशक्तिको पृष्ठभूमि तथा पूर्वाधारको सूक्ष्म परीक्षण अवलोकन अनिवार्य हुने राम्रो राय छ। जीवन निर्धारक प्रस्तुत विषयमा ध्यान नपुगेपछि पश्चतापको कारण हुन सक्छ। हामी विगत 26 वर्षदेखि तपाईँको कसीमा खरिएर खाँटी सुन हुन सकेको अनुभूत गर्दछौ। हाम्रा विभिन्न विधाका हजारौं स्नातकहरूले स्वदेश तथा संसारका सबै महादेशहरूमा प्रदर्शन गरिरहेका उच्च दक्षताले हामी सशक्त प्रमाणित हुँदै आएका छौं। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनिवार्यता परिपूर्ति स्वरूप कड़ा परीक्षण पार गर्दै विक्रम सम्बत 2079 सन 2022 विश्वविद्यालय अनुदान आयोगबाट QAA प्रमाणीकरण भई पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त मध्ये पहिलो कलेज

0: नेशनल एकेडमी ऑफ साइंस एंड टेक्नोलॉजी एफिलिएटेड टू पोखरा यूनिवर्सिटी QAA सर्टिफाइड कॉलेज
1: धनगढ़ी 4 उत्तर बहेड़ी कैलाली नेपाल फोन नंबर 091-523-312 5239-49।
2: हेरा में दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिंदगी कति बेला के आपत आई पर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
3: हो नि बिरे। मलाई नि त्यस्तै पर्यो नि हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न।
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
8: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
9: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम
10: हाम्रो टिकापुर।
7: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
11: बिहिबार दिउँसो 3 बजे
7: सुन्न सक्नुहुनेछ।
12: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
13: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
12: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
13: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
12: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
13: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन

मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछा मंगल साइनको शाखा टेकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684 1479 98 24 60 25 32। अछा मंगल साइनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
2: शिविर संचालन हुने स्थान
1: वडा नम्बर एक नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
2: कन्या प्रावि टिकापुर साउन 7 र 8 गते,
1: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
2: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
1: सरस्वती मावि बनगाउ साउन 13 र 14 गते,
2: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
1: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
2: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
2: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
2: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
2: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
3: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
5: मैले चाहिने जो माइलो के बरबर बरबर कराइरहेको छ, के भएको छ तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

0: काजान छै उडने चरी दिनरात भौतारी आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी
1: झल्को आउँदो बाह्रै मास दिनकाटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
0: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँघरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

0: ए कमिन सर,
1: आऊ आऊ। तिमी टोइलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
0: केही भएको छैन सर, टोइलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोइलेट गएर आएकी।
1: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
0: चलाइन सर।
1: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
2: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
7: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
6: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
8: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
9: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
10: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
8: डेलिभरीका लागि
10: ड्रिंकिङ वाटर एक्वा शीतल
8: टिकापुर कैलाली
11: सम्पर्क मोबाइल नम्बर 9807106772।
12: स्वास्थ्यका लागि पानी।
13: प्याराग्लाइडिङ लागै छु, ह्यान्डसम भएकै छु, कुरो के हो त?
14: निकाल्छ
13: निकाल्छ
14: निकाल्नु
13: यहाँदेखि घटमा त खुरुक्क पाइ निकाल्नु।

0: पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरानी कहिले कोही बिरानी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
1: होइन चाहिने जो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
1: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
2: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरला रोड टिकापुर कैलाली

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
1: कन्या प्रावि टीकापुर साउन 7 र 8 गते,
0: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
1: कर्णाली मावि टीकापुर साउन 11 र 12 गते,
0: सरस्वती मावि बनगाउ साउन 13 र 14 गते,
1: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

सुनहरू त्यस्तो अल्लाहले बल्लाहरे त्यस्तो सोर्पेको पछि लागेर नि हुन्छ, त्यस्तोको पछि नलागो छोरी, म तिमीलाई राम्रो केटा खोजेर बिहा गरिदिन्छु, नरो नरो।

मकवानपुर नगरपालिकाको अत्यन्त जरूरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाऊ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिऊ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।

0: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँचि गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, ठोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: आओ आओ, तू पायलट छैनमा त झिल्कनु त सन्जु, कुछ समस्या त नि हुई?
4: कुछ नि हुई सर, पायलट के 15 सफा रखनु, सर लग के घुमा प्राचे हो, केसे चेस लगनु त हल्चल नि कन। मोर सपोगा के खा पाइनु त पायलट जाकेन।
3: मोर सपोहना चलेना त नि चलेगो ना?
4: नि चलेनु सर।
3: विद्यार्थी भैया बापु पुरा, पुरा से कहरो मोर सपो देवगो करा से, भैया न चलाए नि उठा, सपो मुला से पी वाकर मरहल 20 असर नि करत खाना नि हो। जिति हा मुअल सपा मुअल देख पना सपा हना नंता हाथ से पकड़ा नहीं भी
4: सर नौशा को देखना से आ करना
3: सपा मुअल देख पना से थे जात से मुअल नहीं रह सकत अथवा मुलक कुछ देर पास आसम थे सपा दस सकत वह वर्षे मुअल अवस्था में थे सपा हाथ से चलाए नहीं भी गेंतन इतना मल अच्छी ले चला का मुअल नहीं मुअल कहीं का जाना से भी था
5: मुअल सरपंच से साफ धन रही मुअल वा मार्गी सपोहना पकड़ना वा खेलेना जिन करी मुलक कुछ बेर बासी सपवा दस सिद्धा संभव हुई सम सपो फोटो खींची व पहचान कला विज्ञापन से संपर्क करी
6: पर पदंश संबंधी भर पर्द हो सही जानकारी प्राप्त कर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाई लाग आधिकारिक वेब पेज www.snakebitenepal.org मा ल्याएर सेभिठा
7: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
8: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
9: यो ओसीएमसी भनेको के आयो फेरि?
10: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
9: ओसीएमसीले के सहयोग गर्छ त?
10: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
11: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584-89213, इमेल ocmcticapur@gmail.com।

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
5: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
6: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
7: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
8: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
5: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: छिच्छी, कस्तो गनाएको! यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
3: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
2: कता छ त त्यो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97-620-20।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
2: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
3: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमराफारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
0: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848518228।
4: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अप्नाउनुपर्छ।
5: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
4: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
5: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
4: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
5: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
4: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
5: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
4: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।

0: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
1: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
2: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रवाह बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
0: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
3: बिहिबार दिउँसो 3 बजे
0: सुन्न सक्नुहुनेछ।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
2: के तपाईँलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868 14 799, 9824 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824 67 28 25।
1: के तपाईलाई थाहा भयो?
7: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
7: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
7: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
7: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
8: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
0: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव पोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट कैलालीमा अझै मुक्त कमैया पुनस्थापना हुन बाँकी, शिक्षा स्वास्थ्य रोजगारीमा पर्याप्त सहयोग नभएको गुनासो, टिकापुर अस्पतालका प्रयोगशाला प्रमुख उमेश बजगाईको आँखा र कानमा चोट, अस्पताल व्यवस्थापनले सहयोग नगरेको बजगाई परिवारको आरोप, धार्मिक मानिसहरूका लागि साउन महिनाको छुट्टै महत्व, अधिकांशले माछा मासु बार्ने र उपवास बस्ने चलन, र जानकी नौ बक्लौवामा सहकारीका शेर सदस्यलाई कृषि सामग्री वितरण। खोज खबर अब विस्तारमा। कमैया मुक्तिको 26 वर्ष पूरा भएको छ। कमैयाहरू मुक्त भएको दिनको सम्झनामा 26 औं मुक्त कमैया दिवस मनाइएको छ। जानकी गाउँपालिकाको वडा नम्बर 3 नयाँ लाइकपुरमा भएको कार्यक्रममा मुक्त कमैयाहरूले सरकारले मुक्त कमैयाको शिक्षा, स्वास्थ्य, रोजगार र बसोबासमा अझै ध्यान नदिएको गुनासो गरेका छन्। थप खबर रत्नापुर मगरबाट।
1: उनीहरूले विपन्नताकै कारण मुक्त कमैयाले सहज रूपमा शिक्षा स्वास्थ्यका लागि सुविधा पाउन नसकेको गुनासो गरेका छन्। मुक्त कमैयाका थुप्रै समस्या रहेका उनीहरूको गुनासो छ। उनीहरू जग्गा भएकाहरूले पनि सुरक्षित जग्गा नपाएको, कतिपयले पूर्जा पाएर पनि जग्गा नपाएको, कतिपयले परिचय पत्र समेत नपाएको उनीहरूको गुनासो छ। बडगर बालकृष्ण चौधरी मुक्त कमैयालाई दीर्घ रोग लागेमा उपचार नपाएर मर्ने अवस्था रहेकाले सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ।
2: मुक्त कमैयाको हल आजसम्म सरकारले गरेको छैन। हाम्रो 2057 सालमा कमैयाहरूको मुक्ति भइसकेपछि कमैयाहरू अझ छुट्छन्, किनकि कसैले पूर्जा पाइसकेपछि जग्गाको ठेकान छैन, कसैको जग्गा छ त पूर्जाको ठेकान छैन, सबै कमैयाहरूलाई स्थापना भएको छैन। सरकारले मुक्ति त गर्यो, गरिसकेपछि सबैलाई हल भएको छैन के कमैयाहरूको स्वास्थ्य चाहिँ कमैयाहरूको ठूलो मृगौला भयो पेटमा, अनि ठूलो रोग भएपछि त्यो चाहिँ हाम्रो कमैया त्यतिकै मृत्यु हुन्छ। हामी दवाई गर्न सक्दैनौ, किनकि हाम्रो मजदुरी गरेर खाने मान्छेहरू हाम्रो जग्गा छैन, अलिकता बासुबास मात्रै छ, अनि मजदुरी गरेर खाने मान्छेहरूको त्यस्तो ठुल्ठूला रोग भएपछि हामी कमैयाहरूले दवाई गर्न सक्दैनौ, त्यतिकै मर्न सक्छौ, त्यसको लागि पनि हाम्रो धेरै समस्या छ।
1: मुक्त कमैया बस्तीकी कल्पनिया थारूले नयाँ लाइकपुर बस्ती जाने बाटोमा सड़क लाइट नभएकाले रातिको समयमा आउजाउ गर्न समस्या हुने, दुर्घटना तथा आपराधिक घटना बढ्दै गएका, सड़क मर्मतमा समेत सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो।
3: ढुङ्गानक दुकान सम उपार सम पक्की रोड बना दिही, लड़कन के बड़ समस्या बाटिन, जाइबेर फेक न साइकिल चलाई से थे न कुछ गिरत फिरत ऐ थे ओका कर यहाँ कना सकुन के कहो ऊ रोडे रोडे कहो लाइन जोरल बा वही बल्लब डारल बा हमारे हो अंधार रहा लड़का कना अंधारे में जीत है अंधारे में थे कतरा घटना हुई था कतरा का मने फे लड़का मार मार चल जीत है जीने के मारे लगती लड़कन है।
1: सोही बस्ती की विदेशिनी थारूले जमरा नदी ले कटान तीव्र पारेको, जमरा नदीले बस्तीतिर धार परिवर्तन गरेकाले नदी नियन्त्रणमा लगानी गरिदिन माग गर्नुभयो।
4: हाम्रो यहाँ जमरा ठुलो नदी छ, ठुलो पनि छ, जस्तै थोरै जग्गा यो ऐलानी जग्गा छ, हामी यो तटबन्धनको लागि वृक्षारोपण सालसालै गरिराखेको छौ। जमराको मुहाना हाम्रो यो गाउँतिर मोड लिइसकेका छ, गाउँमा पानी बस्ने धेरै सम्भावना हुन्छ यो बर्खाको बेलामा ठुलो पानी आएपछि। के अनुरोध गर्न चाहन्छु कि जानकी गाउँपालिकाबाट हुन्छ कि कुनै संस्थाबाट हुन्छ कि सिंचाईबाट हुन्छ, हाम्रो यो जमरा कुलोको जहाँबाट माटो अलि बढी काटिसकेका छ त्यहाँबाट तटबन्धन दिनलाई धेरै अनुरोध गरिराखेको छु। हाम्रो यो समुदायक लगभग 85 घर जति छ, धेरै जोखिममा छ।
1: महिला स्वास्थ्य स्वयंसेविका मीना चौधरीले मुक्त कमैयालाई रोजगारीको समस्या रहेको, बाढ़ी आउँदा सुरक्षित भवन नभएको, उच्च धारा शौचालय नभएकाले त्यसमा लगानी गरिदिन माग गर्नुभयो।
5: ई पार पारी सब में लाइन नहीं हो, लाइन की व्यवस्था कर दी है, और हमारे यहाँ मुक्त कमैयन के रोजगारी नहीं हो, रोजगारी बा कले से ऐसी हो कि अब पुरुष उगरे तो जाए बाहर कमाए, अब महिला के रोजगारी देख पड़ रोजगारी तो बा तो जमे 500 में 400 में 500 में करते हैं आजकल रोजगारी, कम से कम हमारे 700 से 800 सम रोजगारी एक दिन के देख पड़ल। अनुरोध कर तू मई सरकार से, जैसे कि हमारे यहाँ समस्या बहुत बा, जैसे बाढ़ी आज कले से हमारे ठूलो भवन नहीं हो, हमन उच्च भवन एक ठो देह पर्ना जरूरी बा। उच्च एक तो हमार धारा फिर नहीं हो, खाने पानी की सुविधा फिर नहीं हो, शौचालय फिर नहीं हो हमार। बाढ़ आई जाए कले से हमारे व्यवस्थापन कैसे करब, तभी हमारे एक तो हमार भवन देना जरूरी बा।
1: जानकी गांव पालिका वड़ा नंबर 3 का वड़ा अध्यक्ष सुरेश चौधरी ने मुक्त कमैया का समस्या बारे आफूहरू जानकार रहेको बताउँदै सरकारले कमैया मुक्ति गरेकै कारण आज मुक्त कमैयाले स्वतन्त्रतापूर्वक बाँच्न पाएका बताउनुभयो।
6: 2057 साल मुक्त कमैया घोषणाकरण को 26 वर्ष हो गिल, हाम्रो 26 वर्ष पाछ हुन्के हेर्न से उ दर्दनाक पीडा अब सञ्जीवी कलशते सकुन कहाली लाग्दो बा। उ समयमा अपने उग्र आज जसी कि यहाँ बैठल बाटी ऐसी बैठ नै पाइरा अवस्था रह, अपने उग्र अब फे किसन घरमे कि तो ठेका लगाके सेकल रति त किसन सानी भूसा या भैंसा पल्ला उ काममा जुटल रति कसिन कुछ अपने हुकन स्वतन्त्र गर्ने रह। तब मारे 26 वर्ष जुन बिटल उ समयमा बहुत परिवर्तन हुइल, देश के समग्र परिवर्तन के लाग देश के आर्थिक अवस्था मजबूत हुई लाग, वहाँ के देश के नागरिक मजबूत हुई पर्ना जरूरी रहा। उ विषय में अपने उग्र जब यहाँ के सबकुछ मुक्त कमैया हो के अपने उग्र आपन व्यक्तित्व विकास करना अवसर पैली उ संगसंग देश के भी विकास हुई अवस्था हो। 26 वर्ष बीच सेकल पाछ फे अपने हुकम सरकार से जुन कर्जिना व्यवस्था रह उ पूरा हुई सकल अवस्था नहीं हो। अब फिर हेरल से हमने भी मेरम कने की अब मुक्त कमैया हो सकल पाछ मुक्त कमैया उग्र अभिन फे ढेर चीज से वंचित परिवार को मुक्त कमैया तो होने तर ढेर मने अभिन मुक्त कमैया परिचय पत्र फिर नहीं पाई सकल अवस्था।
1: विक्रम संबत 2057 साउन 2 गते नेपाल सरकार ले अनुचित ऋण मिनाह सहित कमैया मुक्ति को घोषणा गरेको थियो। त्यसको एक वर्ष पछि जारी कमैया श्रम निषेध ऐन 2058 ले बढुवा श्रमलाई कानूनी रूपमा पूर्ण प्रतिबन्ध लगाएको हो। कमैया माथिका सबै ऋण मिनाह गरेर पुराना लिखत र सम्झौता स्वतः अमान्य गरी सरकारले पुनस्थापनाका लागि घर जमीन नगद सहायता र शिव विकास कार्यक्रम सञ्चालन गरेको हो। मुक्त कमैया समाज कैलालीका उपाध्यक्ष सीता चौधरीका अनुसार अझै 1500 मुक्त कमैया परिचय पत्र पाउन बाँकी र 900 परिचय पत्र पाएकाले जग्गा पाउन बाँकी रहेका छन्।
0: असार 23 गते कुटपिटमा परेका टीकापुर अस्पतालका प्रयोगशाला प्रमुख उमेश प्रसाद बजगाईको आँखा र कानमा चोट देखिएको छ। बजगाई परिवारले आज अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो। बजगाईका छोरा ईश्वर बजगाईले अस्पताल व्यवस्थापन समितिले सहयोग नगरेको आरोप लगाउनु भएको छ।
7: पीड़ितको तर्फबाट म स्वयं छोरा र हाम्रो परिवार सहितको टीकापुरवासी जनसमुदाय नेपाल सरकार सुदूरपश्चिम प्रदेश सरकार टीकापुर नगरपालिका राजनीतिक दल संचारकर्मी पेसाकर्मी नागरिक समाज सबैको गम्भीर ध्यानस गराउन चाहन्छु। पीड़ितको अहिले पनि निजले प्रहार गरेको चोटका कारण आँखामा गम्भीर समस्या आई चिकित्सकको सल्लाह अनुसार गेटा आँखा अस्पताल साउन 3 गते अपरेशन हुँदैछ। उहाँ अहिले पनि उपचार नै हुनुहुन्छ। आफ्नो ड्युटीमा खट्टी नियमित काम गरी रहेको कर्मचारीमाथि अर्को जिम्मेवारी कर्मचारीले निर्धारित कुटपिट गर्दा समेत उचित न्याय नपाउने परिस्थिति अस्पताल व्यवस्थापन समितिको छानबिन तथा हालसम्मको व्यवहारले पुष्टि गरेको हुँदा आज हामी बाध्य भएर समेत माण्डवे बजगाई परिवारको तर्फबाट न्यायप्रेमी आम जनसमुदाय नेपाल सरकार सुदूरपश्चिम प्रदेश सरकार टीकापुर नगरपालिका राजनीतिक दल संचारकर्मी पेसाकर्मी नागरिक समाज आफन्त इष्टमित्र न्यायसँग सरोकार राख्ने संघ संस्थासँग हार्दिक अपील गर्दछौं।
0: बजगाईका दाजु वासुदेव बजगाईले अस्पतालभित्रै भएको घटनालाई व्यवस्थापन समितिले गम्भीर रूपमा नलिएको बताउनुभयो।
8: कानमा र आँखामा चोट लागेको थियो। उसले चाहिँ अर्को दिनमा गएर यहीँ टिकापुर स्थानीय उसमा अब सामान्य होला भन्ने हिसाबले चाहिँ त्यो आँखाबाट आँसु बग्ने आँखा हल्का चाहिँ त्यो रातो पनि भएको हुनाले उनले चाहिँ खासै चाहिँ त्यति गरेन, दुई चार दिन यहीँ भयो। त्यसपछि यहाँ उपचार गर्दाखेरि पनि सन्चो नभएपछि नै अनि उनीहरूले चाहिँ एकपल्ट गेटामा गएर चाहिँ देखाउनुहोस् भन्ने कुराहरू चाहिँ भयो। अस्ति गेटामा गइसकेपछि होइन चाहिँ तपाईँको त भित्र चाहिँ यो कर्नियामा नै चाहिँ चोट छ होइन, ब्लिडिङ भएको छ, त्यो अपरेसन गर्नुपर्छ भनेर चाहिँ उसलाई चाहिँ भोलिको अपरेसन सुगुटीर दिया था अब तो उसाई उधर धनुष भी रहने था अब यो आज आंगले तो नहीं खास कर रहा अब यो कमिटी में अब भोली तो ये तो किसी को घटना अस्पताल जब तो ये उड़ा पवित्र संस्था में ये तो सब एक उधर ही स्वास्थ्य उपचार करने ठाम हो गए ना बात भी बात करने बंदा बनी अब जैसे ही चाहिए अब भोली यसैले यो विषयलाई चाहिँ अस्पताल विकास समितिले अस्पताल प्रशासनले अलिक गम्भीर रूपमा चाहिँ लिनुपर्ने हो त्यो नलिएको महसुस गरेको हुनाले
0: बजगाईलाई कुटपिट गर्ने फिजियोथेरापिस्ट अनिल तिवारी भने धरोटीमा छुटेका छन्। असार 23 गते अस्पताल परिसरमै दिउँसो अस्पतालको आन्तरिक व्यवस्थापनका विषयमा भएको छलफलमा विवाद बढेपछि प्रयोगशाला प्रमुख बजगाईलाई अस्पतालकै फिजियोथेरापिस्ट तिवारीले कुटपिट गर्नुभएको थियो। खोज खबरमा एकैछिनको विश्राम विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम। टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
9: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकायतर्फका शैक्षिक कार्यक्रमहरू
9: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे
9: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इङ्ग्लिस नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
9: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
9: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
9: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
9: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
9: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
9: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
10: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने बारम्बार मनमा एउटै कुरा खेलिरहने कुलटमा लाग्ने छटपटी हुने मुटु धेरै ढुकढुक हुने जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते 16 गते 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली।
0: विश्रामपछि मध्याह खबरमा यहाँलाई पुनः स्वागत छ। खोज खबरमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशकामा उच्च वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। अति भारी वर्षाका कारण त्यही जिल्लामा बाढ़ी र पहिरोको उच्च जोखिम रहेकाले रातिको समयमा सवारी साधन सञ्चालन नगर्न प्राधिकरणले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै भारी वर्षाबाट हुने डुबान र कटान जस्ता जोखिमबाट जोगिन पूर्व तयारी गर्न आग्रह गरेको छ। जानकी गाउँपालिका वडा नम्बर 9 बक्लोवा स्थित असल छिमेकी कृषि सहकारी संस्थाले सहकारीमा आबद्ध कृषकलाई कृषि सामग्री वितरण गरेको छ। सहकारले कृषकलाई हजारी क्यारी कुटो लगायतका सामग्री वितरण गरेको हो। सहकारले सदस्यहरूको आय आर्जनमा सहयोग पुगाउने उद्देश्यले बंगुरका पाठा वितरण गर्ने बंगुर पालन बाख्रा पालनमा सहुलियत ब्याजमा लगानी गरेको असल छिमेकी कृषि सहकारी संस्था लिमिटेडका व्यवस्थापक कविता चौधरीले जानकारी दिनुभयो।
11: स्प्रे ट्याङ्की, कुटो, क्यारेट लगायत हजारे पनि हामी वितरण गरेका छौँ। प्राकृतिक खेतीको लागि हाम्रो यो गाउँपालिकाभित्र चाहिँ क्यान्सरको सिफारिस लिनको लागि चाहिँ दिनमा 20-10 जना आइराख्नुहुन्छ। सो त्यसलाई चाहिँ नियन्त्रण गर्नको लागि चाहिँ यो प्राकृतिक खेतीमा चाहिँ जोड दिनुपर्छ भनेर चाहिँ वितरण गरेको छ। अति विपन्न घरधुरीहरूलाई सहयोग पनि गरेको छ। जसको छैन बालबालिकाहरूलाई चाहिँ तिनीहरूलाई चाहिँ सामग्रीहरू पनि दिने गरेको छ।
0: जानकी गाउँपालिका वार्ड नम्बर 8 बगरेयाका जानकी चौधरीले सहकारीबाट पाएको कृषि सामग्री कृषि कार्यमा सहयोग पुग्ने बताउनुभयो। उहाँले सहकारीबाट कृषि सामग्रीसँगै तरकारी खेतीमा मल प्रयोग गर्ने बारेमा जानकारी पाएको बताउनुभयो।
12: सामग्री ट्याङ्की लागेन ट्याङ्की हजारी कुटो प्लास्टिक क्यारेट अनि यी चाहिँ घरेसी मल जल प्रयोग गरे लगाइन रहेछ। आफ्न फाइदा बेच्ना सबको फाइदा हुँदैछ। तर हामी सहयोग गरल असल छिमेकी संस्था तरकारी खेती गर्न मन चाहिँ सहयोग पुग्न एक कठा खेती 5 कठासम्म लगाई खेतमा चाहिँ अनिवार्य हुनु परल कहिले मैले जतिको थिएँ आफ्न लाखुलो थिए या त बेच बिचन गर्न सिके फाइदा चाहिँ हामी निकाएर परल कहिले उहाँ चाहिँ सर्विस हामी सहयोग गरल किन तरकारी लगाएको आफ्नो घर चलाइ सेक्ना हेली अनि स्वास्थ्य मना जान्छे बिसादी बनाएको छिटक मना आफ्नो स्वास्थ्य मना जान्छे मजा हुँदै के
0: कृषि सामग्री गुडनेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र साझेदारी संस्था सहयोग नेपालको समन्वयमा वितरण गरिएको हो। सहकारी संस्थाले सदस्यहरूलाई आय आर्जनमा सहयोग होस् भन्ने उद्देश्यले सामग्री वितरण र तालिम सञ्चालन गर्दै आएको छ। साउन लागेसँगै महिलाहरू हातमा हरियो चुरा र हरियो लुगामा सजिएको देखिन्छ। साउनलाई कतिपयले धार्मिक महिनाका रूपमा लिई माछा मासु बार्ने उपवास बस्ने पनि गर्दछन्। सहकर्मी पूर्ण विकले मल्लिका विद्यापीठ गुरूकुल टिकापुरका टिकाराम आर्यलाई साउन महिनाको धार्मिक महत्व के छ भनी सोध्नु भएको छ।
13: महिना चाहिँ कुनै पनि धार्मिक अथवा अधार्मिक हुँदैनन्, सबै महिनाहरू धार्मिक नै छन्। त्यो हामीले कसरी मान्छौ भन्ने चाहिँ फरक हो। यो चाहिँ साउन र भदौ दुई महिना वर्षा ऋतु रहन्छ र वर्षा ऋतुको समयमा चारैतिर जलमग्न भएको अवस्था हुन्छ। यो जलमग्न भएको अवस्थामा हाम्रा प्राचीन ऋषिहरूले यसलाई एउटा अध्ययनको र कसरी हामी बढीभन्दा बढी आध्यात्मिक शक्तिलाई बढी कसरी प्राप्त गर्न सक्छौ, किनकि जलको प्रवाह चारैतिर हुन्थ्यो, अहिले नै छ, त्यति बेला त झनै हुन्थ्यो, त्यो अवस्थामा यताउता अन्य कार्यहरू चाहिँ गर्न सकिँदैन, यो अवस्थामा चाहिँ ईश्वरको उपासना कसरी गर्न सकिन्छ भनेर हाम्रा ऋषिहरूले यो महिनालाई विशेष गरेर यो साउन र भदौ दुईटै महिना, यदि हामी साउनलाई मात्रै मानिरहेछौ, वर्षा ऋतु दुईटै महिनालाई यो रूपमा ऋषिहरूले मानेका थिए र जब शरद ऋतु शुरू हुन्थ्यो अनि मात्रै आफ्ना अन्य कार्यहरूमा त्यति बेलाको हाम्रो समाज अगाडि बढ्थ्यो र त्यसैको उपलक्ष्यमा यसलाई धार्मिक रूपमा सांस्कृतिक रूपमा र परम्पराका रूप यो महिनालाई विशेष रूपले चाहिँ मानिएको छ। र यो के हो त भने एउटा मानव समाजको लागि उसले आफ्नो जीवनमा गर्नुपर्ने मनुष्यताका जो कर्महरू छन् त्यसका लागि निर्धारण गरिएको महिना हो एक। र अर्को कुरा के हो त भने यसलाई अलिकति पौराणिक इतिहाससँग चाहिँ जोड्ने हो भने शिवजीलाई चाहिँ आधार मानेर त्यो बनाइएको छ र यद्यपि शिव ईश्वरको यसमा कुनै समस्या भएन होइन, तर पनि जसरी मानेको छ जस्तो सोमबार चाहिँ शिवको हो अनि सोमबारको चाहिँ शिवको उपासना गर्यो भने उसलाई चाहिँ उसले चाहेका कुराहरू प्राप्त हुन्छन्, उसको इच्छा पूरा हुन्छ भन्ने एउटा मान्यता चाहिँ रहेको छ। तर ईश्वरको जो कृपा भनेको कुनै सोमबार मंगलबार आइतबारसँग कुनै सम्बन्ध उसको चाहिँ रहेन, किनकि ईश्वरले नै सबै बारहरूको परिगणना गरेको छ, काल निर्धारण गरेको छ, काल निर्धारणमा कुनै पनि शुभ अशुभ चाहिँ हुँदैनन्। मानिसहरूमा एउटा चाहिँ धारणा के हो त भने यो धार्मिक महिना हो किनकि हाम्रा ऋषिहरूले यसलाई उपासनाको सर्वोत्तम महिना मानेको हुनाले धार्मिक महिनाको रूपमा चाहिँ हाम्रो समाजमा जसले सनातन धर्मलाई चाहिँ स्वीकार गर्छन् उनीहरूले चाहिँ यसलाई धार्मिक महिनाको रूपमा स्वीकार गरेर ईश्वरको उपासना गर्छन्।
14: भनेपछि वर्षाको समयमा थकित शरीर एउटा फुर्सदिलोपन पनि भयो होइन?
13: हजुर एकदम,
14: फुर्सदिलो समयलाई भगवानलाई ईश्वरलाई सम्झिने एउटा आधार चाहिँ
13: एकदम एकदम। जस्तो वर्षा ऋतुमा धेरै कुराहरू चाहे त्यति बेलाको समाज व्यवस्था जो थियो, यद्यपि आज त्यो व्यवस्था रहेन नरहँदा पनि त्यति बेलाको समाज व्यवस्था अनुसार खेती गर्नुपर्ने, खेती गरेर चाहिँ उब्जाउनु पर्ने समय हो नि त। यो गरिसके जब वर्षा ऋतु शुरू हुनेसम्म हामी चाहिँ खेती गरिसकेका हुन्छौँ, हामीले काम गरिरहेका हुन्छौँ, त्यो काममा अनेक प्रकारका धुलो माटोसँग हामी खेलेका हुन्छौँ, हिलोसँग खेलेका हुन्छौँ। अब यो हिलोलाई चाहिँ पखाल्ने दिनको रूपमा चाहिँ हाम्रो समाजले आज पनि लिइरहेको छ। यसको तात्पर्य नै के हो त भने त्यस्तो प्रकारको हिलो धुलो जो लागेको छ त्यसलाई फाल्ने र एउटा शुद्धिकरण गरेर ईश्वरको उपासना गर्ने महिनाको रूपमा यसरी लिइन्छ। र अर्को जस्तो माछा मासु त्यागको कुरा, अब यसमा के हो त भने यद्यपि मैले कुनै कुरालाई समर्थन अथवा उ चाहिँ गर्दिनँ किनभने मानवको आहार आहार मासु होइन, मेरो सिद्धा सिद्धान्त चाहिँ त्यो हो। किनकि आहार हिंसक प्राणीहरूको, कुकुरको, बिरालोको, सिंहको, बाघको, किनकि ती मासु बिना बाँच्न सक्दैनन्, हामी मासु बिना बाँच्न सक्छौ। त्यसैले आहार मनुष्यको होइन मासु, तर पनि मानिसले खान्छ। यसमा चाहिँ के हो भने यद्यपि उसले कुनै दिन छोड्छ, कुनै दिन खान्छ, यसलाई के हो भने हिंसालाई चाहिँ उसले कालकोषमा चाहिँ निर्धारण गरेको छ। साउनको महिना नखाने, भदौको महिना खाने, त्यो कुनै अर्थ रहेन त्यसको। यदि नखाने भने कहिले नखाने। धार्मिक कुराहरू आध्यात्मिक क्षेत्रमा जानुपर्छ, धार्मिक कुराहरूलाई मान्नुपर्छ, त्यो आफ्नो ठाउँ एकदमै उत्तम छ, राम्रो कुरा हो। तर पनि यदि हामी मानिस छौँ भने, यदि हामीमा मनुष्यता चाहिँ ल्याउने हो भने, र ईश्वरले त कुनै दिन पनि त उत्तर गरेको छैन, यो दिन खा यो दिन नखा भन्नुभएको छैन। किनकि ईश्वरले त मनुष्यलाई सदैव मनुर्भव भन्नुभएको छ कि मनुष्य बन। अब यदि कुनै पनि मानिसले कुनै प्राणीहरूलाई मारेर ल खान्छ भने मनुष्यता त रह्यो कहाँ त, त्यहाँ मनुष्यता नै रहेन। त्यसैले मनुर्भवको यो जो सिद्धान्त छ, वेदको सिद्धान्त, यसलाई हामीले कुल्चेका छौँ, यसलाई कुल्चिनु हुँदैन।
14: जस्तो पछिल्लो समय महिलाहरू हरियोपनसँग म्याचिङ गर्ने जुन सिस्टम आएको छ होइन, हरियो चुरा लाउने, हरियो लुगा लाउने अथवा हरियो मेहन्दी लाउने, यो खासमा देखावटी हो अथवा कुनै धर्मसँग जोडिएको हो?
13: अनि यसको धर्मसँग कुनै सम्बन्ध छैन। श्रावण महिनाको जो महत्व छ, त्यो महत्व भनेको नै कार्यबाट स्थगित भएको व्यक्ति विश्राम गरेर ईश्वरको उपासना गर्ने दिन हो। यो भन्दा बाँकी चाहिँ यसको अरू केही पनि छैन। र जो हरियोसँग सम्बन्ध राख्ने कुराहरू छन्, यसका लागि चाहिँ मानिसले किन गरे भन्ने कुराहरू हुन्छ। यद्यपि श्रावणमा जताततै हरियाली हुन्छ, हरियालीलाई म पनि त्यस्तो बनाऊ भन्ने एउटा भावना हुन सक्छ, तर यसलाई धर्मसँग चाहिँ जोड्न सकिएन। विशेष गरेर आजभन्दा लगभग 10-12 वर्ष अगाडि यसको कुनै महत्व थिएन। त्योभन्दा पछि चाहिँ यसको महत्व कतैबाट आएको छ, कसैले चाहिँ ल्याएको छ, अहिले चाहिँ देखा सिक्किमै धेरै कुराहरू चाहिँ भएका छन् यस्ता कुराहरू।
0: खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
15: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
16: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
15: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
17: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
18: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
17: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
18: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
19: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273059।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बबाकी खबर। कैलालीको लम्किचुवा नगरपालिका 5 चौधरी स्थित अनुकूल स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। लम्किचुवा नगरपालिका 4 का 28 वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो। लम्की स्थित एकता नगर शिविरमा बसोबास गर्दै आएका चौधरी शनिबार दिउँसो करिब 8-9 जना साथीसँग स्विमिङ पुलमा नुहाउन गएका थिए। पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि भल्काइसी लम्किचुवा प्रादेशिक अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढ़ाएको जनाएको छ। खुस खबरमा अब पालो जनावाजको। आज मुक्त कमैया दिवस। आजको जनावाजमा हामीले केही मुक्त कमैया परिवारका सदस्यलाई कमैयाहरूका समस्या के छन्, के विकास चाहिएको छ भनी सोधेका छौं।
20: नमस्कार, रमेश थारू, नयलाकपुर, जानकी 3, बरघर। मुक्त समस्या तो हमार जमरा काटते बा, न हमार टावर हो, न पावर हो, कुछ नहीं हो, सब भल बा। हमारे यहाँ तो कुछ नहीं, जैसे कहाँ कहाँ मंगबो सिंचाई से कली वो नहीं देखो। जगह तो 5 कट्ठा पहला थे, बिजली बत्ती बा, पावर नहीं हो, और जो समस्या तो ढेर बा। सब ठाव में पीच बन गया, ठाव में पीजे नहीं बन रहा, रोटेशन घिरा बा, मार 3 फर्क के रोटे नहीं हो बढ़िया बाढ़ आती का लगे बाहर तो कोठे बहुत काट दे गिरन थे वही तो पानी फूटना बा हमारे डर बाबू फिर बनाई कले वही बाढ़ पीट कर का करते हैं मने बना दे कह के हम कोई बने क्या रहे भीतर बांध दे कह बासे कह के माटी भटानी कर दे सब कहल हो कहिया बने थे
2: हमरा कैलाश नगर लायकपुर वाला नंबर 3 के मई सदस्य होलक डांडा से हमारे उस समय के हमार महिला समूह के घर में एक छो नलका नहीं होलक कारण में हमन दुख हुई था वो कहानी के रिश्ता हमन काबिस से मिले की नगर पालिका से मिले की वो समस्या की कहानी की रिश्ता हमारे जरूरत होलक कारण से मई योजना में बढ़ना चाहत हूँ नलका के बारे में इस सबको संचालन के समाधक बहुमत के कहानी के रिश्ता में इस सबको जो कहना हमारे कहानी बाट है हमारे सदस्य वहाँ के समय से सबको जहन के संविधान बढ़िया हुई के हिसाब से मई संचालन करना ये अनुमति देती
21: हूँ। नमस्कार, मेरा नाम गोविंद चौधरी ठेगाना जानकी गाँवपालिका सिंह मुक्त कुमाया को बारे में होना तो अब धेरे एक समस्या विशेष गरी अब संघीय संगठन हम संविधान अनुसार निर्माण भैस तीन तह को सरकार हिंदा मुक्त कुमाया को 26 स्थापना दिवस मनाने क्रम में हम सामान सामान क्या शिक्षा स्वास्थ्य रोजगार को धेरे ठूल हमें परिवर्तन भी मागे होना मुक्त कुमाया अब जीविकोपार्जन को स्थानीय स्वरोजगार का कार्यक्रम विशेष गरी मुक्त कुमाया प्राथमिकता स्थानीय सरकार ने करदिओस् भो माग हो अब स्थानीय सरकार सब भाग हम नजिक को सरकार हो हमें भन्ने ठावी एवं हो हम प्रदेश सरकार केन्द्र को सरकार संग हमी ठूल क्रा रख हम दूरी टाड़ा पर्न सकता तर स्थानीय सरकार ने विशेष गरी गांव पालिक आज कार्यक्रम में हम यहां आने आईदिग भाई वहां सुनेर हम सलाह सुझाव हम प्रतिक्रिया समस्या गुनासो सुनेर वार्षिक नीति कार्यक्रम में हम समस्या समाधान समस्या संबोधन कर राम्रो हुन्थ्यो अब जस्तै अब मुक्त कमाएको सन्तानहरू अब यति महँगो शुल्क तिरेर पढ्न बाध्य छन् अब महँगो शुल्क नतिरेर पढाउन नसक्नेहरू अहिले बाहिर कमाउने लागोसम्म दुर्व्यसनीमा फस्ने समस्या देखिरहेको छ यस विषयमा स्थानीय सरकारले कार्यक्रमहरू ल्याइदिएको भए झनै राम्रो हुन्थ्यो बाल बालिकाको पनि यो नै समस्या छ बिचमा पढाइ छोड्ने भइरहेको छ यस्तै गरी स्वास्थ्यमा पनि समयमा उपचार नपाएर मुक्त कमाहरू कतिपय मुक्त कमाहरू मृत्युवरण गरिरहेका छन् यस्तै यस्तै सानो सानो कुरामा नै मुक्त कमाहरूले परिवर्तन हासिल गरेको छ यसै विषयमा हरेक तहको सरकारले सम्बोधन गरिदियो भने राम्रो हुन्थ्यो भन्ने मेरो सुझाव हो।
0: यस्तै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि शिक्षा स्वास्थ्य र रोजगारीमा पर्याप्त सहयोग नभएको गुनासो कैलालीमा अझै मुक्त कमिया पुनस्थापना हुन बाँकी टीकापुर अस्पतालका परीक्षाला प्रमुख उमेश बजगाईको आँखा र कानमा चोट अस्पताल व्यवस्थापनले सहयोग नगरेको बजगाई परिवारको आरोप धार्मिक मानिसहरूका लागि साउन महिनाको छुट्टै महत्व अधिकांशले माछा मासु बार्ने र उपवास बस्ने चलन जानकी नौ बक्लोवामा सहकारीका शेर सदस्यलाई कृषि सामग्री वितरण हवस् त अहिलेलाई खोज खबर यति नै हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु नमस्कार।
15: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
22: शिविर सञ्चालन हुने स्थान
15: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते
22: कन्या प्राविधिक टीकापुर साउन 7 र 8 गते
15: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते
22: कर्णाली मावि टीकापुर साउन 11 र 12 गते
15: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते
22: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते
15: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म
22: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म
15: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म
22: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म
15: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म
22: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म
15: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
22: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म
15: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
23: याद गर्नुहोस् 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
15: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888 98485015 56 र 98486134434
23: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार और बिहीबार बिरामी जांच कर आने भाई छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामी विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
2: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।

0: वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
0: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
0: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: कतै भुक्छे
1: कतै बाढी
2: कतै पहिरो
3: जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो
4: त्यसैले वृक्षारोपण गरौं जंगल बचाऊ भूक्षयबाट जमिन जोगाऊ
5: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकियाट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग
2: होइन चाइनाजु माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। नेपालमा बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव आज राति र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा मुसलधारे पानी पर्ने, 23 जिल्लामा जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने,
1: सड़क, हवाई यातायात, पर्वत राउण लगायत सबै सेक्टरहरूमा, सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
0: सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित, बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमाले फिर्ता लिने, संस्थापन पक्षसँग पार्टी एकता हुने सम्भावना कमजोर बनेको कांग्रेसको देउबा समूहको निष्कर्ष,
2: विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि अलिकति फरक ढंगले अगाडि बढ़ाएको छ।
0: कुसुन्डा समुदायको बसोबासको व्यवस्था गर्न मानव अधिकार आयोगको सिफारिश, देशभर 72% धान रोपाई, सबैभन्दा धेरै सुदूरपश्चिममा चैत्य धान रोपेका किसानलाई भ्याई नभ्याई,
3: खाली हुँदैन जमिन, चैत्य धान लाग्छ अनि गहुँ सरिन्छ, यसैमा त्यहाँ चैत्य धान चैत्यमा मकै सरिन्छ,
0: र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित, विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराती फ्रान्स र इंग्ल्याण्ड भिड्दै।
4: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विगतको तुलनामा मौसम सम्बन्धी पूर्वानुमान मेल खान थालेको छ र त्यसै अनुरूप गरिएको पूर्व तयारीका कारण मौसमजन्य विपदबाट मृत्युका घटनामा कमी आउन थालेको छ। वर्खाको समयमा मौसममा आउने उतार चढ़ावका आधारमा सरकार र मातहतका निकायले दिने चेतावनी वा सूचनालाई ख्यालठट्टा नठानी अक्षरक्ष पालना गर्नु नागरिकको कर्तव्य हो। अब खबर सन्तोषी रावलबाट।
5: आज राति र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मुसलधारे पानी पर्ने पूर्वानुमान गरिएकोले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुं, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा उच्च सावधानी अपनाउनु पर्नेछ। विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेल,
1: कोशी, बागमती, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको चाहिँ तराई भूभागका थोरै स्थान तथा मधेस बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको चाहिँ पहाड़ी र तराई भूभागका एक दुई स्थानमा चाहिँ अति भारीसम्मको पनि वर्षाको सम्भावना चाहिँ देखिएको छ। बंगालको खाड़ीमा विकसित भएको एउटा न्यूनचापीय जुन प्रणाली, न्यूनचापीय प्रणालीको कारण चाहिँ यो उत्तर पश्चिम सर्ने क्रममा चाहिँ यसले यो मनसून सक्रिय हुन गएको र यसले चाहिँ हाम्रो नेपालमा चाहिँ प्रभाव पार्ने धेरै सम्भावना रहेकोले चाहिँ आज र भोलि चाहिँ हामीले विशेष सतर्कता तथा अब हामीले अब केही स्थानहरूमा चाहिँ प्रतिकारी पनि गर्नुपर्ने हुन सक्छ र भावित वर्षाको कारणले गर्दाखेरि चाहिँ दैनिक जनजीवन, सड़क, हवाई यातायात, पर्वत राउण लगायत सबै सेक्टरहरूमा, सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
5: आज र भोलि ठूलो पानी पर्ने सम्भावनालाई मध्यनजर गरी यसको पूर्व तयारीका सन्दर्भमा सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका सदस्यहरूसँग प्राधिकरणले आज छलफल गरेको छ। भर्चुअल रूपमा भएको बैठकमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्छ।

बारेमा प्रमुख जिल्लाधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक

0: पर्नासाथ सम्पर्क गर्न अनुरोध गर्नु भएको थियो। विपद प्राधिकारीका लागि राजमार्ग
1: अर्को चाहिँ पहिरो बाढीले मात्रै पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
0: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगलिन नारायणगढ सड़क खण्डमा ठूलो पानी परी तत्काल अधिकारीका लागि राजमार्ग
1: अर्को चाहिँ पहिरो बाढीले मात्रै पानीले मात्रै ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
0: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगलिन नारायणगढ अधिकारीका लागि राजमार्ग
1: अर्को चाहिँ पहिरो बाढीले मात्रै पानीले मात्रै ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
0: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगलिन नारायणगढ सड़क खण्डमा ठूलो पानी परी तत्काल सवारी आवागमन रोक्ने चितवनका सहायक प्रमुख जिल्लाधिकारी

0: सुरक्षा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले भन्नुभयो,
1: हामीले पनि यो सिन्धुपाल्चोक जिल्लाभित्र यो ठुलो पानी पर्ने भनेर जुन अब जलग्र मौसम विज्ञानी एनडीआरएमले जुन सूचना जारी गरेका छ, त्यो अनुसार हामीले उच्च सतर्कता अप्नाएका छौँ। अनि हाम्रो सुरक्षा समितिको बैठकबाट सबै सुरक्षा निकायलाई एलर्ट गराएका छौँ र सवारी साधनहरूलाई आवश्यक परेको अवस्थामा मात्रै बाहेक अहिले चाहिँ त्यो जोखिम एरियाहरूमा चाहिँ सवारी साधन नपठाउने गरी हामीले व्यवस्था मिलाएका छौँ, त्यसरी गरेका छौँ।

0: फल अघि बढ़ाएको छ। कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनलाई भन्नुभयो,
1: आधिकारिकता पाएको कार्य समितिले सबैलाई मिलाएर लिएर जाने काममा ढिला सुस्ती गरेको नगरेको जस्तो देखिएपछि अहिले 14 महाधिवेशन पक्षधर नेताहरूले चाहिँ भेला बोलाएर बैठक बोलाएर अब विकल्पमा जाने भन्ने किसिमको सोच अगाडि आइराखेको छ र हिजोको छलफलमा चाहिँ वित्तीय स्मृति दिवस भव्यताका साथ सम्पन्न गर्ने नियमित महाधिवेशन पक्षधरहरूले र एकताको लागि प्रयास पनि जारी राख्ने तर एकताको प्रयास अत्यन्तै क्षीण हुँदै गएको हुनाले अब विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि अलिकति फरक ढंगले अगाडि बढाएको छ।
0: देउवा निकट समूहले पार्टी एकताको सम्भावना सकिएको निष्कर्ष सहित राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। साउन 24 देखि 29 को बीचमा भेला आयोजना गर्ने नेताहरूको भनाइ छ। देउवा समूहले छुट्टै पार्टी कार्यालय सञ्चालनमा ल्याएसँगै नेताहरूमा दूरी बढ़दो छ। कांग्रेसभित्र बढ़दो आन्तरिक विवादको समाधान के हुन सक्छ? राजनैतिक विश्लेषक पुरन जन आचार्यले सीआईएमसँग भन्नुभयो,
2: इतर समूहहरूलाई पनि त्यसै गराउँदाखेरि कति लत्रेर जाने कति घुटेर जाने अब चाहिँ अब हिजो त हाम्रै हाली मुहाली थियो त्यसलाई चाहिँ त्यसको केही केही रेस्पेक्ट गरिदिनुपर्छ भन्ने चाहना आकांक्षा चाहिँ हिजोकोहरूलाई पनि छ। अब यो बीचमा एउटा मध्यमार्ग निकाल्नको लागि बीचमा शेखर कोइरालाले प्रयत्न गरेका थिए, अब उनी सायद दिगदार भएर या चाहिँ अब यो एउटा यसलाई सकिँदैन भनेर या अब के भएर होला विराटनगर गएर बस्छ त हामी महिनौ दिन भयो त्यसपछि चाहिँ जित जिताब गर्ने चाहिँ मानिसहरूको अभाव छ। अब यङहरूको आफ्नै स्पिरिट छ अनि पुरानाहरूको चाहिँ आफ्नै चाहिँ फ्रस्ट्रेसन पनि छ इगो पनि छ।
0: मध्यवर्षा शुरू हुँदै गर्दा नेपालभर 72% क्षेत्रमा धान रोपाई भएको छ। कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार देशभर करिब 13 लाख बढ़ी हेक्टर धान खेती योग्य जमीनमध्ये हालसम्म 9 लाख बढ़ी रोपाई सकिएको बताउनुभयो। गत वर्षको तुलनामा यस वर्ष रोपाईको केही कमी देखिएको विभागले जनाएको छ। गत वर्षको साउन 4 गतेसम्म देशभर 72.14% क्षेत्रफलमा धान रोपिएको थियो। प्रदेशगत रूपमा हेर्दा पश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई भएको छ। समयमा वर्षा नहुँदा अधिकांश जिल्लाहरूमा रोपाई हुन बाँकी रहेको उपमहानिर्देशक कोइरालाले सीआईएनसँग बताउनुभयो।
3: हालसम्म समग्र देशको सबै 7 प्रदेशको कम्पाइल गरेर हिजोसम्मको बेलुकाको तथ्याङ्कले हामी 72% रोपाई भइसकेको छ। करिब अब 9 लाख भन्दा बढी रोपाई हेक्टर क्षेत्रफलमा रोपिएको छ। करिब अनुमानित 13 लाख समथिङ छ।
0: एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। आज बिहान मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 39 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि हिजो भएको सेमी फाइनलमा नेपाल यूएसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसकेको छ र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड भेट्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समय अनुसार बिहान पौने 3 बजे शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2-0 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 2-1 पराजित इंग्ल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। विश्वकपको उपाधिका लागि अर्जेन्टिना र स्पेन बीच खेल प्रतिस्पर्धा हुनेछ।
4: एकै मौसममा 2 प्रकारको धान भित्र्याउन पाउँदा खुशी।
5: यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन। एउटा तरकारी खेती गर्ने अवधिसम्म त यहाँ चाहिँ खै किन कसैले चासो गर्नु भएको छैन। तै पनि खाली हुँदैन जमिन। चैते धान लाग्छ अनि गहुँ छरिन्छ यसैमा। त्यहाँ चैते धान चैतेमा मकै छरिन्छ। मकै स्याहार्ने पनि सुरु भइरहेछ।
4: उत्पादनसँगै आमदानी पनि बढेपछि किसानलाई फाइदा साहित्य र संगीतले व्यक्तित्व र कृतित्वमा कसरी प्रभाव पार्छ? एकजना सांसद तथा साहित्यकारसँगको विशेष कुराकानी सहितको शनिबारे विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर

0: रोक्ने मायोपिया कंट्रोल लेंस ड्राई आंखा को थेरापी आंखा को पर्दा तथा जलबिंदु को उपचार नाक कान घाटी को उपचार सामाजिक सुरक्षा कोष को स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नंबर 01-5224-352-5224-353
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णयबारे जानकारी गराएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज मुख्यमन्त्री बानियालाई सरकारबाट बाहिरिने निर्णयबारे जानकारी गराइसक्नु भएको बताइएको हो। सरकारमा रहेका एमालेका 6 जना मन्त्रीलाई आज राजीनामा बुझाउन नेता थपलियाले निर्देशन दिनुभएको थियो। संसदीय दलको कार्यालयले आजै सामूहिक राजीनामा मुख्यमन्त्री कार्यालयमा पठाउने तयारी गरेको थियो। कार्यालयमा राजीनामा पत्र तयार गरेर सम्बन्धित मन्त्रीलाई हस्ताक्षर गरेर पठाइदिन अनुरोध समेत गरिएको थियो। तर सबै मन्त्रीहरू हेटौडा बाहिर रहेकाले राजीनामा भने नपठाइएको संसदीय दलको कार्यालयले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले कुसुण्डा लगायत लोप उन्मुख समुदायमा नागरिकको संरक्षण उत्थान सहजी सशक्तिकरण र विकासका लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिश गरेको छ। आयोगले गरेको कुसुण्डा समुदायको मानवाधिकार अवस्था अध्ययन प्रतिवेदन 2083 उक्त समुदायलाई स्वतन्त्र पूर्व सुसूचित सहमतिमा एकीकृत बस्ती विकास गरी सामूहिक बसोबासको प्रबन्ध गराउन संघीय सरकारसँग सिफारिश समेत गरिएको छ। आयोगले कुसुण्डा समुदायको भाषा र संस्कृतिको संरक्षण तथा शिक्षा स्वास्थ्य व्यावसायिक र सिपमूलक तालिम रोजगारीका क्षेत्रमा नीतिगत कानूनी र संरचनात्मक सुधार गर्न पनि निर्देशन दिएको छ। विभिन्न अस्पतालमा इन्टर्नशिप गरिरहेका चिकित्सक मेडिकल अधिकृत र आवश्यक चिकित्सकहरूले आज काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। आफूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूको श्रम शोषण विरूद्धको संघर्ष समिति बनाएर उनीहरूले चिकित्सकको ड्यूटी समय नेपालको श्रम ऐन 2074 बमोजिम दैनिक प्रति अधिकतम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढ़ी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्ने समेत माग गरेका छन्। दाङको सिंचाई सुविधा पुगेका स्थानमा धान रोपाई लगभग सकिएको छ। समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्याड राख्न पाएनन् भने रोपाई पनि ढिला भयो। अहिलेसम्म दाङमा करिब 40% रोपाई सकिएको छ। तर दाङको बंगलाचुली गाउँपालिका 8 का किसानलाई भने चैतमा लगाएको धान भित्र्याउन र बर्खे धान लगाउन भ्याइ नभ्याइ छ।
4: दाङको बंगलाचोली गाउँपालिका 8 खैरेनी स्वामी घाटका किसान कोही खेतमा धान काट्दैछन् भने कोही खेत छेउमै रहेको टौवामा टाँगेको त्रिपाल मुनि धान चुटिरहेका भेटिन्छन्। बंगलाचोली गाउँपालिका 8 खैरेनीका हर्क बहादुर खत्री
5: अब के काटिसक्यो के अरे अब कोही बाँकी छ अब बर्खे धान अब पानीको यसको छेको हेरेर गर्नुपर्छ त्यही 9-10 रोपनीमा लगाइन्छ के अरे अब 25-30 मुरी हुन्छ बर्खे धान सार्न साह्रै गाह्रो हुन्छ।
4: मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन चटारो छ। सोही ठाउँका अर्का किसान चुमान सिंह पुन मगर
6: सके चैती धान फेरि बर्खे चाहिँ रोप्ने सुरु हुँदैछ अलिकति केही थोरै स्याहार्न छ अब 2-4 दिनमा हामीले स्याहारेर धान स्याहारेर चैती धान स्याहारेर फेरि रोपेर नै भ्याउँछौँ भ्याउने तयारीमा छौँ।
7: यो खेती गर्दा सजिलो के भएको छ भोलि अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जानु पर्दैन गाउँ घर आफ्नो घर छोड्न पर्दैन।
4: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन्। चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै बर्खे धान लगाउँछन्। अन्यत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहेलपुर भएर पाकेको धान काटिरहेका हुन्छन् भने धान काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दै हुन्छन्। बंगलाचुली 8 खैरेनीका किसान रूपलाल खत्री
8: अब यो चाहिँ बर्खे धान लगाउने क्रम
6: काम जारी नै छ। धेरै जसोले स्याहारिसक्नु भयो त्यति धान एक दुई घरको स्याहार्न बाँकी छ। यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन। एउटा तरकारी खेती गर्ने आउँदैछ त यहाँ चाहिँ खै किन कसैले चासो गर्नु भएको छैन। तै पनि खाली हुँदैन जमिन। चैते धान लाग्छ अनि गहुँ छरिन्छ यसमा, त्यहाँ चैते धान चैतेमा मकै छरिन्छ, मकै स्याहार्ने पनि सुरु भइरहेछ।
4: बाँझो जमिनको उपयोगिता खाद्यान्न उत्पादन वृद्धि र रोजगार सिर्जनाका लागि लुम्बिनीका 12 मध्ये रोल्पा र रुकुम बाहेक 10 जिल्लामा चैते धानको खेती हुने गरेको छ। स्वामी घाटका किसान टोपली गेवाली,
8: हामीले यो चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ अनि एक्लै पनि धुन्छ। मिलीजुली सब दिदी बहिनीहरू मिलेर अर्म पुर्म गरेर गर्छौँ अनि अहिले आमाहरू ठुली आमाहरू यता फुपू हुनुहुन्छ, यहाँ बिउ काट्दै हुनुहुन्छ। अब भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ, नाचगान गाउने अनि रमाइलै हुन्छ।
4: लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार प्रदेशभर 1605 हेक्टरमा चैते धानको खेती हुने गरेको छ भने 7516 मेट्रिक टन धान उत्पादन हुने गरेको छ। सबैभन्दा धेरै बर्दियामा 679 हेक्टरमा चैते धान खेती हुने गरेको छ भने सबैभन्दा कम पश्चिम नवलप्रासीमा 7 हेक्टरमा चैते धानको खेती हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्ये पश्चिम दाङ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संगीत र साहित्यमा साधनाको विशेष महत्व।
9: सबैले भन्थे लायालु फुल भई आँखामा फुल्छु कर्मैले हजुर सुमा फुले
8: घरमा चाहिँ एकदमै गाउने कि मेरो मुखै खाली हुँदैन थियो।
3: राजनैतिक व्यक्तिका लागि कोमलताको विशेषता महत्व कि कठोरता, कुराकानी सहितको शनिबारे विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: पन्छी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजन आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
3: साथी लील प्रकाश चन्दले नेपाली कांग्रेसका सांसद तथा साहित्यकार मनमाया विक मनुसँग कुराकानी गर्नुभएको छ।
11: कति चाहिँ अब आफ्नो नेता नेतृत्व कस्तो किसिमको प्रस्तुति छ उहाँहरूतिर पनि केन्द्रित हुने रहेछन् कार्यकर्ताहरू।
12: तपाईँको यो सुमधुर साँझ र आजको जिन्दगी पहिलो रचना
11: यो चाहिँ म विद्यार्थी हुँदाखेरि उमेर चाहिँ त्यति बेला यसरी त मैले 14 वर्ष
12: कति सालतिर
11: दिएको यो चाहिँ 57 सालतिर छापिएको
12: ऐजेरो बीच बुकी पहिलो प्रकाशित कृति
11: हजुर
12: त्यसपछि तपाईँले संयुक्त कृति पनि प्रकाशित यो दुइटै संग्रहको बारेमा अलिकति सुन्न सकिन्छ।
11: स्कुलमा हुँदा एकदमै गाउने होइन नृत्य गर्ने त्यो अवस्था थियो। गायन कला राम्रो थियो पहिले भोकल कर्डमा पछिल्लो समय चाहिँ समस्या आयो। लेख्न पनि म लेख्थेँ तर म कवि हुन्छु साहित्यकार हुन्छु भनेर चाहिँ मैले परिकल्पना गरेको थिइनँ। तारा देवी अनि अरुणा लामाको स्वर मन पराउँथे, कपी गर्थे, गाउँथे स्टेजहरूमा।
12: पहिलो त्यस्तो गीत गाएको केही कुनै गीतको अंश
11: सबैभन्दा पहिला चाहिँ अरुणा लामाको गीत गाएको थिएँ मैले पहिलोचोटि स्टेजमा।
12: कसरी गाउनु भएको थियो सुनौ।

0: पछि केमा समस्या भएर
1: मेरो भोकल कर्डमा रियाज चाहिँ बढी गरेर मैले त सिकिनँ घरमा चाहिँ एकदमै गाउने कि जति बेला नि मेरो मुखै खाले हुँदैन
0: मञ्चहरूमा पनि थुप्रै
1: थुप्रै गाउँथे कलेजमा त कहिले छोडिदिन थिए स्कुल कलेज अनि त्यसपछि अरू प्रोग्रामहरूमा पनि त्यति बेला त लाइभ गाउनु पर्थ्यो हामीले अहिले जस्तो ट्र्याक म्युजिक थिएन लाइभ गाउनु पर्थ्यो त्यति बेला धेरै गाउँथ्यौँ
0: भनेको सङ्गीतमा अलिकति केही समस्या आएपछि यता साहित्यतर्फ लाग्नु
1: भयो
0: अनि
1: त्यस पछाडि चाहिँ म अलिकति मैले अलिक चाँडै मेरो बिहे भयो पछि अब त्यो खालको मसँग त्यो क्षमता रहेछ आफैले थाहा नपाएको कि अनि मैले लेखेँ अनि निकै लामो समयसम्म लेखेँ लेखेँ तर म कवि हुन्छु भनेर लेखिनँ त्यो मनमा भाव आउने बित्तिकै लेख्थेँ अनि पछि लेख्दै गर्दा मेरो बिहे चाहिँ धनकुटामा भएको जन्म जिल्लाको सुरु विवाह भइसकेपछिको फरक जीवन त्यस्तो त्यो कुराले मलाई अलिकति मनमा पीडा पनि भयो परिवारबाट पनि टाढा भयो हस्बेन्ड पनि अब बाहिर वैदेशिक रोजगारीमा जानु त्यस पछाडि बच्चा हुर्काउँदै बसेँ पढाइ अलिक बाघ बस्नु पर्यो क्या त्यति बेला मैले 11-12 सकेर बिहे भएको त्यस पछाडि मनमा अलिकति पीडा जस्तो भयो फरक अनुभव भयो त्यस पछाडि गाउँछु एउटा कलाकार हुन्छु भनेर सपना थियो त्यो पनि टुट्यो अनि अलिक बढी भावुक भएँ अनि लेख्न थालेछु
0: त्यसपछि झन्
1: लेख्न थालेछु अनि लेख्न थालिसकेपछि लेख्दा लेख्दै अनि पछि मैले पढाइलाई त निरन्तर गरेँ डिप्लोमा एडमिसन गरेर मैले यता स्नातकोत्तर धनकुटा बहुमुखी क्याम्पसबाटै गरेको अनि पढाइलाई निरन्तर बच्चा सँगसँगै गर्दै लाँदाखेरि अनि एउटा झमक घिमिरेको कार्यक्रम थियो त्यहाँ चाहिँ मैले बच्चालामा सीता शीर्षकको कविता वाचन गरेँ त्यो कविता चाहिँ एकदम उत्कृष्ट भनेर कविहरूले भन्नुभयो कन्ठ आउँदैन
0: कविता वाचन गर्नु
1: त्यस पछाडि चाहिँ म तपाईँ राम्रो कवि हुनुहुँदो रहेछ भनेर सबैले भन्नुभएपछि अनि मलाई महसुस भयो अनि पछि एउटा नै प्रकाशनले एउटा विश्वभरि रहेका नेपाली साहित्यकार महिलाहरूलाई चाहिँ समेटेर एउटा ठुलो आयोजना गरे कार्यक्रमको त्यसमा चाहिँ म धनकुटाको जिल्लाको नेतृत्व गर्न पाएँ म अध्यक्ष भएँ त्यस पछाडि त्यो सम्मेलनमा चाहिँ मेरो पुस्तकलाई तिम्रो पुस्तक चाहिँ छाप्नुपर्छ छापेर यहाँनिर विमोचन गर्ने भन्ने खालको सल्लाह नरेन्द्र दाईबाट पाएपछि यसो हेर्दाखेरि मसँग कविता चाहिँ त्यो पुस्तक बनाउन मिल्ने जति कलेक्ट भएको रहेछ विराटनगरको साहित्यकार विवश पोखरेल हुनुहुन्छ उहाँ प्राज्ञ पनि हो अनि उहाँले चाहिँ तिम्रो अब पहिलो लेखाइ हो कविता खासै राम्रो छैन होला भन्नुभयो अनि मैले सबै कविता अहिले हतार नगर भन्नुभयो अनि उहाँलाई सबै कविता पठाएर उहाँलाई पनि ती कविताहरू हेरेपछि तिम्रो कविताहरू उत्कृष्ट छ छाप्न मिल्छ भन्नुभयो अनि मैले छापेँ अनि पहिलो कृति त्यसरी
0: अनि तपाईँ विभिन्न साहित्यिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ
1: एकदमै म गर्गाचार्य विश्वभाषा पुस्तकालय
0: त्यसले अनि अझ खारिएर लेख्नको लागि सजिलो बनायो कि
1: धेरै मैले चाहिँ यति धेरै स्रष्टाहरूबाट माया पाएँ अग्रजहरूबाट त्यस पछाडि उहाँहरूको कारणले मैले अझै परिष्कृत गर्ने मौका पाएँ कविताहरू
0: पछि चाहिँ संयुक्त संग्रह पनि
1: हजुर हजमरी अक्षर भन्ने कोशी प्रदेशका नारी स्रष्टाहरूको एउटा पुस्तक निस्क्यो त्यहाँ मेरा कविताहरू छन् एकाडेमीले निकाल्ने पुस्तकहरूमा पनि छन् त्यहाँनिर मेरो बायोग्राफी सहितै छ अब त्यस्तो धेरैवटा उसले चाहिँ
0: भनेको अब तेस्रो पुस्तकका कृतिहरू पनि आउने
1: हजुर मेरो तयारीमा छु म
0: कविता संग्रह
1: हजुर कविता संग्रह नै
0: भनेको अलिक बढी
1: कविता नै मेरो कविता नै एकदमै राम्रो उत्कृष्ट भएको कारणले कविताबाटै म चिनिएको भएको कारणले म कविता नै बढी लेख्छु
0: अनि अहिले यो साहित्यिक जुन यात्रा पनि सँगसँगै जोडिएको भएर संसदमा त्यति धेरै तिखो अथवा फरो रूपमा उत्रिनको लागि गाह्रो भयो तपाईँलाई
1: अलिकति यो हाम्रो साहित्यकार कस्तो हुन्छन् भन्ने लाग्छ भने मलाई तपाईँलाई जस्तो मैले देख्छु म त्यस्तै भन्छन् सायद अलिकति न तपाईँहरूले नदेखेको कुरा पनि देख्छन् साहित्यकारहरूले त्यो चाहिँ कृतिबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ है
0: जहाँ पुग्दैन रवि त्यहाँ
1: त्यो त हो हाम्रै लक्ष्मीप्रसाद देवकोटाले पनि उद्देश्य के लिनु चन्द्रयिका भन्नुभएको थियो त्यति बेला चन्द्रमामा कोही जग्गा थिएनन् होइन उहाँले जुन बेला चाहिँ त्यो दृष्टिकोण राख्नु हो परिकल्पना एउटा साहित्य आविष्कार पनि हो त्यो दूरदर्शिता पनि हुन्छ साहित्यकारसँग पछि हुने कुरा पनि अगाडि मैले एउटा यो हाम्रो संविधान 72 जारी भइसकेपछि त्यहाँ थुप्रै कुराहरू खड्किएको महसुस भयो अनि त्यस पछाडि मैले एउटा कविता एउटा नयाँ युद्ध भनेर कविता लेखेको थिएँ कि अनि मलाई यो जेन्जी मुभमेन्ट भयो अनि त्यति बेला त्यो कविताको त्यो त्यसलाई हेर्दाखेरि मैले त्यति बेला जुन किसिमको मलाई कुराहरू आयो त्यो भाव आयो होइन पछि चाहिँ त्यो देखियो कि समाज
2: नेपालमा बंगलादेशको खाड़ीमा विकसित न्यूनचापी प्रणालीको प्रभावले आज राति र भोलि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मुसलधारे पानी पर्ने सम्भावना 23 जिल्लामा जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने चेतावनी दिएको छ। सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित भएका छन्। बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमाले फिर्ता लिने तयारी गरेको छ। संस्थापन पक्षसँग पार्टी एक हुने सम्भावना कमजोर बनेको भन्दै कांग्रेसको देउबा समूहको निष्कर्ष छ। कुसुण्डा समुदायको बसोबासको व्यवस्था गर्न मानव अधिकार आयोगको सिफारिश छ भने देशभर 72% धान रोपाई सम्पन्न भएको छ। सबैभन्दा धेरै सुदूरपश्चिममा धान खेती हुँदा दाङका किसान चैते धान रोपेका किसानलाई भ्याइनेभ्याइ भएको छ र एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ भने विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराती फ्रान्स र इंग्ल्याण्ड भिड्दैछन्। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 3 गते बिहान 6 बजे साझा खबरमा फेरि भेटौला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा, टाउकोदेखि घुँडासम्मको उपचार।
5: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
4: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
5: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
4: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
5: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
4: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
5: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
4: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
5: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
4: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
6: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
7: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
6: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
7: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
8: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
6: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
9: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
10: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
7: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518 28।

0: रेडियो कार्यक्रम हाम्रो कृषिमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म जीविका शाहको नमस्कार। रेडियो कार्यक्रम हाम्रो कृषि हरेक साताको शनिबार राति 8:00 बजेर 10 मिनटदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज टिकापुरबाट सुनिरहनु भएको छ। यो कार्यक्रम कृषि विद्यार्थीद्वारा कृषिका नयाँ प्रविधि र किसानका समस्या समाधान गर्ने उद्देश्यले तयार पारिएको हो। साथै यस कार्यक्रमले कृषिका विस्तारका कार्यहरू गरी कृषक र विद्यार्थी दुवै बीच सिकाइ आदान प्रदान गर्ने वातावरण व्यवस्था गर्नेछ। आजको कार्यक्रममा हामी धान बालीमा झार व्यवस्थापन तरिका बारे चर्चा गर्नेछौ। उक्त विषयमा चर्चा गर्न हामी माझ हुनुहुन्छ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत सृजना बस्काई। कार्यक्रमको शुरूआतमा हामी झारको परिचय बारे चर्चा गर्छौ।
1: झार भन्नाले खेतबारीमा किसानले रोपेको मुख्य बाली बाहेक उम्रिने अनावश्यक बिरुवाहरूलाई जनाइन्छ। यी बिरुवाहरू प्राकृतिक रूपमा उम्रिए पनि कृषिका दृष्टिले उपयोगी हुँदैनन्, किनभने तिनीहरूले मुख्य बालीसँग पानी, पोषक तथा तत्व, सूर्यको प्रकाश तथा बढ्नका लागि आवश्यक स्थानमा प्रतिस्पर्धा गर्छन्। धान बालीमा झारको समस्या विशेष गरी रोपाइपछि पहिलो 30 दिनदेखि 45 दिनभित्र बढी देखिन्छ। यही समस्यामा झारको नियन्त्रण गर्न सके धानको उत्पादनमा ठूलो गिरावट आउन सक्छ। नेपालमा तराई, पहाड र भित्री मधेसका धान खेतीहरूमा सागुपात झार, चौरापाते झार तथा शेष समूहका झारहरू बढी पाइन्छन्। यी झारहरूले धानको वृद्धि अवरुद्ध गर्नुका साथै रोग र किराको आश्रय स्थलको रूपमा पनि काम गर्न सक्छन्। झारले केवल उत्पादन घटाउने मात्र होइन, धान काट्न, गहुँत बनाउन, थ्रेसिङ गर्न तथा बाली व्यवस्थापन गर्ने पनि कठिनाईलाई उत्पन्न गर्छ। झार धेरै भएमा खेतका हावा संचार कम हुने, आन्द्रता बढ्ने, फफुन्दजन्य रोग फैलने सम्भावना बढी हुन्छ। कतिपय झारहरूले माटोमा रहेका नाइट्रोजन, फस्फरस र पोटासियम जस्ता पोषक तत्वहरू धानभन्दा छिटो अवशेष गर्छन्। त्यसैले झार व्यवस्थापनलाई धान उत्पादनको आधारभूत कृषि कार्यका रूपमा लिनुपर्छ।
0: कार्यक्रमलाई अघि बढाउँदै हामी धान बालीका प्रमुख झार बारे चर्चा गर्छौं।
1: नेपालका धान खेतीहरूमा पाइने झारहरूलाई मुख्यत तीन समूहमा वर्गीकरण गरेको छ। सागुपाते झार, चौरापाते झार र शेष समूहका झार। सागुपाते झारहरूमा धानहरूसँग मिल्दाजुल्दा देखिने भएकाले किसानले सुरुमा छुट्याउन गाह्रो हुन्छ। यस्ता झारहरू छिटो बढ्ने र धेरै बिउ उत्पादन गर्ने भएकाले छिटो समयमा खेतभरि फैलिन सक्छन्। चौरापाते झारहरूले धानको बिरुवालाई छाया पार्ने, पोषक तत्व सोच्ने तथा उत्पादन घटाउने काम गर्छन्। शेष समूहका झारहरू विशेष गरी पानी जमेको खेतमा धेरै देखिन्छन्, तर तिनीहरूको नियन्त्रण अपेक्षाकृत कठिन हुन्छ। धान खेतमा झारको मात्रा, माटोको प्रकार, पानीको उपलब्धता, मल व्यवस्थापन, रोपाईको समय तथा खेतको सरसफाईमा निर्भर हुन्छ। यदि खेतमा अघिल्लो वर्ष झारले बिउ उत्पादन गरेको छ भने अर्को वर्ष झारको समस्या झन बढ्छ। त्यसैले किसानले नियमित रूपमा खेत निरीक्षण गरी झारको प्रकार पहिचान गर्नुपर्छ। झारको सही पहिचान भएपछि मात्र प्रभावकारी व्यवस्थापन सम्भव हुन्छ। एउटै उपाय सबै प्रकारका झारमा प्रभावकारी नहुने भएकाले झारको प्रकृति बुझ्नु अत्यन्तै आवश्यक छ।
0: अब हामी परम्परागत तथा आधुनिक झार व्यवस्थापन बारे चर्चा गर्छौ।
1: नेपालमा परम्परागत रूपमा झार नियन्त्रणको सबैभन्दा प्रचलित विधि हाते गुडमुल हो। रोपाई भएको 20 देखि 25 दिनपछि र आवश्यकता अनुसार दोस्रो पटक 40 देखि 45 दिनभित्र गुडमुल गर्ने चलन धेरै जिल्लामा अझै पनि कायम छ। किसानहरूले खुर्पी, कोदालो तथा अन्य स्थानीय उपकरण प्रयोग गरेर झार हटाउने गर्छन्। धेरै गाउँहरूमा परमा अर्थात सामूहिक श्रम प्रणालीको माध्यमबाट गाउँलेहरू एक अर्काको खेतमा पाली पालो गएर गोडमेल गर्ने परम्परा पनि आजै जीवित छ। यो केवल झार नियन्त्रणको उपाय मात्र नभई सामाजिक एकता र सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरण पनि हो। स्थानीय किसानहरूले खेतमा निश्चित गहिराईसम्म पानी कायम राख्ने अभ्यास पनि अपनाउँछन्। यसले धेरै प्रकारका झार उम्रन नदिने काम गर्छ। केही स्थानमा धानको पराल वा अन्य बालीका अवशेष प्रयोग गरेर झारको वृद्धि कम गर्ने अभ्यास पनि पाइन्छ। आधुनिक समयमा भने कोनोवेडर, पावर डिलर तथा अन्य यान्त्रिक उपकरणको प्रयोग गर्दै गएको छ। आवश्यक परेको अवस्थामा मात्र सिफारिस गरिएका शाकनाशीको अर्थात हर्बिसाइडको प्रयोग गर्न सकिन्छ। तर शाकनाशीको प्रयोग गर्दा सही मात्रा, सही समय र सुरक्षित मापदण्डको पालना गर्नुपर्छ। अन्यथा यसले वातावरण, माटो र मानव स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।
0: हामी एकीकृत झार व्यवस्थापन बारे चर्चा गर्छौ।
1: एकीकृत झार व्यवस्थापन अर्थात इन्टिग्रेटेड वेड म्यानेजमेन्ट भन्नाले एउटै बेरीमा निर्भर नभई विभिन्न जैविक, वैज्ञानिक, स्थानीय उपायको संयोजक गरेर झार नियन्त्रण गर्ने प्रणाली हो। यसमा समयमै रोपाई, स्वास्थ्य बिउ प्रयोग, उचित दूरी कायम गर्ने, खेतमा पानीको सही व्यवस्थापन गर्ने, बाली चक्र अपनाउने, नियमित गोडमेल गर्ने, आवश्यक परे यान्त्रिक उपकरणको प्रयोग गर्ने तथा अन्तिम विकल्पका रूपमा मात्र शाकनाशी अर्थात हर्बिसाइड प्रयोग गर्ने उपायहरू समावेश हुन्छन्। नेपालको सन्दर्भमा एकीकृत झारहरू व्यवस्थापन सबैभन्दा उपयुक्त मानिन्छ, किनभने अधिकांश किसान साना तथा सीमित स्रोत भएका छन्। यदि स्थानीय ज्ञान, परम्परागत अभ्यास र आधुनिक कृषि प्रविधिलाई संयोजक गरेर काम गरियो भने झार नियन्त्रण प्रभावकारी हुनुका साथै उत्पादन लागत पनि घटाउन सकिन्छ। यसले माटोको स्वास्थ्य संरक्षण, वातावरणीय सन्तुलन र दिगो कृषि विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउँछ।
0: र कार्यक्रमको अन्तिममा हामी चुनौती, अवसर र भावी विषय बारे चर्चा गर्छौ।
1: धान बालीमा झार व्यवस्थापनको क्षेत्रमा नेपालले अझै धेरै चुनौतीहरू सामना गरिरहेको छ। ग्रामीण क्षेत्रमा श्रमिक अभाव, कृषि मजदुरी बढ्दो लागत, किसानकामा आधुनिक प्रविधिको सीमित पहुँच तथा झारको सही पहिचान सम्बन्धी ज्ञानको कमी प्रमुख समस्या हुन्। कतिपय किसानहरूले शाकनाशीको अनुचित प्रयोग गर्ने भएकाले वातावरणीय प्रदूषण, माटोको गुणस्तरमा कमी तथा नासी प्रतिरोधी झारको समस्या पनि बढ्दै गइरहेको छ। यद्यपि भविष्यका सम्भावनाहरू निकै सकारात्मक छन्। जलवायु, स्मार्ट कृषि, आन्तरिक झार व्यवस्थापन अनुसन्धानमा आधारित शाकनाशीको विवेकपूर्ण प्रयोग, डिजिटल कृषि सेवा तथा किसान परीक्षण कार्यक्रमको विस्तारले झार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सक्छ। साथै नेपालका परम्परागत ज्ञान जस्तै हाती गुडमेल, पारामा प्रणाली, उचित पानी व्यवस्थापन तथा स्थानीय कृषि अनुभवलाई आधुनिक वैज्ञानिक प्रविधिसँग जोड्ने सक्ने धान उत्पादनमा उल्लेखनीय वृद्धि गर्न सकिन्छ। त्यसैले झार व्यवस्थापनलाई केवल झार हटाउने कार्य रूपमा होइन, दिगो कृषि, खाद्य सुरक्षा र किसानको आर्थिक समृद्धिसँग जोडिने महत्वपूर्ण विषयका रूपमा अझ आवश्यक छ।
0: यिनै विषयवस्तुका साथ कार्यक्रम हाम्रो कृषि यति नै। कार्यक्रम बारे केही प्रतिक्रिया, सुझाव, सल्लाह छन् भने सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज टिकापुरमा लेखी पठाउन सक्नुहुन्छ अथवा हाम्रो एफएमको फेसबुक पेजमा पनि प्रतिक्रिया दिन सक्नुहुन्छ। आउने साता हामी फेरि भेट्नेछौ। रेडियो कार्यक्रम हाम्रो कृषि सुनिदिनु भएकोमा धन्यवाद। साथै प्राविधिकमा सहयोग गर्नुहुने रत्नापुन र साक्षात्कारकर्ता सृजना पुच्कालाई धन्यवाद दिँदै म जीविका साहले बिदा दिनुहोस्। नमस्कार।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
2: जान छै उडन चरी दिन रात भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
3: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
2: एक डाली बाजगुर आउँछको एक डाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टीकापुर बहुमुखी क्याम्पस टीकापुर कैलाली।

बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: टिकापुर नगरपालिकाको सूचना।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम कर तिरी नगरको विकास निर्माणमा सहभागी बनौ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
1: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौ, सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
1: समयमै कर तिरौ, जरिवानाबाट बचौ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो
2: जता

0: पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
0: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98 65 69 20 26।
1: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
2: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
0: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

नमस्कार, सम्पूर्ण साहित्यिक पन्मुटुरमा साहित्यिक अभिवादन। समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीका प्रएफएम 101 मेगाहर्जको छन्द कविता विशेष कार्यक्रम मिर्दुलेको एउटा अर्को नयाँ अंक लिएर म कार्यक्रम प्रस्तुता अलक्ष्मी लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नजीले। यहाँहरूले कार्यक्रम मिर्दुलेय www.tikaprefm.org र मोबाइल एप्स टीकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मिर्दुलेको पहिलो कविता प्रस्तुत गर्दैछु पोखराका स्रष्टा कवि गोविन्द प्रसाद ब्राज्यूको मन्दाक्रान्ता छन्दमा रहेको भोक तिर्खा चस्तै छ शीर्षकमा रहेको यो कविता।

पोखराका स्रष्टा कवि गोविन्द प्रसाद ब्राजुलाई मन्दाक्रान्ता छन्दमा रहेको भोक तिर्खा छ शेष शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। दाङका स्रष्टा कवि कपिल किशोर घिमिरेज्यूको प्रमाणिका छन्दमा रहेको सदैव रुन्छ है मन शीर्षकमा रहेको यो कविता।

दाङका स्रष्टा कवि कपिल किशोर घिमिरेज्यूलाई प्रमाणिका छन्दमा रहेको सदैव रुन्छ है मन शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। हाल काठमाडौँमा कार्यरत बैतडीकी स्रष्टा कवि विमला चन्द सानुजीको शार्दूल विक्री छन्दमा रहेको मेरो देश शीर्षकको यो कविता।

हाल काठमाडौँमा कार्यरत बैतडीकी स्रष्टा कवि विमलाचन्द सानुजीलाई शार्दू लोकगीति छन्दमा रहेको मेरो देश शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। सुम्बे किलाम दुई इलामका स्रष्टा कवि दिनानाथ पोखरेलज्यूको वृद्धका सकसको र ख्याल शीर्षकमा रहेको स्वागता छन्दको यो कविता।

सुम्बे किलाम दुई इलामका स्रष्टा कवि दिनानाथ पोखरेज्यूलाई स्वागता छन्दमा रहेको वृद्धका सकसको गर ख्याल शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा कवि कलानिधि दाहालज्यूको अनुस्तुप छन्दमा रहेको यो कविता।

काठमाडौँका स्रष्टा कवि कलानिधि दाहालज्यूलाई अनुष्टुप छन्दमा रहेको यो मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। धादिङका स्रष्टा कवि बद्री प्रसाद दाहालज्यूको मन्दाक्रान्ता छन्दमा रहेको सृष्टिमा हुन्छ घात शीर्षकको यो कविता।

भादिङका स्रष्टा कवि बद्री प्रसाद दाहजूलाई मन्दाक्रान्ता छन्दमा रहेको सृष्टिमा हुन्छ घात शीर्षकमा रहेको विश्व वातावरण दिवसको सन्दर्भको यो मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। डोटीका स्रष्टा कवि डिलबहादुर महाराजीको शार्दूल विकेट छन्दमा रहेको कुवाको भ्यागुत्तो शीर्षकको यो कविता।

0: डोटीका स्रष्टा कवि दिलबहादुर महराज्यूलाई शार्दूल विकिरी छन्दमा रहेको कुवाको भ्यागुत्तो शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। पोखरा 26 कास्कीका स्रष्टा कवि ऋषिकेश ब्रालज्यूको मन्दाक्रान्ता छन्दमा रहेको वृत्त महिमा शीर्षकको यो कविता।
1: भाषा चल्छन् गति यतिले अर्थ सौन्दर्य थप्छन्

पोखरा 26 कास्कीका स्रष्टा कवि ऋषिकेश ब्राज्यूलाई मन्दाक्रान्ता छन्दमा रहेको वृत्त महिमा शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। बिना बचार बट्टार नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्ता गरीज्यूको पादाप कुलक छन्दमा रहेको समस्यापूर्ति परमेश्वर हुन् बाबु र आमा शीर्षकमा रहेको यो कविता

बिनापा चार बट्टार नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्ता गरीज्यूलाई पादाकुलक छन्दमा रहेको समस्या पूर्ति परमेश्वर हुन् बाबु र आमा शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेलज्यूको बसन्त तिलका छन्दमा रहेको यो कविता

चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेलजीलाई वसन्ततिरका छन्दमा रहेको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दछु। हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौं। प्राविधिक मित्र रत्नजीले समयले नेटो काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्म मलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोतावृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका कविजीहरू पोखराका स्रष्टा कवि गोविन्द प्रसाद बराल, दाङका स्रष्टा कवि कपिल किशोर घिमिरे, हाल काठमाण्डुमा कार्यरत बैतडीकी स्रष्टा कवि विमलाचन्द सानु, सुम्बे किलाम दुई इलामका स्रष्टा कवि दिननाथ पोखरेल, काठमाण्डुका स्रष्टा कवि कलानिधि दाहाल, धादिङका स्रष्टा कवि बद्री प्रसाद दाहाल, डोटीका स्रष्टा कवि दिल बहादुर महरा, पोखरा छब्बीस कास्कीका स्रष्टा कवि ऋषिकेश बराल, बिनपाचार बट्टार नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्ता गरे र चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेलजीहरूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरका यस्तै मर्मस्पर्शी भावका कविताहरू मृदुलयमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहनेछ भन्ने कामना सहित आजको मृदुलयबाट म कार्यक्रम प्रस्तुता अलक्ष्मी लोहार र मेरो आवाजलाई यहाँहरूसम्म छुप्याउन प्रविधिमा साथ दिइरहनुहुने प्राविधिक मित्र रत्नजीलाई पनि विदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज। यहाँहरू सबैको पल शुभ रहोस्। शुभरात्री।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: साउन 16 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन साउन 16 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637772।
4: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
5: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
4: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
5: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
4: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे, बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे।
5: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
4: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
5: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
4: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
5: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
4: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
5: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
4: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
5: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
4: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
5: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
4: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
5: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 0915605088 र 561088।
4: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: जान छै उडन चरी दिन्द्रा त भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
4: झल्को आउँदो बाह्रै मास दिनकाटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी,
3: एक डाली बाजगुराउँसको एक डाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँघरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
4: आइया मरे नि बाबा, आइया।
3: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
5: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
4: ल मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
3: विवेक नाति साथी।

0: ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
1: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोके छ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
0: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै,
1: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
2: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। कबैया मुक्तिको 26 वर्ष पूरा भएको छ। कबैयाहरू मुक्त भएको दिनको सम्झनामा 26 मुक्त कबैया दिवस मनाएका छन्। जानकी गाउँपालिकाको वार्ड नम्बर 3 लायकपुरमा भएको कार्यक्रममा मुक्त कबैयाहरूले सरकारले मुक्त कबैयाको शिक्षा, स्वास्थ्य, रोजगार र बसोबासको अझै पनि ध्यान दिन नसकेको गुनासो गरेका छन्। उनीहरूले विपन्नताकै कारण मुक्त कमैयाले सहज रूपमा शिक्षा, स्वास्थ्य सुविधा पाउन नसकेको गुनासो गरेका छन्। मुक्त कमैयाका थुप्रै समस्या रहेको उनीहरूले गुनासो गरेका हुन्। उनीहरूले जग्गा भएकाहरूले पनि सुरक्षित जग्गा नपाएको, कतिपयले लाल पूर्जा पाएर पनि जग्गा नपाएको, कतिपयले परिचय पत्र समेत नपाएको पनि गुनासो गरेका छन्। बर्गरवाल किशनी चौधरी मुक्त कमैयालाई दीर्घरोग लागेमा उपचार नपाएर मर्ने अवस्था रहेकोले सरकारले ध्यान दिनुपर्ने बताउनु भएको छ। मुक्त कमैया बस्तीकै कल्पुनिया थारूले पनि नयाँ लायकपुर बस्ती जाने बाटोमा सड़क लाइट नभएकोले रातिको समयमा आउजाउ गर्न समस्या हुने, दुर्घटना तथा आपराधिक घटनाहरू बढ़दै गएको, सड़क मरम्मतमा समेत सरकारले ध्यान नदिएको गुनासो गर्नुभएको छ। सोही बस्तीकी विदेशिनी थारूले पनि जमरा नदीले कटान गर्दा तीव्र पारेकाले जमरा नदीले बस्तीतिर धार परिवर्तन गरेकाले नदी नियन्त्रणमा लगानी गर्दिन माग गर्नुभएको छ। महिला स्वास्थ्य स्वयंसेविका मीना चौधरीले मुक्त कमैयालाई रोजगारीको समस्या रहेकोले बाढ़ी आउँदा सुरक्षित भवन नभएको, उच्च धारा शौचालय नभएको र त्यसमा लगानी गरिदिन माग गर्नुभएको छ। असार 23 गते कुटपेटमा परेका टीकापुर अस्पतालका प्रयोगशालाका प्रमुख उमेश प्रसाद बजगाई आँखा र कानमा चोट देखिएको छ। बजगाई परिवारले आज अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएका हुन्। बजगाईको छोरा ईश्वर बजगाईले अस्पताल व्यवस्थापन समितिले सहयोग नगरेको आरोप लगाउनु भएको छ। बजगाईका दाजु वासुदेव बजगाईले अस्पतालभित्रै भएको घटनालाई व्यवस्थापन समितिले गम्भीर रूपमा नलिएको बताउनु भएको छ। बजगाईलाई कुटपिट गर्ने फिजियोथेरापिस्ट अनिल तिवारी भने धरोटीमा छुटेका छन्। असार 23 गते अस्पताल परिसरमै दिउँसै अस्पतालको आन्तरिक व्यवस्थापनका विषयमा भएको छलफलमा विवाद बढ़ेपछि प्रयोगशाला प्रमुख बजगाईलाई अस्पतालकै फिजियोथेरापिस्ट तिवारीले कुटपिट गर्नुभएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा उच्च वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अति भारी वर्षाका कारण 23 जिल्लामा बाढ़ी र पहिरोको जोखिम रहेकोले रातिको समयमा सवारी साधन चलाउन संचालन नगर्न प्राधिकरणले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै भारी वर्षाबाट हुने दुमान र कटान जस्ता समस्या जोखिमबाट समेत जोगिन पूर्व तयारी गर्न आह्वान गर्नुभएको छ। जानकी गाउँपालिका वार्ड नम्बर 9 बोकलवा स्थित असल छिमेकी कृषि सहकारी संस्थाले सहकारीमा आबद्ध कृषकलाई कृषि सामग्री वितरण गरेको छ। सहकारीले कृषकलाई हजारी, क्योरी समेत क्यारी, कुटो लगायतका सामग्रीहरू वितरण गरेको हो। सहकारीले सदस्यहरूको आय आर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले बंगुरका पाठा वितरण गर्ने र बंगुर पालन, बाख्रा पालनमा सहुलियत ब्याजमा लगानी गरेको असल छिमेकी कृषि सहकारी संस्थाका लिमिटेडका व्यवस्थापक कविता चौधरीले जानकारी दिनुभएको छ। जानकी गाउँपालिका वार्ड नम्बर 8 भगरैयाका जानकी चौधरीले सहकारीबाट पाएको कृषि सामग्रीमा कृषि कार्यमा सहयोग पुग्ने बताउनु भएको छ। उहाँले कृषिबाट सहकारीबाट कृषि सामग्रीसँगै तरकारी खेतीमा मल प्रयोग गर्ने बारे जानकारी पाएको बताउनु भएको छ। कैलालीको लम्कीचुवा नगरपालिका 5 चौरी स्थित अनुकूल स्विमिङ पूलमा पौड़ी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। लम्कीचुवा नगरपालिका 4 का 28 वर्षीय सुरेश चौधरीको
मृत्यु भएको बताएको छ। लम्की स्थित एकता नगर शिविरमा बसोबास गर्दै आएका चौधरी शनिबार दिउँसो करिब 8-9 जनाको साथीसँग स्विमिङ पूलमा नुहाउनु गएको थियो। पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि हल्का स्थित लम्की चोहा प्रादेशिक अस्पताल पुगाएको थियो। अस्पतालमा उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढ़ाएको छ। यातायात व्यवसायहरूको छाता संस्थान नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दुर्घटनामा राहत कोषको बलियो बनाउन पेट्रोलियम पदार्थको प्रति लिटर 1 रूपियाँ र विद्युत चार्जिङमा शुल्क प्रति युनिट 1 रूपियाँ अतिरिक्त शुल्क उठाउन सुझाव दिएका छन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमलाई छुट्टा छुट्टै ज्ञापन पत्र बुझाउँदै महासंघले संशोधनको प्रक्रियामा रहेको सवारी ऐनमा सवारी दुर्घटनामा पीड़ितहरूका लागि तत्काल उद्धार उपचार र क्षतिपूर्तिका लागि दुर्घटना राहत कोष स्थापनाका लागि अतिरिक्त शुल्क उठाउन सुझाव दिएका छन्। हवस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीएनएनको साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकियाट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-5620-28-97-0385-98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान
4: वडा नम्बर 1 नयाँ नेपाल आधारभूत विद्यालय एकतापुर साउन 5 र 6 गते,
5: कन्या प्रावि टिकापुर साउन 7 र 8 गते,
4: नवदुर्गा आधारभूत विद्यालय ब्लक नम्बर 9 साउन 9 र 10 गते,
5: कर्णाली मावि टिकापुर साउन 11 र 12 गते,
4: सरस्वती मावि बनगाउँ साउन 13 र 14 गते,
5: जनजाति आधारभूत विद्यालय ज्योतिनगर साउन 15 र 16 गते,
4: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गतेसम्म,
5: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गतेसम्म,
4: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गतेसम्म,
5: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 9845080188, 9845015556 र 9846134434।
6: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढर्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091562287983 5858 र 98650740777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

साडी लैजाऊ, त्यो लुगा छु मैले। भन्दाखेरि म आउन सकेन प्रभु भन्दा आएर, एउटा कुरा भन्छु तिमीहरूलाई, जलमा वरुण देवता रहन्छन्, वरुणको अपमान भयो, सूर्य नारायणको अपमान भयो, हामी पुरुषको नङ्गै नहुनाले अपमान भयो, बाहिर निक्लेर साडी लिने भएदेखि सूर्यको नमस्कार, सरमान्छे नमस्कार, जलको नमस्कार गर अनि दिन्छु साडी, नत्र मोरिन दिन्न भन्नु। लो त हो त अलि सूरी सूरी चाहिँ अगाडि हिँड्न त भनी एउटीले, म त यहीँ मोर्नी बरु म त सक्दिनँ, अलि सूरी सूरी चाहिँ अगाडि ला सक्दिनँ, म त यहीँ बरु यहीँ कुहिएर मर्छु, खतरा मनले जाइ अगे ल एकैचोटि निस्कने भनेको एक हात चाहिँ यो नि द्वार, एक हातले तनलाई छोपेर बाहिर निक्ले, सूर्यको नमस्कार गर भनेर आज्ञा गरिबसिएको थियो। अब कुन चाहिँ हात उठाउने, बल्ल बल्ल यस किसिमबाट एउटा हात उठाएर सूर्यलाई नमस्कार गरे, कर्ण पुष्पम काटे सूत्रम तरजन्यम दन्तधा बनम एक हस्ते प्रणाम नम्यम रौरवम नरकम प्रति भनेको छ। चोरी हुनाले दाँत मान्नु हुँदैन, धागाको कन्दानी लगाउनु हुँदैन, कानमा फुल सिउराउनु हुँदैन, एक हातले नमस्कार गर्नु हुँदैन, यति गर्यो भने नरकमा जान्छ भने छ, दुई हात लाउँछौ कि नरकमा जान्छ लो भन। भन्दाखेरि दुई नरकमा जान भन्दा दुई हातै लाम जे सुके अनि साडी परमात्माले दिनु, त्यो साडी पहिरे गोपिनीले, आजबाट तपाईँ हाम्रो हामी तपाईँको प्यारो मोहन, अब तपाईँसँग हाम्रो वैमनस्यता पूर्ण भयो, ईश्वर पूर्ण भयो भनेर त्यस आउने रात्रिमा सारा सम्पूर्ण गोपिनीका प्रतिमै चार सिद्धि परमात्माले गराउनु भयो। सुन्नुहोस् महाराज, यसरी परमात्मालाई गोपिनीहरूले पाए अनि त्यो रात पनि परमात्मासँग रातभरि खेले खाए नाचे गाए। भोलिपल्ट बिहान साह्रै भोक लाग्यो, भोक लागिसकेपछि अब के गर्ने भनेर गोपिनी भन्छन् परमात्मा हजुरसँग आउने भन्न, अस्ति यसै रमाइलो भातै नखाएको, हिजो गए राति दिनभरि रातभरि हजुरसँग नाचेको, हिजो दिनभरि पानीमा डुबेको, आज रातभरि हजुरसँग खेलेको, मेरो भगवान खाने कुरा ल्याउन मागिदिनु पर्यो, कहाँ माग्नु हुन्छ भन्दा यहाँ तल सातवटा ऋषिहरू छन्, ती सातवटा ऋषिहरूको पासमा गएर जब यसरी मागेर ल्याऊ सातवटी ब्राह्मणीहरूसँग भनेर आज्ञा गर्दाखेरिमा तिनी ब्राह्मणीका पासमा गएर माग्नु भनेर जाँदा पहिला ब्राह्मणीहरूले धन्नै मारेनन् तिमीहरूलाई खानेकुरा, बाहुनीले त्यति चाँडै दिने भए त है आखिरमा ज्यान जोगाउन धौ। त्यसो होइन, भगवान श्री कृष्णचन्द्र परमात्मा परमेश्वर पाल्नु भएको छ भन्देऊ भनिसकेपछि परमात्मा शरीर हरिणी सवारी भएको भनेपछि त हामी जान्छौँ भनेर खाजा पुर्याउन भनेर गएछन्। छोडी खाजा पुर्याउन आए कृष्णलाई, एउटी पूर्ण बसेकी एउटी पूर्ण बसेकीले चाहिँ भगवानको ध्यान गरी परम गति प्रदान भयो। छोडी ब्राह्मणहरू खान पिन र सामग्री लिएर अहिले कृष्ण भगवान परमात्माको दर्शन भेट गर्नको लागि अहिले छोडी ब्राह्मणहरू चाहिँ आइसकेका छन् र त्यस कारणले जब भगवान कृष्णका समीपमा ल्याएर खानेकुरा टक्र्याए, ल्याइय पेय चोसे भोजी आदि गरिएका सामग्रीहरू सारा चाट्ने भो पिउने भो अनि त्यसदेखि पछाडिबाट चपाउने आदि गरिएका मिठा मिठा पदार्थ ल्याएर सारा गोपिनीले कृष्ण भगवानलाई अर्पण गरिदिए, भगवान कृष्णलाई नै दिए। ल बन्दवास खानी भयो कृष्णले मजा बलराम चाहिँ दङ परिरहेछ मेरो भाइ छैन। कृष्ण भगवान परमात्मा कसो गर्ने भनेर सारा गोपिनीले परमात्मा कृष्णको अगाडि ल्याएर खानेकुरा ल्याइए पेय चोसे भोजी आदि गरिएका सामग्री ल्याएर अर्पण गरिसकेपछि भगवानले सारा सामग्रीलाई आफ्नो अनुकूलमा राखी बोक्छु र सारा गोपिनीलाई प्रदान गरी बोक्छु लाउ त गोपिनी भनेर यसरी भगवान परमात्माको प्रार्थना गरिसकेपछि समस्त नारीहरूले कृष्ण भगवानलाई विन्ती गरे, प्यारो मोहन तपाईँसँग हामी अत्यन्त लुभिएका छौं, हामी तपाईँसँगका पासमा रहन्छौं भनेर गोपिनीले ब्राह्मणले विन्ती गरे। भगवान भन्नुहुन्छ त्यसो होइन, खान दिनेलाई आमा भन्नु भनेको छ, तपाईँहरू मेरो आमा हुनुहुन्छ भन्दाखेरिमा ती छडी बाहुनी के भन्छन् भनेदेखि, मेरो भगवान तपाईँलाई 1600 गोपिनी त धेरै भएर हिँड्छ, हामी छडी के धेरै हुन्छ र हामी तपाईँसँगै जाने हो भन्छ नि यिनीहरू पनि। त्यो बुढी हेर दङ परेका, त्यो थल परै दङ परेका छन्, यस्तो भए त किन आउँथ्यो मेरो भन्ने जस्तो भयो। र त्यस प्रकारबाट लो मेरो भगवान कसो गर्ने भन्न, भगवान भन्नुहुन्छ हेर्नुहोस्, खान दिनेलाई आमा भन्नुभएको कारणले तपाईँहरू मेरो परम आदरणीय माताजी हुनुहुन्छ, ऋषि पत्नीहरू हुनुहुन्छ, हजुरहरू जानुहोस् भन्दाखेरिमा भगवान हामी त हजुरसँग जाने भनेर ती छडे ब्राह्मणले विन्ती गरे, पाऊ पायौ भगवान।

हस यति भनेपछि भगवान शगेनले इच्छा गरेका थिए, होइन गोपिनीहरू, हामी ब्राह्मणीहरू, तपाईँहरू अहिले सरासर जानुहोस्, अहिले ब्राह्मणले सम्मान गर्छन् भनेको हुनाले रुँदै रुँदै रुँदै ब्राह्मणीहरू गए भगवानको चरणमा सेवा गर्न। पतिदेवहरू बहुत प्रसन्न मुद्रामा जब बसेका रहेछन्, केलाई कहाँ गएका थियो भन्दा भगवान कृष्णलाई खानेकुरा दिएर आयौ भनेपछि धन्य रानीहरू बहुत खुसी लाग्यो। कृष्ण भगवान परमात्मालाई खानेकुरा बुझाएर आउनु, तिमीहरू जस्तो भाग्यवानी को हौ, हामीले अहिलेसम्म दर्शन पाएको छैन, तिमीहरूले खानेकुरा दिएर आयो जय होस् भनेर ती ब्राह्मणहरू दङ्ग परेर खानेकुरा अर्पण गरिदिए र भगवान प्रभुका चरणमा ध्यान मनन कीर्तन गरे। खानेकुरा सारा सम्पूर्ण ल्याइए, पेय चोसे भोज्य पदार्थहरू भगवान कृष्णले ग्रहण गरी बक्स्यो। महाराज परीक्षित, अब ब्राह्मणहरू यस किसिमबाट अर्पण गरेर भगवानको चरणमा ध्यान गरिकन त्यस ठाउँबाट विदा हुने विचार गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। जय बलो श्रीमद् भागवत महापुराणको। महाराज परीक्षित, तब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्दको अहिले पूर्वार्ध कथाको 24 अध्यायमा भगवान श्रीहरि परमात्मा कृष्णले अब आफ्नो लाल बाल गाई बाछा गोठाला तमाम साथमा र गोपिनीको साथमा नाचगान कीर्तन भजन मनन गर्दै अब खर्कबाट गाउँ सवारी होइबक्स्यो। अहिले गोकुलमा नन्द बाबा यशोदाले आफ्ना सुपुत्र कृष्णको आवागमनको लागि सम्मान गारदले सम्मान गर्यो, चारैपट्टिबाट नमरङ्गका चन्दुवा पनि टाँगे। कृष्णको ध्यान गरेर बडो प्रेम साथसँग भित्रै सकेपछि आमालाई काखमा र आमाले छोरालाई काखमा राखेर आज्ञा गर्नुभयो, हरे बडो प्रेम साथसँग आज्ञा गरिबक्स्यो। यशोदाले कृष्णजीलाई काखमा खेलाउने, यशोदाले कृष्णजीलाई काखमा

महाराज परीक्षित को परम सुखदेव स्वामी ने बताउनु भयो सौन कादेर ऋषि प्रणाली अनि त्यति भइसकेपछि बडा रमाइलोसँग नाच गान भो कीर्तन भो मनन भो भजन भो प्रार्थना भो र कृष्णको महिमाको वर्णन यहाँलाई मैले प्रस्तुत गरे। अब आमा बुबाले बडो प्रेम साथसँग आफ्ना छोरालाई भित्र्याएपछि आज ज्यादै सामग्री तयारी भएको देख्छु। आमा मेरो बुबा भन्नुभयो भगवान कृष्णले के राजा भनेर सोध्नु भएको थियो, यहाँ नैवेद्य विशेष किसिमको बन्यो, सामग्री नैवेद्यहरू विशेष विशेष किसिमको बनेको छ, आज हाम्रो घरमा के को पूजा छ भन्दा यो कार्तिक शुक्ल पक्षको आज प्रतिपदाको दिन हो बाबा। अब पहिला काको पूजा भयो त्रयोदशी कृष्ण पक्षका दिनमा, चतुर्दशी कुकुरको पूजा भयो, अंशी लक्ष्मीको पूजा भयो, गाईको पूजा पनि भयो, गोरुको पूजा पनि भयो, पशुको पूजा पनि भयो। अहिले पूजन भनेको एक व्यक्तिको हो जसको नाम हो इन्द्र महाराजको गोवर्धन नाम गरेको पहाडमा हामीलाई पानी दान दिने, जल दान दिने, कृषि वाणिज्य गोरक्षामा सेवा गर्ने, हामी वैश्यको सेवा कर्तव्यमा पारणमा पूर्ण गर्ने भएको कारणले उनै राजा इन्द्रको पूजन गर्ने दिन हो भन्दा मेरो बुबा पानी पार्ने भनेको जब इन्द्रले फोर भन्नुभएको थियो हो भन्नुभयो नन्द बाबाले, पानी पार्ने इन्द्रले होइन, पानी पार्ने भनेको प्रकृतिले हो पिताश्री, पानी पार्ने प्रकृतिले हो, प्रकृतिबाट पूजन हुन्छ, प्रकृतिले पानी पार्ने हुनाको कारणले प्रकृतिको भण्डार भनेको गोवर्धन पहाड, गोवर्धन पहाडमा हामीले पूजा गरेदेऊ, उनैको पूजाको प्रभावबाट हाम्रो गाईको रक्षा हुन्छ, त्यहाँबाट छुटेका मुहानका पानीले हाम्रो सिँचाइ हुन्छ, हाम्रो पशुहरूको रक्षा हुन्छ, केही काम गर्ने भनेर आज्ञा गरिबस्छु। हस् त्यसो भएको खण्डमा बडो आनन्दका पासमा ध्यान गरे, मनन गरे, कीर्तन गरे, र अनि त्यसदेखि पछाडिबाट भगवान कृष्णको जब ध्यान गरे, मनन गरे, कीर्तन गरे, अत्यन्त प्रभावबाट प्रभुको महिमा जाने र कृष्णले बडो आनन्दको साथमा खेलको प्रयोजन गराई बक्सियो महाराज परीक्षित। यही प्रकारबाट खेलको प्रयोजन सारा गराइसकि बक्सेपछि र साक्षात्कार कृष्णको महिमा परमात्माको बाध्यताको प्रकरण सारा सम्पूर्ण प्रभावबाट प्रमाण गरिसकि बक्सेपछि अहिले कृष्ण भगवानको महिमाको बारेमा सारा सम्पूर्ण घन यथार्थ पक्षको प्रमाण राजा परीक्षितलाई सुखदेवले बताइ बक्सो र अहिले गोवर्धन नाम गरेको पहाडमा कृष्ण भगवानले गोवर्धन पहाडकी पूजा गर्नको निमित्त प्रकृतिको संरक्षण सम्वर्धनको निमित्त पर्यावरणको लागि गोवर्धनको पूजा गर्न आज अठोट गर्दै हुई बक्सन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट

श्रीमद भागवत महापुराण को अहिले दशम स्कंद 35 अध्याय को बीच में राजा परीक्षित लाई सुग्रीव स्वामी ने बताउनु भयो अवराश मंडप में परमात्मा कृष्ण को सम उपस्थित हुनु भन्दा पहिले यस्तो घटना का विवरण प्रस्तुत भए महाराज परीक्षित त्यसै बेलामा कृष्ण भगवान परमात्मालाई माताजीले बहुत खोज्नु भयो पाउन सक्नु भएन घर घरि जानुभयो छोरो खोज्नुभयो पाउनु भएन कहाँ गयो मेरो बाबु कृष्णलाई खोज्दै खोज्दै खोज्दै खोज्दै जाँदा कोही दिन कसैले कहीँ बाट फेला पारेर ल्यायो भने पनि फेरि गोपिनीले तुरन्तै विस्थापित गराएर लगिहाल्ने अति नरमैलो प्रभावबाट आमा आफ्ना पुत्र कृष्णलाई खोज्नुहुन्छ बारम्बार जंगल जंगल भ्रमण गर्नुहुन्छ राति राति गाउँ ढुल्नुहुन्छ र आखिरमा छोरो खोज्नु भनेर सवारी हुन्छ अरे कृष्ण भगवान परमात्माले सारा गोपीको पासमा बसेर विचारपूर्वक आज्ञा गरिरहे बक्सेको बेलामा सारा गोपिनीले कृष्ण भगवानको प्रतिमा दोहोरी युक्त गानाको प्रयोजन गर्दै भन्न लागे वाम बाहु कृत वाम कपोलो बल्गी भरादरार पुत बेणुम तपाईँको दाहिनी पट्टि जब यस किसिमबाट लाल लाल त्यो परम सुन्दर प्रकारको ओठमा दाहिनी पट्टिबाट देब्रेपट्टिसम्म लड्केर बस्न पाउन सक्ने त्यो जब बाँसुरी पाउने त्यो बाँस कति भागी मानी हो कोही बाँस लास बोकेर गएका छन् कोही बाँस डाँडा र भाटा र किला र छुवा छुया बातामा परिणत भएका छन् कोही बाँस जब यस किसिमबाट सारा सम्पूर्ण गर्न आफ्ना गानमा सुकेर जब लडिरहेको छ तर कोही चाहिँ बाँस भगवानको ओठमा गएर विराजमान हुन पाउने त्यो बाँसले के पुण्य गरेका थियो भगवान त्यो बाँस मुरली पाउने बाँसुरी पाउने त्यो बाँसको गाछ कति भाग्यमानी हो सम्झेर ल्याउनुहोस् त कति भाग्यमानी हो त्यो अनि फेरि त्यसपछिबाट भगवान भन्नुहुन्छ होइन त्यो बाँस केही भाग्यमानी होइन दोहोरी गानामा भने नि फेरि जवाब भगवान आज्ञा गर्नुहुन्छ त्यति मात्रै होइन गोपिनीहरू कारण के छ भनेदेखि युगल भागमा तिमीहरूको शरीरमा लाल लाल पनम सुन्दर पाकेको गोलकाङ्क्री जस्तो जब त्यो कुर्कुच्चामा त्यस माथि बसेर छुमो छुमो छुमो नाच्न पाउनेवाला त्यो बज्न पाउनेवाला चाँदी पाउने त्यो पाउजु पाउनेवाला त्यो चाँदी कति भाग्यमानी हो फेरि भगवान भन्नुहुन्छ त्यसो होइन म गोपिनी भन्छन् त्यसो होइन भगवान हजुरको दाहिने पट्टि जब जब शरीरको शिरमा लर्क लर्किएर अत्यन्त सुन्दर चाले बस्न पाउने त्यो शिरमा चढ्न पाउनेवाला त्यो मयूरको प्वाख त्यो मयूर नै कति भाग्यमानी हो त्यो प्वाख पाउने मयूर नै हेर्नुहोस् त भगवान भन्नुहुन्छ त्यो मात्रै होइन तिमीहरूको शरीरमा अङ्गहरूमा सारा सम्पूर्ण गर्न ढाक छोप गरेर बस्न पाउने शरीरका बदनहरूलाई त्यो रेशम किरो त्यो कपडा पाउने रेशम किरो कति भाग्यमानी हो यही किसिमले जब अत्यन्त प्रेम साथसँग कुराकानी ध्यान मनन कीर्तन भइरहेकी थियो त्यस बेलामा गोपिनीले गाएको परमात्मासँगको युगल भाकामा उर्न कृष्ण बसन्न मेरो मनैमा नजाऊ कृष्ण छोडेर हो।

अब महाराज परीक्षितलाई सुखदेव स्वामी बताउनुहुन्छ। महाराज परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ, अब बाँकी तपाईँ के सुन्न चाहनुहुन्छ सौनकादी। अब भगवान परमात्मा कृष्णले अत्यन्त ठूलो प्रकारको लीलाहरू पराक्रम गरिबस्यो, नाचगान कीर्तन मनन भजनका साथ सारा समय परमात्माको बित्यो। अब यसरी महापुरूषलाई बिताइरहन लाग्ने हो भनेदेखि व्यवहार सारा ठप्प हुन्छ। यसै कारणले अब कृष्ण भगवानका प्रतिमा एउटा काम गर्नु पर्यो भन्ने मानेमा अनुमान गरेर नारद रामगिरीको ऋषि गुप्तचर विभागबाट अहिले राजा कांशको राजदरबारमा पुग्नुभयो। किनभने महापुरूषलाई सधैँ मनोरञ्जनात्मक प्रभावमा भुलाइरहन लागियो भनेदेखि व्यवहार सारा ठप्पै हुने भयो, पृथ्वीको भार हल्का हुन नसक्ने भयो। त्यसै कारणले सवारी हुनुभयो। नारद ऋषिले आज्ञा गरिबस्छ, राजा कंस भन्दा गुरु कहाँबाट भन्दा तिमीलाई उपदेश गर्न आएको भन्नुभयो नारद ऋषिले। अहिलेसम्म जति काम तिमीले गर्यो राजा कंस सारा टोटल पक्षमा भुल, तिमीलाई म एउटा अनुरोध गर्छु सुन भन्नुभयो। के होला प्रभु भनेर सोद्धा अरू कुरा केही होइन, एउटै मात्रै तिमीलाई म प्रमाण गराइदिन्छु सुन भनेर आज्ञा गरिबस्छ। के त परमात्मा भनेर सोद्धाखेरिमा अरूबाट सम्भव होइन, एउटै काम तिमीले के गर्नुपर्छ भन्ने बारेमा राजा कंसका छ गर्भसम्मको बच्चा राजा कंस तिमीले देवकीको गर्भको बच्चा मार्यौ, आठौं गर्भले तिमीलाई मार्छ भन्ने आकाशवाणी भयो उपरान्त, सातौं गर्भ बलराम गोकुलमा बस्यो, आठौं गर्भ कृष्ण गोकुलमा बस्यो, अहिले तिमीलाई देखाएको केटी सातौं गर्भ तुइयो भने तुइया होइन, आठौं गर्भ केटी देखाएको नन्द बाबाकी छोरी साटेर ल्याएर देखाएको, वास्तवमा यो कुराहरूकै हो महाराज भनिदिनु भयो। यस्तो नारदका वचन सुनेर राजा कंस ज्यादै चिन्तातुर व्याकुल भएर त्यसो भए पहिले गएर वसुदेव देवकीलाई काट्दिन्छु भनिहाल्यो, काटिहाल्यो भने त बर्बाद हुन्छ भन्नका लागि कुनै पनि प्रेक्षकको फेद ढालेपछि हाँगा बिगा ढाल्न नपर्ने हुनाको कारणले जब फेरि गिड्नु पर्यो पहिला कृष्ण बलरामलाई गिडैमा सारा सफल हुन्छ भनिदिनु भयो। लौ त्यसो भनेदेखि अब कसरी मार्ने त त्यसलाई भनेर सोद्धा, तपाईँ छेत्री भएको कारणले धनुरेगे गर्ने धनुरेगेमा भान्जा नभए हुँदैन भन्ने शास्त्रोक्त नीतिमा कहिएको छ। भान्जा लिनका लागि तपाईँको मन्त्री परिषदमा काम गर्ने अक्रूरलाई पठाउने, अक्रूर भनेको तपाईँको मन्त्री कृष्ण र बलरामको काका पर्ने हो। यस किसिमबाट जब अक्रूरलाई भन्न पठायो, यति नारदका वचन सुनेर राजा कंस धनुरेगेको प्रारम्भ नारद ऋषि सरासर गएर कृष्ण भगवानका चरणमा गोकुलमा मेरो प्रभु कृष्ण त्यो अन्धोलाई मैले बिउजाइरहेको छु, हजुरलाई लिन अक्रूर आउनुहुनेछ, गएर अगासुर बकासुर धेनुका सूत्रणा व्रतको बेला आइपरे त मस सन्तोष र चाँडो र मुष्टि गाइदिएर राजा कंस मारेर महाभारत र पारिजात हरणको व्यवहार मैले बुझ्नका लागि मैले हजुरलाई त्यो कुरा जाहेर गरेका छु मेरो प्रभु, त्यो लाटोलाई मैले बिउजाएको मैले कुरा लायो भनेर नरिसाउनुहोस् है भन्ने उता गएर कुरा मिलाउन जान्नेले कहाँको सजाय पाउँछ र भुँदाले पो त चुट्टै पाउँछ। र त्यसै कारणले धन्य हो नारद ऋषि भनेर कृष्णले त्यहाँबाट पनि सम्मान पाएर नारद जानुभयो। अनि राजा कंसको राजदरबारमा आज लौ त अक्रुजी तिमी जानु पर्यो भन्दा मेरो प्रभु अहिलेसम्म गएको कोही फिर्ता बासेन, अनि कृष्णलाई मार लिन जाँदा मेरो ज्यान रहन सक्दैन, त्यसै कारणले म जान्न भनेको थियो, जानी भए जा होइन भने तोपका मुरीमा राखेर उडाइदिन्छु भनेर राजा कंसलाई हरि सुटिहाल्यो। अनि राजा कंसले अत्यन्त संवेदनशील रूप प्रभाव विषयबाट राजा कंसले अक्रूरलाई लिनका लागि पठाउन आँटो, जागिर छोड्न पाएनन्, अन्त्य पर्यो, लौ त त्यसो भनेदेखि जान्छु भनेर अक्रूरजी आफ्नी पत्नी परिवारसँग विदावादी भई कृष्ण भगवानलाई लिनका निमित्त रथमा चढेर धनुर्यज्ञको निमन्त्रणाको कार्ड लिएर अहिले मथुरापुरीबाट गोकुल सहरपट्टिको प्रस्थान गरिसक्नु भयो भन्ने सम्मको कथा यस अध्यायबाट।

सम्पूर्ण समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा हरेक हप्ताको आइतबार बिहान 5:00 देखि 5:45 सम्म प्रसारण हुने आध्यात्मिक जागरण कार्यक्रम सुनिरहनुभएका आदरणीय श्रोता मित्रलाई म धन्द साईको तर्फबाट हार्दिक स्वागत साथै ख्रिष्टीय अभिवादन जय मसीह तथा नमस्कार छ। आदरणीय श्रोता मित्र, यस कार्यक्रममा विभिन्न मण्डलीका पास्टर तथा अगुवाहरूबाट बाइबलले आध्यात्मिक प्रवचनका साथै सुमधुर भजन प्रस्तुत गर्ने गरिन्छ। यसै क्रममा आजको कार्यक्रमको शुरूआत गरौं एउटा भजनबाट।

0: यसै क्रममा आदरणीय श्रोता मित्र, यो भजन गीत पछि अबको समय रहेको छ बाइबलीय प्रवचनको, र आजको वक्ता हुनुहुन्छ टिकापुर नगर ख्रिष्ट एकता समाज कैलालीका सल्लाहकार सँगै अल्फा सामुदायिक चर्चका वरिष्ठ पास्टर मोहन प्रसाद शर्मा आजको वक्ता हुनुहुन्छ।
1: जय मसीह। सबैलाई धन्यवाद। धनराज भाइ, प्रभुले सिकाउनु भएको प्रार्थना यस प्रकार वाचन गर्नु गइरहेको छु। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन। हामी परमेश्वरको वचनबाट हेर्न गइरहेका छौं, जो क्रिस्चियनहरूको लागि एकदम उपयोगी छ। धन्यवाद। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16 उल्लेखित छ। तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रिष्ट हाम्रा निम्ति मर्नुभयो। रोमीको पुस्तकको 5:8 चाहिँ यस प्रकार उद्धृत गरिएको छ, सबैले पाप गरेका छन्, जस्तो लेखिएको छ, धर्मी कोही छैन, एकजना पनि छैन। रोमी 3:10 चाहिँ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। रोमी 3:23 उद्धृत छ। परमेश्वरले पापबाट छुटकारा दिनुहुन्छ, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रिष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। रोमी 6:23, किनभने मैले जे पाए त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिए, अर्थात पवित्र धर्मशास्त्र अनुसार ख्रिष्ट हाम्रा पापका निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। कोरन्थी 15:3-4 पदमा उद्धृत गरिएको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्मबाट होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। एफिसीको पत्र पावल प्रेरितको 2:8-9 यस प्रकार उद्धृत गरिएको छ, तपाईँको प्रतिक्रिया, किनकि यदि तिमीले येशूलाई प्रभु भनी आफ्नो मुखले स्वीकार गर्यो र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। रोमी 10:9 उद्धृत गरिएको छ, यदि हामीले आफ्ना पाप स्वीकार गर्यौ भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ। योहन्ना 1:1-9 यसरी उद्धृत गरिएको छ, हेर म ढोकामा उभिएर ढकढक्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु र त्यसले भोजन त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ। प्रकाशित 3:20 उद्धृत गरिएको छ। ख्रिस्टलाई ग्रहण गर्नु, उहाँले भन्नुभयो समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आइसकेको छ, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। मर्कुस 1:15 चाहिँ उद्धृत गरिएको छ, तर जतिले उहाँलाई ग्रहण गरेर उहाँका नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई धर्म पत्र अनुसार परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। योहन्ना 1:12 उद्धृत गरिएको छ। व्यक्तिगत प्रार्थना, हे परमेश्वर, म एक पापी हुँ भनी मेरो हृदयबाट तपाई सामु स्वीकार गर्दछु र तपाईँको क्षमा माग्दछु, तपाईँबाटको क्षमा माग्दछु। म यो विश्वास गर्छु कि तिमीहरूका पुत्र तपाईँका पुत्र येशूले क्रुसमा आफ्नो रगत बगाएर मैले पाउनुपर्ने दण्ड भोग्नुभयो, उहाँले मेरो पापको लागि आफ्नो जीवन दिएर पूरा मूल्य चुकाउनुभयो र मृतकबाट फेरि जीवित हुनुभयो। मेरो हृदय परिवर्तन गरिदिनु भएको लागि धन्यवाद। अब उपरान्त म मेरो पाप स्वीकार गर्दछु र मेरो पापबाट फर्कन्छु, अनि तपाईँका पुत्र येशूलाई मेरा प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्दछु। आमेन। एक स्थानीय मण्डलीको खोजी, स्त्री ख्रिष्टलाई ग्रहण गरी प्रार्थना गरिसकेपछि बाइबलको विश्वास योग्य शिक्षाद्वारा एउटा नयाँ क्रिस्चियनको रूपमा बढ्न सहायता गर्ने हुने स्थानीय मण्डली संगति वा सभा खोज्न हामी तपाईलाई प्रोत्साहन दिन्छौ। परमेश्वरका प्रतिज्ञाहरू, साच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुनेमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ, त्यो न्यायमा आउँदैन तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको हुन्छ। योना रचित सुसमाचार 5:24 उद्धृत गरिएको छ। तर यी लेखिएको छ कि तिमीहरूले येशु परमेश्वरका पुत्र ख्रिष्ट हुनुहुन्छ भनी विश्वास गर र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस्। योना 20:31।